आजना दिशा थौया नेपाल भाषा बुखाँ। थुगु दया तीज न्यात थौ डर नेगु दि थुगसिया तीज पर्व थौ निसे न्यागु द थौ या दि थ छे चोपी म्या मस्त पी सदा डर नकेगु परम्परा डो डर या त तीज या व्रत या पूर्व तयारी स्वरूप न क्यागो या कनी निसे तीज या व्रत चोने मालीको जुगले डर या रोपे साविक्टो पदार्थ ने मागु धैगो मान्यता डोरघा ठाको डो विशेष सेना दुरुपाखे ढेकाटाको खिर ढकनी गुट पाक व मिठाई ठेजाको परिकार नेगु यही छ डर व्रत या डि ने मास मौगो कथ जुइगो धेका मान्यता कया टाउ ड डर नैगो यी धासा थौ या कथ थ्या कथ फरक फरक जुगो जुगो दशा गन बहनी मेगु चिज मन हसे डर नैगो प्रचलन दुराशा गन गन धासे नापाहेक नया मध्य चाने डर नैगो यही यको दैथे पालुको चाकुको वा मसलेदार परिकार डर या स्वरूप नेबले उके स्वास्थ्यले बामलाको असर लागेको जोग्ने ध्यानभित्र पोषण बित पिन्छ सुझाव ब्याधिको डो कने हरितालीका तीज पर्व वा कंस ऋषि पञ्चमी लागु दो काङ्ग्रेस विवाद समानान्तर अधिवेशन या त देउवा समूह न खटे या त नेगो जिल्ला केन्द्रीय प्रतिनिधि नेपाली काङ्ग्रेस देउवा समूह समानान्तर अधिवेशन या त नेगो जिल्लाले केन्द्रीय प्रतिनिधि खटेयाको द काङ्ग्रेस संस्थापन इतर समूह या महाधिवेशन तयारी समिति या संयोजक दीपक प्रसाद कुइकेल शनिबार विज्ञप्ति जारी यसे दे या फोक जिल्ला या अधिवेशन याको लागि केन्द्रीय प्रतिनिधि खटेयाको जानकारी याका दिएको छ। नेपाली काङ्ग्रेस वैगो असोज 15 निसे 19 गते तक यी झिन्झ्याको महाधिवेशन या आयोजना याको दोसा देउवा समूह ढासा वैगो मंगसिर 21 निसे 23 गते तक समानान्तर महाधिवेशन याको निर्णय याको द उगो महाधिवेशन या लागि असोज 15 गते पाखे वडा अधिवेशन याके त देउवा समूह जिल्ला खटे जुया चोपी केन्द्रीय प्रतिनिधि पिन्ट निर्देशन ब्यादिगो दो

अधिकार्य लागि निर्णायक आन्दोलन या त तयार जुइमा सिके राउत जनमत पार्टी या अध्यक्ष डाक्टर चन्द्रकान्त राउत अग्रगामी मोर्चा अधिकार आत्मसम्मान व स्वायत्तता या लपुया लागि निर्माण जुगो थुकी या त टिके नाते न्याने न्याउने मागो तयारी गुदो शनिबार जनकपुर धामे अग्रगामी मोर्चा या गोसागोगो ज्याजोले नौना दिशे राउत विगते मधेस आन्दोलन जनयुद्ध थे जागो मेगो आन्दोलन त सम्झौता हे को जो साना जनता या अपेक्षा पूरा जुए मफुको दावी याना दिगु ख वेकन आ अधिकार प्राप्ति या लागि निर्णायक आन्दोलन आवश्यक जुगो तयारीको ख राउत मोर्चा केवल नेता टेको तहले सीमित मजुको तासे गाँ गाँ वडा वडाले संगठन विस्तार या मागो तयारीको द न्याप्ती छगो थासे मिले जोया मुठी जुलत आशा उदाहरण विषय वेकन अधिकार प्राप्ति या लागि उत्पीडित वर्ग जाति क्षेत्र व समुदाय जति एकता आवश्यक जुगतका धागुड वेकन मोर्चा सरकार घिरेयागो व ढेकीको उद्देश्य जग गठन मजुगो दावी यासे जनता या अधिकार आत्मसम्मान व प्राप्त उपलब्धि या रक्षा यागो ठुकी या मुख्य आजो खरगा तयारी गुडो कृष्ण भेरे नुगो ट्र्याक निर्माण धमाधम ज्याचो न छु दि दुने हे निगो तर्फी यातायात सञ्चालन याको तयारी पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भेरे त्रिशुली खुसीबाया हुने अवरुद्ध ज्याचङ्गो सडक च्याकेको नुगो ट्र्याक निर्माण या ज्या तीव्र ज्याचङ्गो द सडक सञ्चालन हेत निर्माण व्यवसायी सडक विभाग या प्राविधिक व सुरक्षाकर्मी लिसी या टोली चाझी मरासी जाइना चौद निर्माण व्यवसाय महासंघ या उपाध्यक्ष व सगुन कन्स्ट्रक्सन या संचालक सहदेव खड्का या कठ नुगो ट्र्याक च्याकेको ज्या सुरो जुगो झिनो ठ्याङ्गो डुसा आ ब्याक कटिङ व ग्रेट कटिङ या ज्या लिपाङ्गो चरने ठ्याङ्गो रका वेकना जानकारी ब्यारिक ड भदौ 14 गते कृष्ण भेरे वगो चलया हुने पृथ्वी राजमार्ग अवरुद्ध जुइरङ्गा चुए या वो या त नुगो ट्र्याक च्याकीको ज्या न्यानी झाकाको रका ठाको ख ग्रेट कटिङ व ग्रेट कटिङ पुरा जुइरङ्गा सब ग्रेट व सब वेब निर्माण याना ग्राभेलिङ याको तयारी ज्याचङ्गो खर्का ढाको डुसा खर्का या कथ आया छु दि दुने हे नुगु ट्र्याक पाखे न्यु तर्फी यातायात सञ्चालन याको लक्ष्य डुगा ढाकडो भदौ या करदाता प्रोत्साहन पुरस्कार असोज एक गते घोषणा जुएको स्वी छमेस्या जनहि छौ लख स्वी सोन हो स्वी सोस हो स्वी पेटका क्याखनेगो रसवाया भोटेकोसी खुसीबाले वगो खुसीबाया हुने स्थगन याना तगो भदौ महिना या करदाता प्रोत्साहन उपहार घोषणा वैगो असोज एक गते जुइगो जुगुद करदाता या त बिल क्यात व कर पुलिगो प्रणाली या त अभ्यास या के त नुगो आर्थिक नयाँ बजेट मार्फत उपहार ज्याजो घोषणा यागो ख साउन एक गते पाखे सुचारू जुगो उगो प्रोत्साहन कार्यक्रम अन्तर्गत भदौ 16 गते जुइगो धागो पुरस्कार घोषणा भोटे कोशी खुसीबाया हुने देशे विपत्ति वय ढुङ्गा स्थगन यागो ख अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभाग असोज एक गते भदौ महिना फुक्क या पुरस्कार घोषणा यागो तयारी यागो धागो ड असोज एक गते भदौ महिना या पुरस्कार घोषणा यागो गठन तयारी यानागो रका विभागीय महानिर्देशक डाक्टर भीष्म कुमार भुषाल जानकारी ब्यादिगु दो यया साइट सार्वजनिक आइतबार यसी थने त सीमा पालिगो नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति थुक्सिया यया या साइट सार्वजनिक यागो द यया नखया प्रक्रिया यौला थो डुटिया निसेहे न्याय यया या योसी थने त सीमा पा वनेगो वन यात्रा या वनेगो यात्रा या वनेगो साइट भदौ 28 गते अठेटाल ठाउँ आइतबार सुटासिया गुटा युजिया नियसोङ्गो मिनेटिया इले जुगु समितिया नायर लिसे सह प्राध्यापक डाक्टर पुरुषोत्तम भत्राइन जानकारी ब्यारिक ड सीमा पालेको साइट बहनी सिया च्याटा इजिया पी नेगो मिनेते खसा खोपया चित्तपोल बहन योसी थने त सीमा पालेको परम्परा डयावया चोङ्गो वेकन जानकारी ब्यारिक द योसी नगरे डुटेहेगो साइट असो 3 गते शनिबार सुठा सिया च्याटा इजिया न्याउ मिनेते डुगो समिति धागो ड योसी थनेगो साइट असो 7 गते बुधबार सुठा सिया नेता इजिया पी नेगो मिनेते जुगु न सह प्राध्यापक भत्राइन तयारिगु ड अठेहे यही या मु दि खुनो असोज 9 गते शुक्रबार कोने ट्वाले यात्रा यैसा
ठुगु खुनु हे राष्ट्रपति पाखे अति विशिष्ट व्यक्तित्व हनुमान ढोका या गड्डी बैठक हुना कुमारी यात्रा अवलोकन परम्परा न दया भया चुङ वैकला तयारी असोज 10 गते शनिबार ठने ट्वाले यात्रा यही छ। असोज 13 गते मंगलबार मिस्ते सजग रटशाला नानीचा या वनी ठोहे दि खुनु बहनी गुटा इज्या नि न्यागु मिनेटे इले यसी कोठलेको साइड डुगो जस्तका समिति धागो ख यसी कोठले ढुङ्गा बहनी हे राष्ट्र रक्षे कुमारी गणेश्व भैरव या दर्शन या प्रसार गरन या ढुङ्गा झिन्सोनो त हाकगो ये या कोचाइरका धागोडो पात्रो पिठने मास्ती वो पिन्त पञ्चाङ्ग निर्णायक विकास समिति या आह्वान नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति विक्रम सम्वत 2084 या पात्रो पञ्चाङ्ग पिठने मास्ती वो पि पञ्चाङ्ग कार्टे त वैगो असोज 20 गते जुने पात्रो गणना या गणित पेश या त आह्वान यागो द समिति पञ्चाङ्ग खण्ड सौरोक्त पद्धति पाखे व मेमेगो ग्रह तयगो गणना के त किया पद्धति या त सूचित यागो नाय सह प्राध्यापक डाक्टर पुरुषोत्तम पत्र होइन जानकारी ब्यादिको ड असोज 20 गते दुने फुक्क विषयवस्तु डुठ्याका टगो पञ्चाङ्ग पेश या त इना यागु न वेकला तयारीको ड विक्रम सम्वत 2083 या पात्रो टक ठोहे पद्धति स्वीकृति बिउ खसा नोपी पञ्चाङ्ग कार टेस लाट चोया तगो सोध अठे धैगो 2084 निशे 2086 तक या गणितीय मस्यौटा पेश या मागो समिति पिटुभको सूचनाले निर्णाटको ख नोपी पञ्चाङ्ग कार पञ्चाङ्ग गणना या फुक्क आधार नाप विषयवस्तु या खेस्रा न समिति लल्याएको निर्णय समिति यागो नाय पत्र होइन तयारीको ड मेटफुला पेश जोगो अङ्ग मगाएको व समिति अङ्गीकार मयागो सिद्धान्त गणना याना तको पञ्चाङ्ग या त स्वीकृति बी मखो भित्रै पात्रो क्यालेन्डर पिठ्ने मास्ती वको संस्था व मनोख न समिति या स्वीकृति कया जग पिकाया त समिति इनाप यागो ड समिति निर्णय यागो नख चख जात्रा लिसे या विवरण त फरक जु हुना भ्रम जीव अवस्था खने दशा पिकाको पञ्चाङ्ग वा भित्रै पात्र या त नियम कठ मागो कारवाही तख जुगो न समिति सूचना पाखे जानकारी बिगो दो लिपाङको न्यानो डुने ये जग निगु लख सुई सोनो सिलिन्डर ग्यास मिल लिपाङको न्यानो डुने ये उपत्यका आठे सोनिग डुने थिथी कम्पनी या निगु लख सुई सोनो व खुस व खुई सोङ सिलिन्डर ग्यास मिउ द पृथ्वी राजमार्ग या कृष्णभीर सडक खण्डे वङ्गो चल या हुने राजमार्ग अवरुद्ध जुङ्गा नेपाल आयल निगम या समन्वय तराई या उद्योग पाखे सिलिन्डर रिफलिङ याना वैकल्पिक लम्फो पाखे उप सिलिन्डर यी हया मिउ ख निगमय कठ सोमबार पी च्यारो व सक्षु गुग मंगलबार पी खुडो व निसव झिन्चाग बुधबार निय सोर व पेसव खुई गुग बिहिबार पी न्यारो व निसव सुई ग व बिहिबार शुक्रबार पी डो व खुसव सुई खुग थान सिलिन्डर यी हया मियाको ढाका ढाको ड मुख्य राजमार्ग अवरुद्ध जुइरुङ्गा निगम ठोहे भड्डो 14 गते निसे यी सोनिगले धाडिङ व काभ्रे प्लान्चोके चोङ्गो उद्योग सिलिन्डर बारा पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा व महोत्तरी चोङ्गो उद्योग ज्याका वैकल्पिक मार्ग पाखे यी हेगो व्यवस्था मिलाइएको खासा पृथ्वी राजमार्ग नियमित सञ्चालनले मजुतले टक्क वैकल्पिक राजमार्ग पाखे ग्यास सिलिन्डर यी हया मिगो धका निगम ढाको डो लोहिती प्राकृतिक ल ह्याके त अध्ययन यी या ऐतिहासिक लोहिती ल ह्याकेको नीति छगो कुत सुरुजोको द यी महानगरपालिका यी या 22 वटा धरहरा लिक्क चोङ्गो ऐतिहासिक लुहिती ल ह्याकेको सम्भावना मालेको ल्याख अध्ययन ज्या झ्याकोको ड लुहिती जख जक मखो चाक छिहे तट ढङ्गो भौतिक पूर्वाधार व संरचना निर्माण जुइ ढुङ्गोको ठाउँ या अवस्था लुहिती प्राकृतिक ल ह्याकेको सम्भावना ओकीय नीति ल ह्याकेको व निकास मालेको ल्याख यी महानगर अध्ययन ज्या झ्याकोको ख यी महानगर अभियान कन्ट्रक्टिङ पाखे परामर्श सेवा कया अध्ययन याना चङ्गो जुसा जमिन कुए या सतहले मात्रा अध्ययन या त टिङ्ख्य या पश्चिम कुने न माङ्का द्य या दक्षिण पाखे
मुगो टू या निरीक्षण याना दिशे ये महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गो ल ल या स्रोत निकास मालेको ज्याया इ सिटी मछेत निर्देशन तख ब्यारिगो ड अध्ययन्या झोले मजी मगाको ज्या बाहेक मेगो इले छपुचा इ न सिटी मछेत निर्देशन ब्यारिसे वेकला धया दिला लुहिती ल ह्याके मागो दो निकास माले मागो दो ठोहे झिगो अर्जुन दृष्टि न ख ठोल लक्ष्य पुगे त प्रतिबद्ध व कटिबद्ध जुया ज्या हेर्न दिछ वे कला परामर्शदाता या त न निरन्तर रूपमा ठाउँको ज्या झ्याका चोने त व सम्पदा पर्यटन विभाग या त निरन्तर रूपमा निगरानी तया चोने त न निर्देशन ब्यारिको द लोहिती ल ह्याकेको नीति ठिठी माध्यम डेफो तर झिगु लक्ष्य धैगो प्राकृतिक रूपे जल प्रवाह याको ख वे कला तयारीको द लोहिती ल ह्याकेको लेख जुया चोङ अध्ययन इले टु हुइगो झोले हरेक एक फिटे दैगु व तह परिवर्तन जुगो चाया नमुना कागो खासा उगो चाया परीक्षण काले हे ल या उपलब्धता विश्लेषण या फैगो भूमिगत जल स्रोत विज्ञ डाक्टर विजयमान साके ढ्याडीको द विक्रम सम्बर 2041 साले लुहिती ल निकास जुयाचोङ तत्कालीन कर्मचारी सञ्चय कोष भवन ठुना व्यापारिक भवन काठमाडौँ मल देखे त जग मुया नयाँ पाटा तया बिम ल ह्यागो बन्द जुगो ख सुइन्या र निसे मन्न जोगो यलया शारदा पुस्तकालय हाक्न सञ्चालने विक्रमसम्म 2046 साल लेपा बन्द जोगो ऐतिहासिक शारदा पुस्तकालय यल महानगरपालिकाया सञ्चालने वगो द 2046 साल जनआन्दोलन यतक मंगलबजार या तत्कालीन ललितपुर नगर पञ्चायत या भवन या सञ्चालने डोगो शारदा पुस्तकालय वया ठोके बेखबर जोगो ख बन्द जोगो शारदा पुस्तकालय या त यल महानगरपालिका ठगे कार्यालय भवन मिग निसे हाक्न न्याको ख पुस्तकालय या उलेजा यासे संस्कृति शिरोमणि हरिराम जोशी ओजेले लाना चौगु व मृत जी ढुङ्गोको पुस्तकालय हाक्न सञ्चालन वगु महत्वपूर्ण जोगो धासे ठोके ज्ञान या प्रचार प्रसारे टरङ्गो योगदान जुगो न विश्वास व्यक्त यान दिगु द यल महानगरी या मेयर चिरीबाबु महर्जन पठन व संस्कृति या त जगेर्ना या त पुस्तकालय या त प्राथमिकता बिहा दिएको धागुडो गुठिया अतिक्रमित पुखो खाली याकेको अभियान दिकल गुठी संस्थान जनकपुर ढामे झाकोको पुखो व पुखो या डिल अतिक्रमण मुक्त याको अभियान स्थगित यागो ड गुठी निकोको चरणले शनिबार निसे अतिक्रमण मुक्त याकेको अभियान या निकोको चरण अन्तर्गत टोडफोड या ट्याङ्गोले जनकपुर ढाम उपमहानगरपालिका असहयोग या ढुङ्गा स्थगित जोगो ख नापाको चरणीय झोले अतिक्रमित क्षेत्रले डुगो सार्वजनिक सम्पत्ति या तोडफोड लिपा निकोको चरणीय महानगर र असहयोग या ढुङ्गा अभियान स्थगित यागो खासा गुठिया जग्गा संरक्षण वा व्यवस्थापनीय लागि गठन यागो उच्च स्तरीय कार्यदल प्रतिवेदन 2062 या प्रतिवेदन कार्यान्वयन समिति भदौ 19 गते झिन्यागो अतिक्रमित पुखो व पुखो या डिल खाली या त सूचना जारी यागो ख वे सूचना कथ मिग निसे अतिक्रमित क्षेत्रले दुगो छे व तहरा ठुने त गुठी तयारी यागोले उपमहानगरपालिका ठुनिएको लागि डोजर छयामय ढुङ्गा ठुनिएको अभियान हे डिकोको ख उपमहानगरपालिका असहयोग या ढुङ्गा सुथस्या करिब नेता त्याले जिल्ला प्रशासन कार्यालय धनुषा ठुगो विषय या त कया बैठक चुने ढुङ्गा अतिक्रमित जग्गा खाली याकेको अभियान डिकोको खासा गुठी संस्थान छुन स्पष्ट मापदण्ड प्रक्रिया स्थानीय तह लिसिय बिना छुन समन्वय सार्वजनिक संरचना या त समेत अतिक्रमण क्षेत्र या सूचीले तया ठुने त स्वगो नगर प्रमुख मनोज साहन डोपम ब्यारिक डो वेकन समिति उपमहानगरपालिका लिसे बिना कुनै सम्झौता अतिथ्याले छुन समन्वय मयासी एकलौटी रूपे हे ठ यठे ढङ्ग सार्वजनिक संरचना समेत या त ठुने त स्वे ढुङ्गा गुहाली मयाको निर्णय याना गरेका ढाको डोसा नगर प्रमुख साहन अतिक्रमित क्षेत्र खाली याकीमा ढैगो पछिले थपिन डसान तर उपमहानगरपालिका या संघ व प्रदेश सरकारीय लगानीले निर्माण ज्याचङ्गो चबी विद्यालय योग शिविर लगायत या सार्वजनिक संरचना न ठुने त स्वगुले डोप ब्याटेको डुसा ठुके राशा समिति दुज सचिव जन पोखरेल
अत्यावश्यक प्रक्रिया पूरा याना अभियाने सञ्चालन यागोटका धयारी गुड वेकन अभियाने उपमहानगरपालिकाया असन्तुष्टि दुगो बारेले थप इन्ट छुन जानकारी मोडुगो टासे स्थानीय अतिक्रमित क्षेत्र या संरचना ठमहे चिके त छु यी माग यागोले तत्काल अभियान स्थगित यानागोटका धाग डुसा वेकन स्थानीय या त झिन्यानो या यी बिया आया त अभियान दिकागोटका धाग डो न्यानादिशा कासा बुख नापाङ्गो संस्करण या एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्स ट्याकला नेपालले नापाङ खुसी जुगो मिज फ्रेन्चाइज नेपाल भलिबल लिग एनभीएल या उपाधि अन्नपूर्ण स्पाइकर किङ्स ट्याकोगो ड मिग बहनी जुगो फाइनल कासा कर्णाली शिवराज या त सोङ्गो सुन्ना सेत सोझो सेत बुकोसे अन्नपूर्ण उपाधि त्याकोको खसा उपाधिले चाहिँ अन्नपूर्ण निगो लखतका पुरस्कार त्याकोको ड नापाङ्गो संस्करण या फ्रेन्चाइज नेपाल भलिबल लिग मुक्क होइन खु टोली बोटिकाको खसा प्रतियोगिता या मुक्क पुरस्कार या राशि धासा सुई निगो लखतका डोगु ख युएई या त भुको छ नेपाल एससिसी प्रिमियर कप च्याम्पियन जुल मेगु द एसिया कप मिटिगो नेपाल एससिसी प्रिमियर कप या च्याम्पियन जोगु द नाप्नाप इतिहास दोहोरे या चाहिँ एक दिवसीय एसिया कप है ठेने दस तालागु द एससिसी प्रिमियर कप लिग या मेघ जोगो फाइनल कासा युएई या त पिपेगो रन भुको से नेपाल उपाधि लिसे मेगु द जुगो एसिया कप ठ्याङ्गो ड ठस्या न्य नापाङ्गो खुसी सन् 2023 फाइनल ले न नेपाल युए या त हे भुको से एसिया कप मिटोको खासा नेपाल बिगो सोसव छिनपेगो रन या लक्ष्य लिगो युएई पी गुगो ओभर छौ बल हे फुक्क विकेट गुमे यसे निसव खुइ गुगो रन जग देख फुक ख आ एसिया कप नेपाल न भारत पाकिस्तान श्रीलंका बंगलादेश व अफगानिस्तान जागो बल्लाको टिमले चाहिँ मिठी आजना देशा देशा पिनिया बुख ब्रिक्स सम्मेलन पाखे नो दिल्ली घोषणा पत्र जारी विश्व शान्ति व बहुपक्षीय सहकार्यले ब भारतीय नो दिल्लीले झ्याँचोङ ब्रिक्स शिखर सम्मेलन या विश्व शान्ति बहुपक्षीय सहकारी व विकासशील राष्ट्रको सहायता बल्लाक देकाइङ्के मागो ब ब्यादिगु द भारतीय अध्यक्षता जोगो सम्मेलन ब्रिक्स दुजपी राष्ट्रिय नेता पिन्छ नो दिल्ली घोषणा पत्र जारी यसै बहुपक्षीय विश्व व्यवस्था या त थप सुदृढ देखिएको प्रतिबद्धता पङ्का दिएको द घोषणा पौले राजनीतिक व सुरक्षा आर्थिक व वित्तीय व संस्कृति व जनस्तरीय क्षेत्रले सहकार्य या त थप मजबुत देखिएको नेताटको डुसा ब्रिक्स नेता पिन्छ मध्य पूर्वीय अपोको तनाव युक्रेन युद्ध प्रति गम्भीर चिन्ता व्यक्त याना दिशे विवादीय कूटनीतिक व शान्तिपूर्ण समाधान ब्यादिएको द संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद या अनुमति बिना लगाइएको एकपक्षीय प्रतिबन्ध प्रति न ब्रिक्स असहमति पोङ्गोको ड अठे जलवायु परिवर्तन ऊर्जा सुरक्षा व न्यायपूर्ण ऊर्जा संक्रमण या त न सम्मेलन प्राथमिकता तगो ड विकासशील राष्ट्रको लागि जीवाश्म इन्धन अझ महत्वपूर्ण जोगो नेता दिशे ऊर्जा संक्रमण समावेशी व न्यायपूर्ण जिम्मागोले ब ब्याडिगु ड ब्रिक्स युरोपेली संघ या कार्बन सीमा कर संयन्त्र या त संरक्षणवादी उपत्यका उपाय या रूपे आलोचना यागो जसा सम्मेलन या झोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हो चिनिया राष्ट्रपति सी जिङपिङ दुई द्विपक्षीय भेटवार्ता न जोगो द भेट हे सीमा क्षेत्र या शान्ति व स्थायी कायम याएको व्यापार व बजार पहुँच देखिएको आपूर्ति श्रृङ्खला व आर्थिक सहकार्य विस्तार याएको लगायत विषयले सहलचुको द नाप्लाको ज्या भारत चीन सम्बन्ध सुधार तर्फ पाखे या महत्वपूर्ण पलाय रूपेण सोगो दुसा सम्मेलन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चिनिया राष्ट्रपति सी जिङपिङ इरानी राष्ट्रपति

0: अले फुक्क भया झ्याटा सिडरला
1: सिरे ढुङ्कल
0: छङ्गो पर्सनल मोबाइल नम्बर ब्लक यानाला
1: पर्सनल मोबाइल नम्बर ला उखुनु हे टेलिकम या ज्या खुठी वना ब्लक याना वेठ न
0: अले बैंकेले
1: बुइंके
0: खट या
1: अनछा या मालले
0: ओला या माहुने ठाउको मोबाइल नम्बर हिलापुला वा ब्लक जोगो बैंक या त न जानकारी बियादिस अले ठाउको बैंक खाता या जानकारी मेपिनीको लाटे ठेनीको पाखे बचे जुयादिस
1: सतर्क जुयादिस ठगी पाखे बचे जुयादिस
0: सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
3: Kajaria Tiles, your world-class luxury.
4: धार्मिक व सांस्कृतिक सम्पदा नाप सार्वजनिक स्थल त सिचु पिचु याना किपुया पर्यटन प्रवर्धन अभियानले सकसिन ग्वालियर आदिश किपु नगरपालिका दुईवटा जाकु देवढोका किपु
5: अपील अपील अपील सडक सुचीबाट हिँड्ने बानी गरौँ दुर्घटनाबाट बचाउ मेन अनुशासन कायम गरौँ सत्यताको परिचय दिउँ जथाभावी पार्किङ नगरौँ सडक सधैँ सफा राखौँ सडक नियमको पालना गरौँ सबै नागरिकको परिचय दिउँ दण्ड र जरिमानाबाट बचौँ सडक पेटीमा सामान नराखौँ बटुवालाई सम्मान गरौँ सबै सहरको परिचय दिउँ किपु नगरपालिका महानगरीय प्रहरी वृत्त महानगरीय ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर बजार व्यवस्थापन समाज निवा FM 106.6

जो जलपास नाप्ना पल्लसको सेनाजुना प्राविधिक भाषा दिलीप कुमार महर्जनले चाहिँ जिर्ण रेस्थमेया नेपाल भाषा एकाडेमी नीति अनक मिडिया यही नभया नेवा एफएम सच्यु खोफ्टी खुम मेगा संस्था नेपाल भाषा भूखन्दुङ्गा न्यायगु ज्याजो ख फल्चा फल्चा ज्याजो जुनावे जुनाउँदो जिर्ण रेस्थमे थुगु फल्चा ज्याजो मुकैना छुगु हे ज्याजो जुला छिहे नेवा एफएम फोन ल्या 4 33 42 22 सम फोनिना छिहे छु थाबा टुवाबाले ज्याचुङ थिति जात्रा पर्व लिस लिसे छु थाबा टुवाबाले ज्याचुङ

0: दुई तेङ्गो छुन ज्याजो दशाना के विशेष जानकारी बिहारी भएको जुला नाप्रा पछि छु थ्याबा टुवाले छुन दुर्घटना ज्याजो दशाना ओके विशेष जानकारी ब्याधी भएको जुला तासे थो बाहेक न छिगु थो देशी ज्याजो थिति राजनीतिक विषयवस्तु या त कया न छिथाउको विचार ठाउको नोको खतयारी भएको जुला नाप्रा पछि छ अथवा बाहेक न सुन विषयवस्तु या त छि लोनाडी मडुगो खासा अथवा छि सरकार गठन चाहिँ ठगो नुगो ख तयारी मडुगो खासा न छि तयारी भएको ल ओके निधि फोन न दिस नेवा एफएम या फोन ल्या 4 33 42 22 फोन न ठगो विचार ठगो नुगो ख तयारी फै दासे जिगु थ जाजो हालि जंग तना न दि फैगु जुल नेवा एफएम सचो कोप्टी को मेगाज पाखे www.newafm.com.np लगन न दि फैसा अथेपे हाम्रो पात्रो नेपाली पात्रो नेपा एप डाउनलोड न तपिंगे निपेको त खे छि फेसबुक पेज बाखेन लाइभ सुयाचना दिग्दो ठुक फल्चा ज्याजो नेवा एफएम सचिव खोप्टीको मेगा या फेसबुक पेज बाखेन लाइभ सुयाचना दिपे पासपिन छ लाइक सेयर वा कमेन्ट न दिँदा इना आपिना चुना तासी अलि छिगु थ फल्चा ज्याजो हालि निङ चुना नजना दि फैगु जे हालि निङ चोपी पासपिन छ थगु विचार थगु नुगु खते दि फैगु जुल विदेशी चोपी पासपिन छ थगु नुगु खते विचार ते हुने ती व्हाट्सएप नम्बर 9843031264 9843031264 छ व्हाट्सएप नम्बर फोन न थगु विचार थाउनुको खतयारी फैसा नेपाल दुनी चौपी पास पिछ तपिङ नेवा एफएम या फोन ल्या 4 33 42 22 फोन न ठगु बिचा थाउनुको खतयारी फैसा से छिटन बनाजन नेवा एफएम या फोन ल्या 4 33 42 22 फोन न ठगु बिचा थाउनुको खतयारी फैगु जुल अले ठौ निसे चाहिँ जे नेपाल छौ पर्व कठाया काइगु कला नेपाल छिथो तीज ठौ निसे न्यागु दो छार गटाले कने तिज व्रत चुनिसा अहिले कस ऋषि पञ्चमी न लागो दोसा ठाउँ चाहिँ डर नेगो ठाउँ निश्चित चाने ताको डर नया चाहिँ कने निश्चित व्रत चुना चाहिँ पूजा आराधना यहीला तिज ठाउँ धार्मिक चाहिँ कने तिज बोलेला अझ विशेष जनालाई पशुपति देवता म मजुला पशुपति लगायत माड्य या फुक्क देवता हे म मजुगु ख गुला कोचाल मेघ गुला कोचालाई मिग पार भएन चाहिँ गुला कोचालाई छिक्पिन स्वयम्भू न्याय निथा स्वयम्भू छायाचना दिपे पासपिन गण गणमना थो धर्म कर्म यहाँको गुला ख गुला पर्व न मिघको निसे कोचाको जुला मिघ बुङ्गिएन तस कय म मजुगु जुला बुङ्गे भक्तजन पि म मजुगु जुलाले बाजा गाजा लिसेन वया डिपि अन बुङ्गे अझ पौवात न थिति कठाया अन बया ड गोला छिन सोया दिज जिम्मा बुङ्गे मिघे कर्णामे दिया तस कहे म मजुगु ख छेक्पिन छाया दिल जिम्मा ओके जिला छुट्याला छेक्पिन चाया दिए पनि छ तपिङ खजी अन छोछोरा तासै थान फोन यसो पाचा चाहिदिएको छेको छ फल्चा ज्याजोले थाउको विचार थाउ नुगो खेउ नि भएको त लस खुसिया जो जोलपा
1: हेलो नरेश
0: स्वाची तब जो फल्चा ज्याजो छ लस्को थाउको विचार थाउ नुगो खेदी
1: विचार खान मको नकिनाइदिएको छु ज्याजो नातालि बन्ने के आक्रो चाहिएको के उहाँ ठाकुर बल्लो बल्लो आक्रो छु फल्चा ज्याजो न बल्ल बल्ल आफ्नो बन्न यत्कै आफ्नो ट्याक मार्की हुई वेके ठाकुर कातको वया होमियोपति रेडियो अडियो राहु लानु नाप नाप लाथेन त्यो स्टेसन त कसको फिङ्गर डिटाइन नाप्थेन टायर फोन हेर्नु पछि
0: हजुर यो कुको सुभा दिशा छ वेका खास स्वाथी त हजुर नुगा पाखे फोन आदिएको जुल वेकन ठगो नुगा ख तयारी हुन्छ छिगो थो नेवा एफएम बालक मोठोको विषय त कयाला अवश्य न ख ठो छिगो तावरे भिङ्कीको ज्या याको नीति चाहिँ स्वापट याचना दिएको ख वेख प्राविधिक जो वेद घाटा आएको ख छिटा बचा ब्याजिएको ख मौल होला मिघ शनिबार जुल मिघ न मौल सम्भवत वेका ठाउँ चाया दिजी होला सोया न अझ छुजु ख व सिमख नि होला वेक न सोया अलि अन छुजु खा वो पिङ्की हुने ती हलाजुला फेरे या माउ खस सामान त फेरे या माउ खस वो कया या फेरे जुल अजन छन् युनु चाहिँ यी चाहिँ काई छिन् ते ताला वो ज्यादै छिक पिन त धैर्य हेना लचना दिता जी विशेष इना पिना छन् ला थ छठ्या जु जो मखो न्यंग रहे जु खला तासे छिन ठगु बिता थाउ नु ख तयारी फे ओके नि ते फोन ना दिसा न्यवा एफ मे फोन ला 4:33:42 तासे थन फोन सु पास चाहिदिक दो वेक त लस खुसिया जुजुल पा हजुर जुजुल पा ज्याजु सर लस खुसिया छन् रविन साके जो
2: हजुर
0: हजुर छिताना फल्छ ज्यादा सर लस खुसिया चाहिँ थाहाको विचार्नु भयो खतै दिँदा होइन आफ्ना छ
2: हजुर त्यो उद्योग मन्त्री समय राजनामा बिल राजनामा बिबले छौ एकदमै आँटना छौ चिज नुहाउना हुँदो व्यापार त्यही बारे
0: हजुर
2: कर्मचारी त्यही बारे जुन चिज सही खका ऊ जी स्वतन्त्र मनोटेसँग सोचे आफूले छि झन सोचे होइन वा मलाई सन्तै कर्मचारी तन्त्र नयाँ शङ्का रो देशको अर्थ्या तर ऊ शङ्का हुने हुँदो छ कर्मचारी तन्त्र त ठगीको शङ्का हुने हुँगा अब नेतृत्व झ्यामे वेमा कर्मचारी चाहिँ माने जिए मको छ
0: ऊ
2: चिज चाहिँ मन्त्री नुहाउना हुनका ऊ लातार जुल लातार जुया चुना श्याम बरु टोटा हुने भेष वन टोटा हुने हो चाहिँ जनता त्यही त सुशिक्षित क्या नाउँ छ मलाई जनता चाहिँ थे थे जुवा चाहिँ आउनु उहाँ चारा त आज नर्मल चिज मको नि नि हजारौँ ग्यास वा चाहिँ सिलिन्डर वा चाहिँ तर यहाँ पनि अभाव छन्
0: हजुर
2: मेवै खेल ज्यादा छ त सरकार छुट्याएको ढल्याएको लागि सरकार असफल ल्यायो लागि मलाई तर मेवै खेल ज्यादा चारा छोटाको कर्मचारी तको प्लान बिहेक मेउ जे प्लान जुझो ल प्लान जुझेपछि योगदान चाहिँ झिसन लुमङ्कियामा को छुट्याएर हिजो सर थै विरासत टोटा सुनको चुनाव छ जनतापट्टि नासो जनता तया टोटा बिउ र्या सुनको टोटा आउनु भयो निला निला थै विरासत टोटा आउनु उहाँ उहाँ छु यहाँ विरोध न मया उहाँ छु नो न मुवा उहाँ छु यहाँ मया छ तर थुपी जम्मा 35 वर्ष शासन त ल्याए पालम्पा हो न पालम्पा त ल्याएसँग छ गएपट्टि सत्ता गुमे जो बोले उहीँ जुल थुपी
0: हजुर
2: यही एउटा हाला हाला थुप्रै यही एउटा सना हाला मलाई न उही त देशी माया खण्ड त छन न उही त जनता माया खण्ड त न उही त सुरक्षा कर्मी त यो माया खण्ड त छ माया सुयो खण्ड त उयो कार्यकर्ता चाहिँ माया खण्ड छ नि त कार्यकर्ता या आउँदो ख मेबी ऊ सुरक्षा कर्मी त्यसँग अनुभव थिए विपटे खटे ज्याद सुरक्षा कर्मी त्यसँग या आउन ज्यान मख मलाई जनता त्यसमा ढुक्सिया त हुन मख जन सुना ढुक्सिया खण्ड कार्यकर्ता त्यसमा ढुक्सिया गर्नु छ रात बिल हिमतय छेपी मनोटेसँग छिदा शासन नाचौँ गा
0: अहिले
2: छेपी मनोटे लिउल्यो झिका छ सत्ता गुमेजुबले उहीँ जुल उहीँ गेना ढलैया गेना ढया आनाजु चुराइ थिए तराईले उना रौँदो तराईले उना मरिसतिर उस्के नाचौँदो मलाई छन अनाजु चुराइ छि मिडिया सोल ल्याएर आएको छ जनतातिर गेना उस्के नाचे चुराइ यो यो चाहिँ नुहाउ नाचौँदो छ्यारा तिमी हिमी चाहिँ रहेछ तिमी त देशी माया दया नुहाउ नाचौँ मखोटो देशी माई रु ख रहेछ ठोटाइ मेला त कोही ग्वालिना रु विपद परे जुबिन दा उडारी है जोडाइ ठोखन मन त ठोखन मन त राजनीति गोन्ठालको विपद होला अन्ठालको राजनीति यो यो चाहिँ तया राजनीति नाचाउँदो उगे थुपी मनु र मसिकोपट्टि उत्तम समय रहेका छ एउटा विपद भयो देशै विपद भइपले उत्तम समय थुपी मनु र मसिक्यो विपद वया चाहँदो ठो एकदमै उत्तम समय मलाई इमोपट्टि बोली उमिपट्टि मुठु छुछु तको वया चाहँदो सुयु सुटाको नुहाउना चाहँदो ला वो ऊ सुहाउगा थयो ढुक्सिया चाहँदो आर्मी त्यसमा थयो ढुक्सिया चाहँदो सशस्त्र प्रहरी थयो ढुक्सिया पुलिस त्यसमा मलाई अनि ढक्को चिज जाना चाहँदो तर इमु त धन्यवाद छ मरा इमसँग झाइना चाहँ त झाइना चाहँ डुट याटकै मरा थियो पनि मुनुका नेता देशमी नेता देशी टोटल पार्टी त थुपी तिमीसँग छुटाला झिम कार्यकर्ता त खटे ज्या चाहँदो झिम कार्यकर्ता ज्ञाना चाहँदो झिम कार्यकर्ता चौधौ छो नयाँ झैना चाहँदो उल्टिकेका इम मुटी थै तिमीसँग देश त लिएर नचाउँ कहाँ तिमी त देश मापि कि इम कार्यकर्ता मापे ठन्डाले सिक्यौको छिसँग उसले रे
0: हजुर यो कोही कसो बारे साँचा भएको ख रविन साके जो योलाई पाखे अवश्य नखुवा भएको न तै थिए जी नेपाली सेना अले नेपाल प्रहरी सशक्त प्रहरी पि अले स्वयंसेवक पि यो पहिला त टस्क डोखैना सुर खुजबा वसी नै छ नेपाली सेना निसे सशक्त प्रहरी निसे जनपद प्रहरी निसे वेकअपिन चाहने मरासी चाहिँ उल्लिए खटे ज्या चौँदो उल्लिए उद्धारे नीति लगे ज्या चौँदो थो लगे ज्या चौँला खै खत थोक सुना सुत खनाचो ने मुआ सके साना खनाचो उदो तर ए अढै जुइको जुइक न आ सुरुङ्गे थाना चोपी अचन जीविते लुइने टिने धैको आश चाहिँ ठोक उद्धारे ज्या चाहिँ यानाहा चौँदो सुङको चौँ मर्ने आटक न झिस रविन जो धैदि थिए झिस मसिकी उदैको थियो विपत्ति वेबलेख गठेकी भूकम्प बोला 2072 साल कुल भूकम्प बोला भूकम्प वेरङ्गा झिस मसिला तर मस्यान छ हाक्न वया चुनावे चुनावे हाक्न झिस इमित हेफोट बिहा ट्याक्ल अथे झिस चुनावे मसिगी उख चुनावे छुया फट झिस जनता या पावर ढोगेको चुनाव लेख अले ओ जनता थो चुनावे भोट सित बिल उही व बालका ज्याइदिएको झिस आशयमा आ ठोहे वया झिस नु पार्टी या त बिल उदयमान पार्टी नु नोपी जेन जे आन्दोलन नुङ्का जोगो थो चुनावे आ ओ सरकार गुली जाइना चौँदो छिन प्रत्यक्ष रूपमा खना चौँदो जिमा या त ढासालाई देखी फुनी तो लोट न चा चा हे चा नि मरासी याना चाहिँ आ पिन यानु भित्र हे चाहिँ लो चाहिँ तयारी या रङ्कल आ अन नि घौले चाहिँ बागो बागो होइना चाहिँ अन निगु तर्फे मखो छौ तर्फे छौ तर्फे जक्सा ल आ गाडी न्याकिगो नारायणगढ मुगलिङ सडक खण्ड अन चलाउङ थाहा छ चाहिँ अन नुगुपट्टि ट्र्याक खोलेना वे नयाँ चोसँग चाहिँ जङ्गले अन ट्र्याक खोलेना आ ग्राभिलिया बाँकी दण्डका ठाउँ ग्राभिलिया रङ्गा छन्युनु हे सम्भवत मङ्गलबारभित्र दुनि हे चाहिँ ठो ल चाहिँ निगु तर्फी सञ्चालन या कोठा चाहिँ ठो यहाँहरूका याना छौँदो या त ढासालाई या फुखनी नि अले थियो ल राजमार्ग अवरुद्ध जोले छि स्वर्गवासी त गुल्डु खुचेर छौँदो ग्यास छ क्याएको नीति आ बुलेट वे मफो हुने चाहिँ ग्यास छ क्याएको नीति हे छिस उलुमस्ट्याम फुलाचनमा उठो अझ ग्यास शुल्पका तल धाइगो थ्यासे ग्यास शुल्पका तल धाइगो वगुन डो अठे हे छिगो थासे न सुना न अठे ग्यास हया चाहिँ इनाम अभियोगो अथवा शुल्पका तलको छिओसा चाहिँ प्रहरी या त खबर यान दिशाहरूका चाहिँ ठो प्रहरी पिन्छ गृह मन्त्रालय पाखेन ठो सूचना जारी या टोको डो अले सुना न अपो ढेब काला त काटा छ सरकार गुली कोसना कोसना त उख थो निडो वो खुइटकाले चाहिँ अहिले गाडी भाडा धुवानी कठा चाहिँ सचिव न्याटका ठप हिना चाहिँ ठो सचिव न्याटका वो खुइ च्याट खुइ च्याको ढेब चाहिँ खुइ च्याको खै सुइ च्याको ख उसले ढेब ठप नाच क्यारेहरूका चाहिँ थाहा उठ वस्या आपाकाललाई ढाँस छिन रिपोर्ट हेर्न दिफै पुलिस या त खबर हेर्न दिफै अहिले थो कारवाही यहाँमा छ्यारका टाइपले थो कालो बजारे अथवा हाकु बजार यही पिन यक्कु खाना चौँदो ठ्या थासे हेला तासै छिन फोन आएर फेरि थन फोन सुपा चाहिदिएको भएको त लस्कुस्या जोजोलपा
3: हेलो जुजुलपा तिर्ख पशु विनायक रत्नलाल श्रेष्ठ नेवा
0: हजुर रत्नलाल श्रेष्ठ नेवा जो छितरा फल्छ ज्याजु छ लस्कुस्या चाहिँ थाहा विचार्नुभयो खन्तै दिँदा इना आफ्ना छोरा
3: टुको दाइकी तपाईँ के छ वासप भइभाइदिउँला त्यो छु निनोखा वासप भए त्यहाँमै वासप भइभाइदियो इना बिनाथमा तर चाहिँ नि कि दुनि नेटर त आउला तिमी नयाँ आउला छुट्या छिटो एकदम हैरान गरेर चार हाल्छ छिटो दुनि हरेक चिजमा आठौँले बजार भा एकदम ठाउँ नचाउँदो ठुलो मुजु फेसमा झुसे आठ तैसँग झाकी भाना अत्य ठाउँ जिन जनाउनु मनुख छोट छोरी झाकी ठा विभिन्न किसिमका ठगै नाचौँ ग्यास न छु चिज ग्यास ल ग्यासै खाने बाबा हरेक चिज नमस्ते श्री तिर नामका चाहिँ सुख रद्दी हो ग्यास ग्यास बाँधे छ तिमी त हरेक चिज ठगै नै हो हिसाब एना हो डु त सरकारमा याङ्न वाचा माटै हो इनाम इनासमा
0: हजुर एकको सुभा दिशामा एक अर्का रत्नलाल श्रेष्ठ नेवाजु लोटा फुसुरे विनायक खोप पाखे वेकन थको सरकार किनाज युज ल ठाउँको विचार तयारी युज ल जनता या त आपद विपद जुइबले चाहिँ चिस थो अझ राहत बिमा हो ख गुहाली यामा हो ख तर बिचौलिया अथवा व्यापारी त्यसो चाहिँ थिजोको आपद विपद जुइबले हे तस्क ठिकै याना चौँदो भूख वा खटा रसुवा अनला आ निडो निन्या सवौ परे चाकी त आ वया चाहिँ अन डो जिडो टक्न थ्यौँ रहेको परे भुख वया छौँ डो आ लमरो गठैना नेगो हाहाकार जेरो कल अन तर आ सरकार चाहिँ अन राहत थिङ्की हुने त्यो चाहिँ आ हेलिकप्टर टक्न हुने मफ्टा चाहिँ ड्रोन एना चाहिँ ड्रोन टक्को चाइना पाखे गुहाली बिउको ड्रोन एना चाहिँ अन नक ने नसा टर्स चाहिँ ठोप यिङका अन थिङ्के एना चाहिँ ऊ ड्रोन चाहिँ छक यिङ्के बोले चाहिँ 60 किलो तक चाहिँ यिङ्की फैर्गा ठाको ठो अठे एना चाहिँ अन ने नीति नसा टर्स यिङ्कीको अलि यिङ्केको व्यवस्था एना चाहिँ ठो सरकार एना चाहिँ थो सरकार एना चाहिँ त शुभलाई देखाएमा तर ओके न चाहिँ आज मरु बोलेलाई आ उनी लम्पुहे मरेहरूकालाई अन गुली डो ओकेलाई बिचौले आठे टाइपले व्यापारी त्यसोलाई सहज रूपमा चाहिँ नाप गुली डो खे ठिकै मजुनी उख ठिकै मजुको हुनेमा चाहिँ नापय कया ह्याटौ नाप चाहिँ वहे मूल्य चाहिँ बी माघु ख मि माघु ख तर व्यापार त्यसै अरियाइ मखो ओ छु बच्चा ठे सङ्कट खने दे खन हे सुचकाबी अले सर्टेज गाटका तया चाहिँ ठिकै कह याना मि वो ज्या चाहिँ बजार अनुगमन नियन्त्रण याको नीति बजार अनुगमन यामाला बजार अनुगमन याको टोली चाहिँ खाद्य तथा प्रविधि गुण नियन्त्रक पाखे चाहिँ वाणिज्य पाखे चाहिँ ठो चाहिँ यामाला ठो नियन्त्रण याको नीति चाहिँ ठ्या थासे पसपतिका चाहिँ अनुगमन यामाला छौ हे थासे हे पस फरक जुल नासा ओके पा फरक ज्या चुनि वहे सामान्य चाहिँ न्यार्का चिर्का पाना छु नि वो छु ज्या जुलले हैगुल वहे खनि अठे ज्या ठो तडर पसले जग मुख तर पस निश्चित चिर पस तखन अनुगमन चाहिँ यामाल अले अनुगमन न्या योको अपकाल लगाट आशा ठो ठिकै यामाल व्यापारी धेको व्यापारी याको धेको छिसम छु भच्छ कमे या हुने त्यही ख तर अठे खसान चाहिँ गुली पर्सेन्ट मार्जिन त्यहाँ कमैया उखाले ओले सरकार कोसना टाउको डो अले ओस्या न यक्को अपकाया ठाठे मरुको ठो मरेको इले चाहिँ झन अठे याना चाहिँ ठो यक्को यक्को ठिकै कमिएको शुल्पिका टेको अठे याको यक्को खनाचना विदेशी न ठठे जुई विदेशी चाहिँ ठठे जुल लगाएर छौ टाइम इले जग ओ पसा च्याकी ई कोसना टे पसा च्याकी अनसक्त हल जल तै अले ओ बी अले थोर असिना चाहिँ ठिकै एना मिल्ला छ तत्काल हे कारवाही है तर चिठा चाहिँ अठै जुया छ मरो तासै छिन फना डिफे नेवा एफएमए फोनलाई 4 33 42 22 फना छिन थाउको विचार थाउको नुको खत्या डिफे ओके निति फना दिस नेवा एफएमए फोनलाई 4 33 42 22 फना थाउको विचार थाउको नुको खत्या डिफे तासै छिगु थौ नेवा एफएम सच्यो खोप्टी खो मेगा पाखी ज्याना चौ फल्चा ज्याजो ख फल्चा ज्याजो छि सुथासिया नेपाल भाषा बुख ढुङ्गा न्याना डिफेको ज्याजो ख नेपाल भाषा बुख ढुङ्गा न्याइगो ज्याजो ख फल्चा फल्चा ज्याजो मुख होइन छुगु ज्याजो ल छिहे छुगु थाया भए टुवाले ज्या चौ ठिटी कठाया ज्याजो या विशेष जानकारी न बिहा डिफेको जुला जात्रा पर्व लिसिएको या ठिटी कठाया छि जानकारी बिहा डिफेको ओके निति फोन नदिस नेवा एफएम फोनल्या 4 33 42 22 फोनमा ठाउको विचार ठाउको नुगो खटाया फेटा चाहिँ विदेशी चुनाव सोया अब यहाँ चन्डीबी पासपिन छ ठाउँको विचार ठाउँको नुगो खते हो निधि वाट्सएप नम्बर 9843010264 छ वाट्सएप नम्बर फोन एना ठाउँको विचार ठाउँको नुगो खते आदि फैटा चाहिँ अठे टुए मिग सुनाएको थिए ठो लाखे लाखेको ज्यान जुल लाखे ठो स्याको ठो पालेको कठा चाहिँ केनीको ख ठो बोसिगामे ठो लाखे कम्पिटिसन जो बोले होइन नाप लागो ख ठुगो लाखे बजा लाखे लाखीको ठो ज्या चाहिँ ठो मिघ सुनाएको थिए कोचाको जुल सुनाएको थिए मिघ फुक्क भजन खल निसे दाफ खल निसे कया चाहिँ ठो लाखे चाहिँ पिट बुएको ज्यायाको ख अहिले वो ढुङ्गा चाहिँ बहनी चाहिँ अन लाखे सक्ता लाखे ल्वाकेको घाटाइला खासमा चाहिँ लाखे ल्वाकेको घाटाइको यागो ख अन थो नाप थो छौ चाहिँ किम्बदन्ती कथा चाहिँ नापा नापा जुइको बजे ठो सिकाउने बोले अहिले लाखे त्यसमा चाहिँ दुःख बिएको कष्ट बिएको ओके या त चाहिँ कया चाहिँ ठो लाखे पालिगो लाखे लुवाका चाहिँ अहिले लाखे यता स्याइगो कठा चाहिँ ठो केनीगो ख वे अन मिघ सुनाएको थिए अन कोही लाछे दाइ थिए अन जोगो ख तासै थोछु न जानकारी बिहा छेक पिन्दा तासै छिन फोन ना डिफे न्यवा एफ मे फोन ल्या 4:33:42 बाइस छु फोन पिया चना उदो हला वज या चाहिँ छिन फोन ना दिता इना पेना चना तासै छिगु थो नेवा एफएम सच्छु खोप्टीको मेगार्ज पाखे चाहिँ छि निना चना दिएको तासै थाना फेसबुक पेज कमेन्ट कमेन्ट छ भन्टिना छिगो फोन पिप्यौँ चिरन मानन्दर जो पाखे कमेन्ट चोया छया दिग्डो वेकन चोया छया दिग्डो सरकार दुई तिहाई बल्लागो खसा सरकारी कार्यालय फुक्क हे थासे फुलापी नेता प्रधानमन्त्री थापिन्छ नापाए याना टपी नियुक्त कर्मचारी तेसे जाया चोङ ठ्या खर ठौकने ठोहे निगु या डठी जुइगो डोन्ड याना झिगो देशे समस्या जेङके फै चोङ्गो थे फै म फै चोङ्गो थे जित तारका तयारी डोला अवश्य न ख चरण मानन्द जो छि तयारीको अवश्य न प्याछे ख ठौकने दुई तिहाई सरकार ख बल्लाको सरकार ख सरकार र निर्णयलाई यही तर वो निर्णय या त लागु यही सुना कर्मचारी त्यसँग ख अलै वो कर्मचारी त सुपी ख छिन स्यो छिन नक्षिन तयारी थिए हे छिन स्यो सकस्याना स्यो वो हे राजनैतिक नियुक्ति नाटपी नापा सत्ता चौपिन्छ नियुक्ति नाटपी इपी हे लाना चौडो अले इम्स सेङ्का टेरुङ्गो ठप कर्मचारी तन्त्र छक्लाक पिङ्के त तस्कहे थाको भुलो भुलो पिङ्के गन गन यो कोठासेला अझ भिना भया चौँदो ठ्यार गरेर तत्कालै एक्सन कया चाहिँ कारवाही याको निसिना चाहिँ तस्कहे भिना चौँदो अस्पतालले न बुलौँ बुलौँ सुधार ज्या चौँदो सा अठे हे ठो मालपोट कार्यालय चुल अन्न सुधार ज्या चौँदो अठे हे टप्पेङ्गे खनेडुकोला मालपोट कार्यालय हो यातायात कार्यालय ख यातायात कार्यालयलाई तस्कहे सुधार जोगो चाहिँ महसुस या फो आ चिपी मुनि बोले छ्यार गरेर ठो नापठे चाहिँ बिचौले त मो मो मरो थौकने अठे दत्ता आशा तुरुन्त हे ठो सिभिल या प्रहरी त न परिचालना टाउँदो होला तत्काल हे जोना चाहिँ यङ्की वो याना चौँदो वो जिया चाहिँ नापठे चाहिँ बिचौलिया त मरो ओहे जिया बुलो बुलो चाहिँ जुई आठो उल्मोसी डेयर हुँला थो सेना चौ कर्मचारी तन्त्र त छक्लाका भिङ्केला थाहे थाको नि ठो चिस जाडु या छडी चले आउँदा ताइनी ला जाडु या कठी चले आउँदा नि फु या खान चाहिँ थो बिनी मख वो ज्या छु द अझ न इ काई चिनी दक्षिण जिर अझ न इ काई चिनी भुलो भुलो सुधार ज्या आउने सुधारे ज्या ज्या चौँदो नाप नाप जस विपत्ति वै बोले छुजियो ख विपत्ति वै बोले थो नाप विपत्ति वो अबले खुसी भा अबले हेलिकप्टर ठुल्चुङ पढी चालनी हाला आ ठुक्सी विपत्ति वो अबले हेलिकप्टर फक्क हेलिकप्टर त्यो त हे ठो निजी उडान याकमा बसी चाहिँ ठो उडारे ज्या चाहिँ उडान याक ल ठो सरकार जामयार काट्या मजो याना चौँदो तर बामलाउ ज्याया तासा चिस खबरदारी यामा ओके निटे नछिपी सतर्क ज्या चुने यामा तासै थन फोन यसमा पास चाहिदिग्रो भएका त लस्कुस्या जोजलपा
4: जोजलपाजी विश्वनाथ नेवा सामा खुसी याको पाटो आपासी
0: हजुर विश्वनाथ नेवा जो चितन फल्छ जाजु छ लस्कु स्यासे थाको विचार नुगा खन्तै दिदा इना आफ्ना चना
4: सुबा छिन फोन यन दिला छिन थाउ विचार तै दिला रका करी सुई चना करीब करीब 18 मिनेट ल अझ समय धनी फोन चालु जुल फल्चा वै पि मुनु त कम दुला छु कारण क वजी मुखिल छिन नक्तिनि छौ तै जुल शब्द तस्कै शानदार बेक जनता सक्रिय जीमा
0: मोकला
4: जनता सक्रिय जी त नैतिकतै विकास सीमाका इमान्दारी तै विकास सीमाका फ्यासन व्यक्तया जी छु नवा चिन्छ छ व पी खुर नेपाल सम्बत चिन्छ छ व पी खुर कौला ठो पारो भिग नलसुवा पिया अखे नलसुवा पी पी मोनी एक महिना निहर है मोकला नलसुवा पिया अखे नलसुवा पी पी काठमाडौँ नहेल खोपे ये अचे गोर्खा भरतपुर पोखरा यकुटु अठे मोनी छौ एक महिना नि माने आइपी मजा ओ छाले ढाबले सुना पिसेले चाहिँ अपास चासो म त जु फेसबुक बोबे हपी नन्टु छुछुट हापी नन्टु आया पिनसँग बोबी नि छु टिप्पणी उठाया नि जिज्ञासा तस जिउ नि छु कारण एक महिना नि माने या माऊ थै रहस्य छु थै अर्थ छु ढे माऊ क नि अखे धाउ नैतिकता माल इमान्दारीता माल पछि ज्ञानी खङ्ख ठो आ ठुके टिप्पणी अन्त न झुलम झुलम छु झी नेवा तेस खोप छ सय वर्ष न्यनी से सुधार याको डुका व सुधार धयु छुले धाबले यमणि पुनि व ज्यापुनि ठिक समयले मानिन्छौ डुका आजलाला 428 वर्ष न्यनी से सुधार यन्छौ डु एक सय सिउजी अनि सिंहासन प्रदर्शन यायु यहाँ एउटाको घटना त डुनि तर नेवा त्यो रोग छु छुट्राछ क्वेसनिङ याओ पानियमहरू छ्या ठकी यावती छुकार न यावती ढेउ भटिज सुनान जिज्ञासा तस जुठेछ मतलब ठुके अपवर्ती पनि उठ्यान्छु नि समय दै महो तर ठनजी नवायतिन कारण छुराछ छिपिन त छु इन्ट्रेस्ट दश पात्र सोइदिछ पात्र भुलि गल्ती गल्ती चुइटाउटो अहिले थो पात्र निर्माण यही सुख पात्र टेकी पात्र त सेन्सर चाहिँ यही पनि सुख उत मालिकुले या अर्थ ठुके ठुकाइ हान टिप्पणी या इच्छा दसान सुनान झेस तल्लाछ जवापी आठौँ सन्दर्भ वैचौँडु ग्यास ग्यास ग्यास ढाँचिउला मजुला मुसु विदेश उनौ अनुभव अनुसार अनि निक्ति जुल्ला पुलिस त खबर यही पुलिस तुरन्त दुई तिन मिनट पुलिस वही छुयामा कारवाही है जापान जिमान दक्षिण कोरिया उत्तर कोरियाले मको उत्तर कोरियाले भने महानी दक्षिण कोरिया फ्रान्स जर्मन जापान होइन जापान निकट होला त अमेरिका यो कुठासे डुटौँ तर नेपालले छ्या मजुरले धेरै त्यो ग्यासी अभाव आज मेरो समाचार उठाउँदो सुनासना ग्यास शुष्कता उठो कारवाही मकला तर आम नागरिक त इनापिया छिनो छिउजी छिउ छिमेकी गोदाम त्यताउटै ग्यास अनि ग्यास धु मरु छिउ छिउ रिपोर्ट बिजिउ नि ए फल्ना थासे ठुली ग्यास त्यता ठुली उसले मरा छ अनि ग्यास धु थासालाई पुलिस गया कारवाही आ जिउ नि तर यही मको खासेन अप म यही पिसु नेवाट माओला व दुश्मनी मासा मासा छाकर जाइना नै पिन्ट टाहा या उठायो त्यहाँदेखि ग्यास भा चाहिने 3,000-4,000 क्या ब्ल्याक क्या मेसिन्छौँ न सिउ तर त्यसमा विरोध यही मखो विरोध या सानो नापाइ पि सरकार त्यो त कमी कमजोरी त्यो वास्ता यही मको आठ ठाउँलाई सक्रिय जतिन्छौँ त्यो नि ए जोडी के राष्ट्रप्रति छि इमान्दारी खर्च राष्ट्रप्रति नैतिकता यो छु खोला मास त्यो छ छिउ छर छिमेकी उखे सुनान विकृतिपूर्ण ज्याइन्चन दास उही त खबरदारी या लागि गठे रेडियो ठुवा फल्चा अपवास पाँच मिनटसम्म फोन या अठे ढेन्टु एघार 111 फोन या जिउ नि तुरन्त फोन उठाए तुरन्त कारवाही जी जिगालाई यहाँ अनुभव दो पछि त खिटीको जुल्ला 111 फोन या नेपाल सरकारी हटलाइन अहिले माओ कारबारी आएका नैतिकता ढेगुवाका सय नैतिकता हे माओ लागि मोनी सुन्ती न्याउ नखर्न एक महिना न्याउ मनाया माओ क थै विषयलाई सुनान चासो टर्छ अझ व्याख्यात्मक रूपमा खनाओ कोसिस या ठाउँ त बासुबा जे सुनि ग जे नेवा जे नेपालबाट
0: हजुर यो कोही सुभाइ देशमा भएका ख विश्वनाथ नेवाज हो सामु खुसी याको पाटवा यहीँ पाखे फोन नदिएको जुल वैक वैक छ म पर्व सुधार अभियान लगे याचना दिम ख वैक अवश्य न ख ठो सुधार याको सुनाले चिगु थो नगमा पात्र पिकाई पिला पञ्चाङ्ग निर्णायक समिति पाखे ख ओके छुसुयामा सक्ता पञ्चाङ्ग निर्णायक समिति यही ख पञ्चाङ्ग निर्णायक समिति सुधारेना या तथा छ मेगु दहे चिगु थो पर्व सक्ता सुधारेना चाहिँ यङ्की फो छसी कथ तर थो चाहिँ ज्या थौ मरो ओके नीति चाहिँ ठेक वेकअपी विश्वनाथ चो वेकअपी छौ फुच हे दो आ वेखन तयारी गन गन डो ठिठी थासे हे थो पर्व सुधार ना पछि वेकअपी छ थौ चाहिँ नल सोनीको जायन का वेखन पिन्छ तयारी उडो लक्ष्मी न्य न्याकाको चुल ला पर्व सुधार एक चाहिँ थासे नेपाली पानी ठुके विस्तृत विवरण छिकना दिदैको आशा भला सकाएको छ थासे थन फोन यसमा पास दाइने उडो वेक त लस्को स्या जो जलपा हजुर जो जोपा झ्याजो सर लस्को स्याना चुना सुरेन्द्र सुरामा रञ्जित हजुर छिताना फाल्छ झ्याजो सर लस्को स्या चाहिँ थाहा विचार्नु भयो खताइदिँदा यिनीहरू
5: पञ्चाङ्ग निर्णायक गुख या ऊ चाहिँ एकदमै बाला उखा झेटो चाहिने थो पर्व विभिन्न किसिमे चाहिने पर्व पर्व थौ यले छनु खपे छनु वे ज्याइ थो पाका पाका टेटो थो हरेक क्यालेन्डर फरक जु कारण झी विभाजन झेचौँ अवस्था थियो छौ खट या दास चाहिँ झिनेवा त हातमा छरी झी छौ नपुखोल्या झी या थोया माउथ के चाहिँ झिसँग त्यो अभिमा थोया चाहिँ सुरुवात सुभाग मेरो चाहिँ नि खुखा बिस्ना दैन ढल छिसँग खबर या ढल फे ख खबर या हो मिडिया युपट्टि छिसँग चाहिँ प्रिय ग्या हो वा छु डिजिटल प्रणाली सदुपयोग गभर्मेन्ट गुखा नम्बर नम्बर भेटाउने प्रयोग या हो फोन या हो गणन गलत ज्याजु लाग्छ तुरन्त गलत ढङ्ग छु घटना जित्याउँछ सेले प्रहरी दु एक सय दुईले एम्बुलेन्स दु अथवा मेरो विभिन्न दुछिसँग तर मुलुकै झी त किनेवासँग फटाफटै आएको थियो फोन झिनेवा त चाहिँ झिला अलिक कारण छुराछा चाहिँ नि छौला थुके थो झिसँग चाहिँ नि यहीपट्टि गुख गुनासो गुनासो सुनाए त उही त रिक्स नढुकाला
6: हजुर
5: उही त रिक्स नढुका सिधा ग्यास झुर्का झिसँग पुलिसहरू फोन एपले एकछिन लाग्छ ओ मुनि त रिक्स नढुका तर थो चाहिँ नि सस्पेन्ड चिज त खुले या मजुरको पुलिस स्टेसन रिपोर्ट दिउँ छु ढाकमा छु तर खुले जुग ठोखौँ त्यो चाहिँ त्यहाँ कति ऊ अनुसम्बन्धित मनोरञ्जन मिलेजु मिलेमा लेजु त्यो चाहिँ छिटा चाहिँ पुलिस प्रशासनिक कमजोर ढाकी छिरा सरकारी ढाल्की गृह मन्त्रालय त्यो चाहिँ नि छौ नि जितमा फिल्नहरू सुना गतिविधि जुन लाग्छ पुलिस त्यो फोन या पुलिस उयो ज्या तर ऊ सुना आयो गिरे आयो गठिया गोप्य त्यहाँ माने होला तर ऊ लिक टु लिक देवले छुरी केही सुन विरुद्ध फोन लाग्छ चाहिँ नि ऊ मुनु न कनेक्सी लाग्छ छिट चाहिँ हाक्न मेरो किसिम ढङ्ग छिट चाहिँ हामीलाई या फुका अहिले एजु निम्ति छो चाहिँ नि स्ट्रिक्टली फिट चाहिँ नि गभर्मेन्ट न त्यो जन गुनासो चाहिँ नि यति सुनान पतियाना उयो लिक यता लाग्छौ ल ओ मुनि त असुरक्षित भेज ल आजसम्म चाहिँ नि सुन गुनासो या ग्यास झिमको लामीको झिमको अथवा मेमे झिम गुन्डा गर्न झिक्छु नि गुन्डा गरेर ढाका तथ्य चाहिँ लुटपाटमा चाहिँ पनि हामी चाहिँ नाम नछिसँग रिपोर्ट या पनि अनि यो नाम यसलाई थाहा छ चाहिँ असुरक्षा जिउका ए जुन चाहिँ ठिक चाहिँ नि सरकारमा चाहिँ नि सुनान सुराकी बिउ पनि चिजले त एकदमै स्ट्रिक्टली उयो चाहिँ नि अभिषित मयासी उयो चाहिँ नि एकदमै गोप्यतामा त्यो गोप्य भङ्ग या म प्रहरी सु जुन लाग्छ अन्सु नाने लाग्छ उयो न टरौँ कारवाही या मार्छ सरकारसँग छुनी जुन लाग्छ हामीसँग याउँ पुलिसहरू खबर या झ्याली आ छिटा छन् चाहिँ सुनान खासिना चाहिँ भाका थियो रिक्स काइचुने ढाका ढाका थियो रिक्स लिप मुनु त व्यक्तिगत इबी तौन डु ऊ इबी कारण छुटका ढाका लिप या खुले ठो टौ ठो या ठो ढारी लिप खुले जु ओल कि ऊ मुनिलाई चाहिँ
6: ठाकुवा
5: चाहिँ झिसँग चाहिँ रिपोर्ट या यहाँको विचार यामा झी चाहिँ मैनाको छाएर चाहिँ झिटो चिजको चाहिँ नि अप्ठ्यारो परेर इन्स्टिट्युटको वास्तविक खैँ झी नसेन झिटो प्रश्न अप्ठ्यारो परेर ज्या झी चाहिँ के चाहिँ नि बेहोराहरू ज्या तर आस्तार जु खल मैले तर चाहिँ नि जनगुनासो त्यही परिस्थिति या पनि फाँसी पनि मुटेर चाहिँ नि सम्बन्धित निकाय नसूचना या कानुन कारवाही या एक ताल लाग्छ नि झिसँग चाहिँ नि गुनासो या हो तथा किनकि नचठकै खर्च गुनासो या त लिचिसँग ठगेको छ नि सुभा
6: हजुर यो कोही शुभ दिशा चाहिँ भएको छ सुरेन्द्र सुनामा रञ्जित जो पिण्ड टाइ पाखेन भएकन फोन आदिएको ल भएकन ठगो अनुभव न भएकन कनादिएको ला टासै थगो विचार तयारीहरू छिन फोन आदि फेरि छेउ फोन पिपियो चाहिँ थन फेसबुक पेजको कमेन्ट छ भन्थेन निल हेरा टोला जो बाँकी जजलपा भी सुता नरेश चुर्घा चाहिँ आइदिएको जजलपा निल हेरा जो छिता फोन याना दिटा इना आफ्ना छ फल्चा ज्याजोले सरकार केना दिन्छ नि वाइफ मे फोन ल्या 4:32:42 छ सुपास चाहिदिएको भएको त लस्कु स्या जजलपा
7: पुलिस रिपोर्ट बारे रिपोर्ट बिमु होगा पिने देश उडान मिलिदिमु होगा छ नेपाल विदेश एउटै फरक एउटै फरक मलाई चिन्नेवाट बिमु बिजेबाट लिचली खेल छ नेपालले अहिले छक्लो रिपोर्ट बिमु होगा अनि सुरेन्द्र सुरेन्द्र हासिनु पक्का पकाएको छु निस्क्यो त यहाँ छु नि मलाई बिमुगा बिमुख सक रिपोर्ट है बिमुख यहाँ खोप लगे छोरा चाहिए मैं कटाई बड़ो पकाए ख मैला भे भाई मरुका अभी मेरे चाहे हलो सरकार वो एक सौ एक एक एक एक तेरे के रिपोर्ट यहाँ जिंदे वो स्मार्ट सेल संबंधी एक सुकट वो बारे वो हलो सरकार फोन हेन का फोन ये फोन ये युग तर अन्य फ्री रेस्पोन्स मूगा त्यहीका तपाईँको गुनासो हामी पुऱ्याइदिन्छौँ तपाईँ नम्बर दिनुहोस् है निकालो जो मोबाइल नम्बर टिपिएको छैन अँ छकै फुनेर म अब
6: हजुर
7: आज के स्मार्ट टेलिकम या सिम निको सिम धनि निवल लगभग 100 रुपियाँ धनी गरी सर
6: हजुर
7: तर जो म होगा मलाई ठुक्या भएर जिना गुनासो जान अँ फोन नम्बर टिपिया त तर रेस्पोन्स यहीँ म होगा होला आठौँ के छ आइएम सभासद जो चिज हो खरिद नभए सञ्चार मन्त्री योगेन लाउडा खुवाइचु हुनु छुट्टै चल्न सरकार सरकार चाहिँ ऊ कर स्मार्ट टेलिकम कर म पुर्ने चाहिँ ऊ त सरकारीकरण ऊ दुसञ्चार प्राधिकरण ऊ नियन्त्रणले काल तर छुट्टै चलले छ त्यो बारे झन्डै छोडा छौँ त्यही मैले नि सिम कार्ड भाला खगी मगो कि चाहिँ भोलि त बिमालाई सिम कार्ड रेन्ट भोलि त बिमालाई कि चाहिँ ऊ फोन यहाँ कि बिमालाई
6: होला
7: आठौँ चाहिँ हिँड्नु सरकार ऊ ठुन छुएको ठुन ऊ न छ लगभग 6 महिना ड्यामेजको छुएको रेस्पोन्स जुम हुने आठौँ त्यो रिपोर्ट यहाँ रिपोर्ट हामी मिल्यो पर्वसुरा सम्बन्धी चाहिँ आसी विश्व ध्यान झाप्ने पटक पटक ठोकखट हेरी छुन्न खर्चको लगि वेगन ठोकखट हेरी छिचै वेग पनि लक्ष्मी हो मैले जिउ खुवाए खट पकाए खट मलाई छिचै आठ गठे पर्वसुरा लगे मुजुनी
6: म
7: छु मलाई छिचै लक्ष्मीले पारेर सुहाँटे खक
6: हजुर यो पेपर सुभाजी साँचो वैकका गोपाल भूमि जो कमेन्टलाई खप पाखे फोन नारी उसलो वैकन थको विचार तयारी उसलो अवश्य न ख ठो वैकन त्यति थिएँ आज यो पर्व सुधार लगेजी मागुला खाए खत ठो पर्व सुधार लगेज या चाहिँ सक्ले लगे मजी याकत जग लगे ज्यान छ्या ओके विशेषण त सक्ता सिमाल पर्व सुधार याना चाहिँ नगमा पिक्ना डिल्ला छ मुकैना झिन्वा त्यसँग ठो पर्व सुधार यानामा जो ठो नगमा पिक्ना चाहिँ अभियानै झ्याक पट्टा छ अझ पाए छिजुई अले ठो हलि न्युक आठो विश्वन्यङ्क हे आचि नेवाटे नगमा न विश्वन्यङ्क चाहिँ नेवाटो डुग्ज्या अनन्न ठेना छौँ अले ओ ए कथा चाहिँ पर्व सुधारे ज्या चाहिँ पर्व सुधार या मोक्सा हे आठो पञ्चाङ्ग पाखे पिकाको नगमा कठ हे चाहिँ जुसाना चाहिँ छि सन्तिया र चाहिँ तस्कै व्यवहारे लागे झाप्ले दे दसैँ व्यवहारे लागे सन्तिया म पूजा लक्ष्मी पूजा म पूजा केज पूजा ओ सोनोलाई झाप्ले रिटे व्यवहारे लायला यी यसले चौबिस छौ हनी खोपे चौबिस छौ छनु हनी अरे यी चौबिस छनु हिँडे यसले चौबिस छनु हनी याना चौँडो ठठे जुइबलेलाई छि थठे पाटनि अहिले म पुजी याना किज पुजी आउने कि किज पुजी याना म पुजी आउले थिजौ टक नज्या चौँडो आछि सक्ले छि खोपे चौपी यसले ब्याएन व्या चौँडो यसले चौपी खोपे यी चौपी यसले खोपे अठे ब्याएन उना चौँडो अठे जुइबले छनु हेर मलाई बोलेला टस्क ठाकु फो छ्यार घटाएला ठन यसले चाहिँ किज पूजा म पूजा जुवा जस्तो अन यी अन किज पूजा लाउन ढुङ्गे अहिले ठन यसले म पूजेना किज अन याउन बे किज पूजा जुहेर कि अठे जुवा अहिले कि अठे याउन टन टस्क ठाकुल छु डन अनि चाहिँ ठटे विवाह झाप्ले लान जाउँ ठो पर्व सुधार याउनेटी चाहिँ ठो ठो भिङ्की उनीटी चाहिँ पञ्चाङ्ग पाखेन सरकार केन्मा तर ठो पञ्चाङ्ग पाखेन झाप्ले अल्मले लाका चौँ अझ ठो आ ठोठे मलाकी युनिटी छि सरकार डुपी छि नेवा त्यो ठो सङ्गठन त डो हो सङ्गठन त्यसमा चाहिँ बिमाल सुधार हेर्न आठुनिसिहे चाहिँ ठो ठो नगमा पिकाइपिन्ट चाहिँ पञ्चाङ्ग पाखे चाहिँ आवानी यारुङको डो ठो 3 वर्ष या चाहिँ ठो पञ्चाङ्ग पाखे पिकाएको ठो नगमा या चाहिँ धल चोया चाहिँ छोया हेर्दी सरकार वहि ज्या इले हे सरकार तयारी छ इले हे चाहिँ अनुमना चाहिँ ठिको पर्व या गुब्ले गुब्ले छुछु लाख व पिङ्की उनीति छनु हे ल्याएको नीति याना दिता इना पिना चुना तासे ठाउँ या छिको फल च्याज यी न कोही च्या त्यो गुडो वही ज्या ठाउँ फना डिपे पास हुनु नास्क क्या वेगा पिङ्ख स्वाथी त वजन नोगा रविन साके जो यल रतनलाल श्रेष्ठ नेवाल लोटाफो सुरेमना खप विश्वनाथ नेवा सामा खोसी याको पाटो है यहीँ सुरेन्द्र सुदामा रञ्जित पिण्डोटा यहीँ गोपाल भूमि कमल विनायक खप पाखी फोन नाडी उजा थटक सरकार केना डिपे सकल पासिन यो कुको सुभाले साचा छ ठो फल च्याज हालि नियुक्त राजना जो डिपे सकल पासिन यो कुको सुभाले साचा लिस्ले चाहिँ जित थो फल प्राविधिक दिलीप कुमार महर्जन ज्या यो कोहीको शुभ दिशा चाहिँ जी नरेश थोपिया ठाउँ या त भने त उजा बिहारी छ ठाउँ या छुबुली अन्डुबुली पिजीमा निना चाहिँ सन्य वाइफ सक्षु खुफ्टीको मेगा शुभ जय माता।

0: नियम पालक नागरिक नै सभ्य नागरिकको पहिचान हो।
1: बजार क्षेत्रमा सडक पेटीबाट हिँड्ने बानी बसालौ, दुर्घटनाबाट बचौं र बचाऊ।
2: 9 नम्बर वडा कार्यालय, कृतपुर नगरपालिका।

0: तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: सिद्धार्थ बैंक पाखे जनहित जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

थुगु दया तीज न्याता थौ डर नेगु दि थुगसिया तीज पर्व थौ निसे न्यागु दो थौ या दि थ छे चोपी म्यामस्त पि सदा डर नकेगु परम्परा डो डर या त तीज या व्रत या पूर्व तयारी स्वरूप न क्यागु या कनि निसे तीज या व्रत चोने मालिकको जुगुले डर या रोपे साविक्टो पदार्थ ने मागु धैगो मान्यता दुर्गा ठाकु डो विशेष सेना दुरु पाखे ढेका टको खिर ढकनी गुट पाक व मिठाई ठेजाको परिकार नेगु यैसा दर व्रत या डि ने मास मौगो कथ जुइगो धेका मान्यता कया टकु डो डर नैगो यी धासा थौ या कथ थ्या कथ फरक फरक जुगो जुगो दोसा गन बहनी मेगु चिज मन हसे डर नैगो प्रचलन दुराशा गन गन थासे नापाहेक नया मध्य चाने डर नैगो यही यको दैथे पालुको चाकुको वा मसलेदार परेका डर या स्वरूप नेबले उके स्वास्थ्यले बामलाको असर लागेको जोग्ने ध्यानभित्र पोषण बित पिन्छ सुझाव ब्यादिएको डो कने हरितालीका तीज पर्व वा कंस ऋषि पञ्चमी लागु दो काङ्ग्रेस विवाद समानान्तर अधिवेशन या त देउवा सम्बोधन खटे या त नेनेगु जिल्ला केन्द्रीय प्रतिनिधि नेपाली काङ्ग्रेस देउवा सम्बोधन समानान्तर अधिवेशन या त नेनेगु जिल्लाले केन्द्रीय प्रतिनिधि खटेयाको द काङ्ग्रेस संस्थापन इतर समूह या महाधिवेशन तयारी समिति या संयोजक दीपक प्रसाद कुइकेल शनिबार विज्ञप्ति जारी यसे दे या फोक जिल्ला है अधिवेशन याको लागि केन्द्रीय प्रतिनिधि खटेयाको जानकारी याका दिएको छ। नेपाली काङ्ग्रेस

वैगो असोज 15 निसे 19 गते तक यी झिन्याकको महाधिवेशन या आयोजना यागो दोसा देवा समना ढासा वैगो मंगसिर 21 निसे 23 गते तक समानान्तर महाधिवेशन यागो निर्णय यागो द ओगो महाधिवेशन या लागि असोज 15 गते पाखे वडा अधिवेशन याके त देवा समना जिल्ला खटे जुया चोपी केन्द्रीय प्रतिनिधि पिन्ट निर्देशन ब्यादिगो द अधिकारिया लागि निर्णायक आन्दोलन या त तयार जुइमा सिके राउत जनमत पार्टी या अध्यक्ष डाक्टर चन्द्रकान्त राउत अग्रगामी मोर्चा अधिकार आत्मसम्मान व स्वायत्तता या लपुया लागि निर्माण जुगो थुकी या त टिके नाटेट न्याने न्याउने मागो तयारीको द शनिबार जनकपुर धामे अग्रगामी मोर्चा या घोषाको ज्याजोले नौना दिसे राउत विगते मधेस आन्दोलन जनयुद्ध ठे जागो मेगो आन्दोलन त सम्झौता हे को जो साना जनता या अपेक्षा पुरा जुए मफुको दावी याना दिउख वेकन आ अधिकार प्राप्ति या लागि निर्णायक आन्दोलन आवश्यक जुगो तयारीको ख राउत मोर्चा केवल नेता टेको तहले सीमित मजुको तासे गाँ गाँ वडा वडाले संगठन विस्तार या मागो तयारीको द न्याप्ती छगो थासे मिले जोया मुठी झुल धासा उदाहरण विषय वेकन अधिकार प्राप्ति या लागि उत्पीडित वर्ग जाति क्षेत्र व समुदाय जति एकता आवश्यक जुगका ढाकडो वेकन मोर्चा सरकार घिरेयागो व ढेकीको उद्देश्य जग गठन मजुको दावी यासे जनता या अधिकार आत्मसम्मान व प्राप्त उपलब्धि या रक्षा यागो ठुकी या मुख्य आज खर्गा तयारी गुडो कृष्णभीरे नुगो ट्र्याक निर्माण धमाधम ज्याचोन छु दी दुनेहे निगो तर्फी यातायात सञ्चालन याको तयारी पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरे त्रिशुली खुसीबाया हुने अवरुद्ध ज्याचोङको सडक च्याकेको नुगो ट्र्याक निर्माण ज्या तीव्र ज्याचोङ द सडक सञ्चालन हेत निर्माण व्यवसायी सडक विभाग या प्राविधिक व सुरक्षाकर्मी लिसिया टोली चाझी मरासे जाइना चौ द निर्माण व्यवसाय महासंघ या उपाध्यक्ष व सगुन कन्स्ट्रक्सन या सञ्चालक सहदेव खड्का या कठ नुगो ट्र्याक च्याकेको ज्या सुरु जुगो झिनो ठ्याङ्गो डुसा आ ब्याक कटिङ व ग्रेट कटिङ या ज्या लिपाङ्गो चरने ठ्याङ्गो रका वेकना जानकारी ब्यादिक द भदौ 14 गते कृष्ण भिरे वगो चलया हुने पृथ्वी राजमार्ग अवरुद्ध जुइरङ्गा चोय या वो या त नुगो ट्र्याक च्याकीको ज्या न्यानी झाकाको रका ठाको ख ग्रेट कटिङ व ग्रेट कटिङ पुरा जुइरङ्गा सब ग्रेट व सब वेब निर्माण याना ग्राभेलिङ याको तयारी ज्याचोङ खर्का ढाकु डुसा खर्का या कथ आया छु दि दुने हे नुगु ट्र्याक पाखे न्यू तर्फी यातायात सञ्चालन याको लक्ष्य डुगा ढाकुडो भदौ या करदाता प्रोत्साहन पुरस्कार असोज एक गते घोषणा जुएको सुई छमेस्या जनही छौ लख सुई सोनो हो सुई सोस हो सुई पेटका क्याखनेको रसवाया भोटेकोसी खुसीबाले वगो खुसीबाया हुने स्थगन याना तको भडो महिना या करदाता प्रोत्साहन उपहार घोषणा वैगो असोज एक गते जुइगो जुगो द करदाता या त बिल क्या त व कर फुलिगो प्रणाली या त अभ्यास या के त नुगो आर्थिक नयाँ बजेट मार्फत उपहार ज्याजो घोषणा यागो ख एक गते पाखे सुचारू जुगो उगो प्रोत्साहन कार्यक्रम अन्तर्गत भडो 16 गते जुइगो धागो पुरस्कार घोषणा भोटेकोसी खुसीबाया हुने देशे विपत्ति वय ढुङ्गा स्थगन यागो ख अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभाग असोज एक गते भडो महिना फुक्क या पुरस्कार घोषणा यागो तयारी यागो धागो ड असोज एक गते भदौ महिना या पुरस्कार घोषणा याएको कठन तयारी यानागो रका विभागीय महानिर्देशक डाक्टर भीष्म कुमार भुसाल जानकारी ब्यादिगो द यया साइट सार्वजनिक आइतबार यसी थने त सीमा पालिगो नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति थुक्सिया यया साइट सार्वजनिक यागो द यया नखया प्रक्रिया यला थो डुटिया निसेहे न्याय यया या योसी थने त सीमा पा वनेगो वन यात्रा या वनेगो यात्रा या वनेगो साइट भडो 28 गते अठेल ठाउँ आइतबार सुटस्या गुटा इजिया नियसङ्गो मिनेटिया इले जुगु समितिया नया लिसे सह प्राध्यापक डाक्टर पुरुषोत्तम भत्राइन जानकारी ब्यादिगो सीमा पालेको साइट बहनी सिया च्याटा इजिया पिनेगो मिनेटे खसा
खोपया चित्तपोल बन योसी थने त सीमा पालेको परम्परा डयाबाया चोङ वेकन जानकारी ब्या दिएको छ। योसी नगरे डुटेको साइट असो तीन गते शनिबार सोठा सिया च्याटा इजुया न्याउ मिनेटे डुगो समिति धागो ड योसी थनेको साइट असो सात गते बुधबार सुथसिया नेता इजिया पी नेगो मिनेटे जुगुन सह प्राध्यापक भद्राइन धारिएको ड अठेहे या मु डी खुनु असो नौ गते शुक्रबार कोने ट्वाले यात्रा यैसा ठोको खुनु हे राष्ट्रपति पाखे अति विशिष्ट व्यक्तित्व हनुमान ढोका या गड्डी बैठके वना कुमारी यात्रा अवलोकन यु परम्परा न डयाबाया चुङ वेकला तयारीको द असो दस गते शनिबार ठने ट्वाले यात्रा यैसा असो तेह्र गते मंगलबार मिस्ते सजग रटशाला नानीचा या वनी ठोहे डी खुनु बहनी गुटा इज्या नि न्याउ मिनेटे इले यसी कोटलेको साइट डुगो जस्तका समिति धागो खा यसी कोटले ढुङ्का बहनी हे राष्ट्र रक्षे कुमारी गणेश भैरव या दर्शनीय प्रसार गरन या ढुङ्का झिन सोनो त हाकको यी या कोचाइरका धागो पात्रो पिठने मास्ती वो पिन्त पञ्चाङ्ग निर्णायक विकास समिति या आह्वान नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति विक्रम सम्वत 2084 या पात्रो पञ्चाङ्ग पिठने मास्ती वो पि पञ्चाङ्ग कार्टे त वैगो असोज 20 गते दुने पात्र गणना या गणित पेश या त आह्वान आएको द समिति पञ्चाङ्ग खण्ड सौरोक्त पद्धति पाखे वा मेमेगो ग्रह तयगो गणना के त किया पद्धति या त सूचित यागो नाय सह प्राध्यापक डाक्टर पुरुषोत्तम भत्राइन जानकारी ब्यादिको ड असोज 20 गते दुने फुक्क विषयवस्तु डुठ्याका टगो पञ्चाङ्ग पेश या त इनाप यागो न वेकला तयारीको ड विक्रम सम्वत 2083 या पात्रो टक ठोहे पद्धति स्वीकृति ब्यु खसा नोपी पञ्चाङ्ग कार टेस लाट चोया तगो सोध अठे धैगो 2084 निशे 2086 तक या गणितीय मस्यौटा पेश या मागो समिति पिटुभको सूचनाले निर्णाटको ख नोपी पञ्चाङ्ग कार पञ्चाङ्ग गणना या फुक्क आधार नाप विषयवस्तु या खेस्रा न समिति लल्याएको निर्णय समिति यागो नाय भत्राइन तयारीको ड म्याटपुला पेस जोगो अङ्ग मगाको वा समिति अङ्गीकार मयागो सिद्धान्त गणना याना तको पञ्चाङ्ग या त स्वीकृति बी मखो भित्रै पात्रो क्यालेन्डर पिठ्ने मास्ती वको संस्था वा मनोख न समिति या स्वीकृति कया जग पिका त समिति इनाप यागो ड समिति निर्णय यागो नख चख जात्रा लिसे या विवरण त फरक जु हुना भ्रम जीव अवस्था खने दशा पिकाको पञ्चाङ्ग वा भित्रै पात्र या त नियम कठ मागो कारवाही तख जुगो न समिति सूचना पाखे जानकारी बिगो दो लिपाङको न्यानो डुने ये जग निगु लख सुई सोनो सिलिन्डर ग्यास मिल लिपाङको न्यानो डुने ये उपत्यका आठे ध्याप सोनिग दुने थी थी कम्पनी या निगु लख सुई सोनो व खुस व खुई सङ्ग सिलिन्डर ग्यास मिउद पृथ्वी राजमार्ग या कृष्णभीर सडक खण्डे वङ्गो चल या हुने राजमार्ग अवरुद्ध जुङ्गा नेपाल आयल निगम या समन्वय तराई या उद्योग पाखे सिलिन्डर रिफलिङ याना वैकल्पिक लम्फो पाखे उप सिलिन्डर यी हया मिउ ख निगमय कठ सोमबार पी च्याडो व सचिव गुग मंगलबार पी खुडो व निस व झिन्चाग बुधबार निय सोर व पेस व खुइ गुग बिहिबार पी न्याडो व निस व सुई ग व बिहिबार शुक्रबार पी डो व खुस व सुई खुग ठान सिलिन्डर यी हया मियाको ढाका ढाको ड मुख्य राजमार्ग अवरुद्ध जुइरुङ्गा निगम ठोहे भड्डो 14 गते निसे यी सोनिगले धारिङ व काभ्रे प्लान्चोके चोङ उद्योगीय सिलिन्डर बारा पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा व महोत्तरी चोङ उद्योगीय ज्याका वैकल्पिक मार्ग पाखे यी हेगो व्यवस्था मिलेयाको खासा पृथ्वी राजमार्ग नियमित सञ्चालनले मजुतले टक्क वैकल्पिक राजमार्ग पाखे ग्यास सिलिन्डर यी हया मिगो धका निगम ढाको ड लोहिती प्राकृतिक ल ह्याके त अध्ययन यी या ऐतिहासिक लोहिती ल ह्याकेको नीति छगो कुत सुरु जोगो द यी महानगरपालिका यी या 22 वदा धरहरा लिक्क चोङ ऐतिहासिक लोहिती ल ह्याकेको सम्भावना मालेको ल्याख अध्ययन या झ्याकको ड लोहिती जख जख मखो चाक छिहेत
तट ढङ्गो भौतिक पूर्वाधार वा संरचना निर्माण जुइ ढुङ्गोको ठाउँ या अवस्था लुहिति प्राकृतिक ल ह्याकेको सम्भावना उकिय नीति ल ह्याकेको वा निकास मालेको ल्याख यी महानगर अध्ययन या ज्या झ्याको ख यी महानगर अभियान कन्ट्रक्टिङ पाखे परामर्श सेवा कया अध्ययन याना चङ्गो जुसा जमिन कुए या सतहले मात्रा अध्ययन या त तिङख या पश्चिम कुने न माङका ड्य या दक्षिण पाखे मुगो टु या निरीक्षण याना दिशे यी महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गो ल या स्रोत निकास मालेको ज्या या यी सिटी मछ या त निर्देशन तख ब्याडिगो ड अध्ययन या झोले मजी मगाको ज्या बाहेक मेगो इले छकुचा यी न सिटी मछ या त निर्देशन ब्या दिशे वेकला धया दिला लुहिति ल ह्याके मागो दो निकास माले मागो दो ठोहे छिगो अर्जुन दृष्टि न ख ठोल लक्ष्य पुङ्के त प्रतिबद्ध व कटिबद्ध जुया ज्या याना दिस वेकल परामर्शदाता या त न निरन्तर रूपमा ठाउँको ज्या झ्याका चोने त व सम्पदा पर्यटन विभाग या त निरन्तर रूपमा निगरानी तया चोने त न निर्देशन ब्याडीको द लुहिती ल ह्याकेको नीति ठिठी माध्यम डेफो तर झिगु लक्ष्य धैगो प्राकृतिक रूपे जल प्रवाह याको ख वेकल तयारीको द लुहिती ल ह्याकेको ल्याख जुया चोङ अध्ययन या त इले टु हुइगो झोले हरेक एक फिटे दैगु व तह परिवर्तन जुगो चाया नमुना कागो खासा उगो चाया परीक्षण काले हे ल या उपलब्धता विश्लेषण या फैगो भूमिगत जल स्रोत विज्ञ डाक्टर विजयमान साके ढ्यारीको द विक्रम सम्बत 2041 साले लुहिति ल निकास जुया चोङ तत्कालीन कर्मचारी सञ्चय कोष भवन ठुना व्यापारिक भवन काठमाडौँ मल देखे त जग मुया नयाँ पाटा तया बिम ल ह्यागो बन्द जुगो ख सुइन्या र न्य निसे मन्न जोगो यलया शारदा पुस्तकालय हाक्न सञ्चालने विक्रम सम्बत 2046 साल लेपा बन्द जोगो ऐतिहासिक शारदा पुस्तकालय यल महानगरपालिका या सञ्चालने वगो द 2046 साल या जन आन्दोलन य तक मंगल बजार या तत्कालीन ललितपुर नगर पञ्चायत या भवन या सञ्चालने ढोगो शारदा पुस्तकालय वया ठोके बेखबर जोगो ख बन्द जोगो शारदा पुस्तकालय या त यल महानगरपालिका ठाउँ कार्यालय भवन मिग निसे हाक्न न्याको ख पुस्तकालय या उलेजा यासे संस्कृति शिरोमणि हरिराम जोशी ओजेले लाना चङ्गु व मृत जी ढुङ्गोको पुस्तकालय हाक्न सञ्चालन वगो महत्वपूर्ण जोगो धासे ठोके ज्ञान या प्रचार प्रसारे तरङ्गो योगदान जुगो न विश्वास व्यक्त याना दिगो द यल महानगरी या मेयर चिरीबाबु महर्जन पठन व संस्कृति या त जगेर्ना या त पुस्तकालय या त प्राथमिकता बिहा दिएको धागुडो गुठिया अतिक्रमित पुखो खाली याकेको अभियान दिकल गुठी संस्थान जनकपुर ढामे झ्याकोको पुखो व पुखो या डिल अतिक्रमण मुक्त याको अभियान स्थगित यागो ड गुठी निकोको चरणले शनिबार निसे अतिक्रमण मुक्त याकेको अभियान या निकोको चरण अन्तर्गत टोडफोड या ट्याङ्गोले जनकपुर धाम उपमहानगरपालिका असहयोग या ढुङ्गा स्थगित जोगो ख नापाको चरणीय झोले अतिक्रमित क्षेत्रले ढुगो सार्वजनिक सम्पत्ति या तोडफोड लिपा निकोको चरणीय महानगर असहयोग या ढुङ्गा अभियान स्थगित यागो ख गुठिया जग्गा संरक्षण वा व्यवस्थापनीय लागि गठन यागो उच्च स्तरीय कार्यदल प्रतिवेदन 2062 या प्रतिवेदन कार्यान्वयन समिति भदौ 19 गते झिन्यागो अतिक्रमित पुखो व पुखो या डिल खाली या त सूचना जारी यागो ख वे सूचना या कथ मिग निसे अतिक्रमित क्षेत्रले दुगो छे व तहरा ठुने त गुठी तयारी यागोले उपमहानगरपालिका ठुनिएको लागि डोजर छोयामय ढुङ्गा ठुनिएको अभियान हे डिकोको ख उपमहानगरपालिका असहयोग या ढुङ्गा सुथस्या करिब नेता ट्याहीले जिल्ला प्रशासन कार्यालय धनुषा ठुगो विषय या त कया बैठक चुने ढुङ्गा अतिक्रमित जग्गा खाली याकीको अभियान डिकोको खसा गुठी संस्थान छुन स्पष्ट मापदण्ड प्रक्रिया स्थानीय तह लिसिया बिना छुन समन्वय सार्वजनिक संरचना या त समेत अतिक्रमण क्षेत्रीय सूचीले तया ठुने त स्वगो नगर प्रमुख
मनोज शाह न डोपम ब्यारिक डो मेकन समिति उपमहानगरपालिकाले से बिना कुनै सम्झौता अठेटले छुन समन्वय मयासी एकलौटी रुपे हे ठ यठे ढङ्ग सार्वजनिक संरचना समेत या त ठुने त स्वे ढुङ्गा गुहाली मयाको निर्णय याना गरेका ढाको डोसा नगर प्रमुख शाह न अतिक्रमित क्षेत्र खाली या कि मा धैगो पक्षले थपिन डसा न तर उपमहानगरपालिका या संघ वा प्रदेश सरकारीय लगानीले निर्माण ज्याचुङ्गो चवि विद्यालय योग शिविर लगायत या सार्वजनिक संरचना न ठुने त स्वगुले डोप ब्याटेको डोसा ठुके राशा समिति दुज सचिव जन पोखरेल अत्यावश्यक प्रक्रिया पुरा याना अभियान सञ्चालन यागोटका धयारीको डो वेकन अभियान उपमहानगरपालिका या असन्तुष्टी दुगो बारेले थपिन त छुन जानकारी मडुको टासे स्थानीय अतिक्रमित क्षेत्र या संरचना ठमहे चिके त छु यी माग यागोले तत्काल अभियान स्थगित यानागोटका ढाको डोसा वेकन स्थानीय या त झिन्यानो या यी बिया आया त अभियान डिकागोटका ढाको डो आन्जनादिश कासा बुख नापाङको संस्करण या एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्स ट्याकला नेपालले नापाङ खुसी जुगो मिज फ्रेन्चाइज नेपाल भलिबल लिग एनभीएल या उपाधि अन्नपूर्ण स्पाइकर किङ्स ट्याकोको ड मिग बहनी जुगो फाइनल कासे कर्णाली शिवराज या त सोङ्गो सुन्ना सेत सोझो सेत बुकोसे अन्नपूर्ण उपाधि त्याकोको खसा उपाधिले चाहिँ अन्नपूर्ण निगो लखतका पुरस्कार त्याकोको ड नापाङको संस्करण या फ्रेन्चाइज नेपाल भलिबल लिग मुक्क होइन खुगो टोली बोटिकाको खसा प्रतियोगिता या मुक्क पुरस्कार या राशि धासा सुई निगो लखतका डोगु ख युएई या त भुको छे नेपाल एससिसी प्रिमियर कप च्याम्पियन ल मेगु द एसिया कप मिटिगो नेपाल एससिसी प्रिमियर कप या च्याम्पियन जुगु द नाप्नाप इतिहास दोहोरे या छे एक दिवसीय एसिया कप हे ठेने त तालागु द एससिसी प्रिमियर कप लिग या मेघ जुगो फाइनल कासाई युएई या त पिपेगो रन बुको से नेपाल उपाधि लिसे मेगु द जुइगो एसिया कप हे ठ्याङ्गो ड ठस्या न्ह नापाङको खुसी सन् 2023 फाइनल ले न नेपाल युएई या त हे बुको से एसिया कप मिटोगो खासा नेपाल बिगो सोसव झिन्पेगो रन या लक्ष्य लिगो युएई पी गुगो ओभर छौ बल हे फुक्क विकेट गुमे यसे निसब खुइ गुगो रन जग डेको फुक खा आ एसिया कप हे नेपाल न भारत पाकिस्तान श्रीलङ्का बङ्गलादेश व अफगानिस्तान जागो बल्लाको टिमले चाहिँ मिठी आन्याना देशा देशा पिनिया बोखा ब्रिक्स सम्मेलन पाखे नो दिल्ली घोषणा पत्र जारी विश्व शान्ति व बहुपक्षीय सहकार्यले ब भारतीय नो दिल्लीले झाँचोङ ब्रिक्स शिखर सम्मेलन या विश्व शान्ति बहुपक्षीय सहकार्य व विकासशील राष्ट्रको सहयता बल्लाको डेकाइङ्के मागो ब ब्याडिगु द भारतीय अध्यक्षताय जोगो सम्मेलने ब्रिक्स दुजपी राष्ट्रिय नेता पिन्छ नो दिल्ली घोषणा पत्र जारी यसै बहुपक्षीय विश्व व्यवस्था यता थप सुदृढ देखिएको प्रतिबद्धता पङ्का दिएको द घोषणा पौले राजनीतिक व सुरक्षा आर्थिक व वित्तीय व संस्कृति व जनस्तरीय क्षेत्रले सहकार्य यता थप मजबुत देखिएको नेताटको डोसा ब्रिक्स नेता पिन्छ मध्य पूर्वीय अपोगो तनाव युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त याना दिशे विवाद या कूटनीतिक व शान्तिपूर्ण समाधान ब्याडिएको द संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद या अनुमति बिना लगाइएको एकपक्षीय प्रतिबन्धप्रति न ब्रिक्स असहमति पोङ्गोको ड अठे जलवायु परिवर्तन ऊर्जा सुरक्षा व न्यायपूर्ण ऊर्जा संक्रमण या त न सम्मेलन प्राथमिकता तगो ड विकासशील राष्ट्रको लागि जीवाश्म इन्धन अझ महत्वपूर्ण जुगो नेता दिशे ऊर्जा संक्रमण समावेशी व न्यायपूर्ण जिम्मागोले ब ब्याडिगु ड ब्रिक्स युरोपेली संघ या कार्बन सीमा कर संयन्त्र या त संरक्षणवाडी उपत्यका उपाय या रूपे आलोचना यागो दुसा सम्मेलन या झोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी व चिनिया राष्ट्रपति सी जिङपिङ दुई द्विपक्षीय भेटवार्ता न जोगो द भेट सीमा क्षेत्र या शान्ति व स्थायी
कायम यागो व्यापार वा बजार पहुँच देखिएको आपूर्ति श्रृङ्खला वा आर्थिक सहकार्य विस्तार यागो लगायत विषयले सहलचुगु दो नाप्लागो ज्या भारत चीन सम्बन्ध सुधार तर्फ पाखे या महत्वपूर्ण पलाया रूपेण स्वगो दुसा सम्मेलनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चिनिया राष्ट्रपति सी जिनपिङ इरानी राष्ट्रपति मसुद पेजेस्कियन दक्षिण अफ्रिका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स डुजर्ट राष्ट्र या नेता पिँ वा उच्चस्तरीय प्रतिनिधि पिँ सहभागी ज्याचौं दो मिग निशे न्यागो सम्मेलन ठौन न्यानाचौं दो या नेपाल भाषा समाचार बुलेटिन थनिया पचाको दो प्राविधिक भाषा दिलीप कुमार महर्जन या त यकोको सुभा विषय जिन्दर स्थितिमा या त नहुने त उजा बिहारी छ नेना चराटी छ नेवा एफएम सच्चो खोफ्टी खो मेगा सुभा जय माबे।

0: Kajaria Tiles, your world-class luxury.
1: अले फुक्क भयो जाटा सिडर ला
2: सिरी ढुङ्कल
1: छङ्गो पर्सनल मोबाइल नम्बर ब्लक यानला
2: पर्सनल मोबाइल नम्बर ला उखुनु हे टेलिकम या ज्याखुथी वना ब्लक याना वेट न
1: अले बैंकेले
2: बुइंके
1: खटया
2: अनछा या मालले
1: ओला या माहुने थौगु मोबाइल नम्बर हिलापुला वा ब्लक जोगु बैंक याता न जानकारी बियादिस अले थौगु बैंक खाता या जानकारी मेपिनीगु लाटे ठेनीगु पाखे बचे जुयादिस
2: सतर्क जुयादिस ठगी पाखे बचे जुयादिस
1: सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्दे
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस् न्यू कुमार आयरन इन्डस्ट्रिज
5: फलामको मेन गेट स्कुल डेक बेन्च ग्रिल गोलो भर्याङ भर्याङ बार कम्पाउन्ड बार
4: ट्रस च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन गर्नु परेमा
5: हामीलाई सम्पर्क गर्नुहोस्
4: न्यू कुमार आयरन इन्डस्ट्रिज G2 मंगलटोल किर्तिपुर 10
5: फोन नम्बर 7330977 वर्कसप ट्याङ्ला फाँट किर्तिपुर प्रोप्राइटर दिलीप कुमार महर्जन
4: मोबाइल नम्बर 9852336369 9841233769
6: थोखर भाषा साहित्य व संस्कृति या स नेवा एफएम 106.6

0: अपिल अपिल अपिल सडक पिटीबाट हिँड्ने बानी गरौँ, दुर्घटनाबाट बचौँ, मेन अनुशासन कायम गरौँ, सत्यताको परिचय दियौँ, जथाभावी पार्किङ नगरौँ, सडक सधैँ सफा राखौँ, सडक नियमको पालना गरौँ, सबै नागरिकको परिचय दियौँ, दण्ड र जरिवानाबाट बचौँ, सडक पेटीमा सामान नराखौँ, बटुवालाई सम्मान गरौँ, सबै सहरको परिचय दियौँ। टिपु नगरपालिका, महानगरी प्रहरी वृत्त, महानगरी ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, नेवा एफएम 106.6।
1: सामाजिक सञ्जालले बालकको बुझे याना जग्गा बैंक या आधिकारिक प्रोफाइल जग्गा फलो याना दिशा सुना लिंक च्याकेन्य वो छुकीय नीति ख सुना छया हगु ख वो गन वनी बालक थुइका दिशा वो चागु वेबसाइट या URL चेक याना दिशा बाम लागु घटना जुके मबित इले बिले थगु पासवर्ड हिला दिशा सुना खे थाया त शंका जुल धासा बैंक या त खबर याना दिशा सतर्क जुया दिशा थकी पाखे बचे जुया दिशा सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
3: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईं र तपाईंको परिवारको लागि सूर्यज्योति सही प्लान सूर्यज्योति सही प्लान सही सोचौं सही रोजौं
4: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: जोजलपा जी गायक जुजुकाजी रञ्जित नेपाल भाषा एकेडेमी या नीति अनक मिडिया या नेभया भाषा साहित्य व संस्कृति सह नेवा FM 106.6 मेगाहर्ज रेडियो न्याना दिशा न्याङ्का दिशा शुभ

0: सोसा भाइ त लटरी लाटो विवरण बिलो धासा खाजा
1: ढिबा लटरी भएन ड्यागुला
2: मधु छ्याठ्या मुइचा लटरी लागुला बागु खनि
1: भरे महिनाको लटरी गठिन लाइले बा छुटाउ मेसेज व्हाट्सएप फेसबुक फाइबर गर्न नबोल धासा विश्वास यहाँ डिमटे फोन थको विवरण गब्ले बिमटे सुन वित्तीय संस्था छेउ पासवर्ड पिन आदि गुब्ले काइमको ठोला बैङ्क हेन काइमको
3: सतर्क जारी छ ठगी पाखे बचे जारी छ
0: सिद्धार्थ बैङ्क पाखे जनहित जारी सन्देश
4: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई

0: नेवा गहना नेपालीय तिसाख नेवा जातीय गौरव
1: नेवा संस्कृति महसिकेट नेवा नशा तोसाया सक्ता सभा क्याट
0: नेवा लहना रेस्टुरेन्ट हा बहा किपु
1: नेवा सभ्यताया जीवन्त व खुल्ला संग्रहालय
0: नेवा लहना
1: छक अवश्य दुसाजा सानी
2: जानकारी ब्याडी अले ठाउँको बैंक खाता या जानकारी मेपिनीको लाटे ठेनीको पाखे बचे ज्यादी सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
3: Siddhartha Bank, Sambandha, Sadai Bharilai.
4: Kajaria Tiles, your world-class luxury.

0: बैंक सम्बन्ध सधैँ भरिलाई दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: बैंक गुब्ले गुगु अवस्था न छिगु एटीएम मोबाइल वा इन्टरनेट ब्याङ्किङ या कोप्य विवरण कायम हो। यदि सुना न छुना माध्यम छिके अजाको जानकारी काला दासा ठिका दिशा वित ठगे या त सनाचो मुदो नाप बैङ्क या कर्मचारी जुगु दाबी या म हरेक व्यक्ति या मसिका प्रमाणित या न दिशा उमेको विवरण कया बैङ्क जना दिशा सतर्क जुया दिशा ठगी पाखे बचे जुया दिशा सिद्धार्थ बैङ्क पाखे जनहित जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।

0: मित्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: भाषा साहित्य ओ संस्कृति निवास निवा एफएम 106.6
2: नकली कान्छीको खुबै राम्रो लजाउने बानी
1: जोजो लोपा जी मियालामी रोशन साक्य

0: अपिल अपिल अपिल सडक पृथ्वीबाट हिँड्ने बानी गरौँ, दुर्घटनाबाट बचाउ, मेन अनुशासन कायम गरौँ, सत्यताको परिचय दिउँ, जथाभावी पार्किङ नगरौँ, सडक सधैँ सफा राखौँ, सडक नियमको पालना गरौँ, सबै नागरिकको परिचय दिउँ, दण्ड र जरिवानाबाट बचौँ, सडक पेटीमा सामान नराखौँ, बटुवालाई सम्मान गरौँ, सबै सहरको परिचय दिउँ। टिपु नगरपालिका, महानगरीय प्रहरी वृत्त, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, नेवा एफएम 106.6।
1: सामाजिक सञ्जालले बालकको बुझे याना जग्गा बैंक या आधिकारिक प्रोफाइल जग्गा फलो याना दिशा सुना लिंक च्याकेन्य वो छुकीय नीति ख सुना छया हगु ख वो गन वनी बालक थुइका दिशा वो चागु वेबसाइट या URL चेक याना दिशा बाम लागु घटना जिके मबिता इले बिले थगु पासवर्ड हिला दिशा सुना खे थाया त शंका जुल धासा बैंक या त खबर याना दिशा सतर्क जुया दिशा थकी पाखे बचे जुया दिशा सिद्धार्थ बैंक पाखे जनहिते जारी संदेश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
3: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईं र तपाईंको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: जोजल्लापा नमस्ते निवास निवा रेडियो 106.6 नेपाल भाषा एकेडेमी या नीति अनेक मिडिया या नयाँ बोया नेवा एफएम 106.6 मेगा

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: Never you get good, come on, yeah,

छाया छ क्या बुझेनौ।

0: ठो समाजे छम मनु या त कोठुनि गुनिटी गबले ट्वे न टुटी जना साली गबले क्वे न टुटी जना साली गबले जौ ढासा गबले खौवा साली ऐसा न थ यागु आत्मा विश्वास दत्तले थ यागु धर्म बल्लातले देव चिव बित्तले न्यामेसा न्यागु हे यासा न छुहे पाइ मखु जो जे लप्पा ज्या जो सिके मागु खौ न्याना चना दिता न्याब्ले थे लपी आफ्ना दिम छिट डु नुग्लन्से लस्कु स्याना चना निने छिया झिन्चाइ लन्से छता इ तक न्याब्ले आइटु बाबुटी कमैगु ज्याजोले छिटिक छाया मसिगु खसी काटित गर्ने त जी सरिना बजचारे भाषा साहित्य संस्कृति सहजना नेपाल भाषा एकेडेमिलिटी नक्मी डेप्राली न्याब्ले चुङ नेवा एफएम सच्यो खुफ्री खु मेगा छथा नेवा सो ठेकस नगु दु ठो ज्याजो या त हली या न्याहे छासे न्याहा कापि चना न नेवा एफएम खुफुटिखु मेघार्स नेनाथना डिफै नाफना पहे नेङ्कासुना डिफै छिस अठेटु नेना निसक्ला भाज मेजु प्रिन्ट टिकटक एप्सको छ टिकटक राइ साइज नान्टीको खर्च लाइक कमेन्ट सेयर नाफना पहे फर्दर यात्ना डिफै टिटर न्याले थिए प्राविधिक ठाउँ ग्वाली नाफना डिगु डु तिजा युनिक हजु नेना निसक्ला भाज मेजु प्रिन्ट हो ज्या जो या त अलि या न्याथा थासे न्याथा कापि चुना न चिक पिसा नेनाथना डिफै नेङ्कासुना डिफै छ यात्ना डिफै नाफना फोक्स नाफना डिफै अठेटु ज्या जो मुख हे छिगु ज्या जो ठो ज्याजो कठन न्याम्ले थे हस्तरेखा वास्तुशास्त्र राशि फलियाको खङ्गो टेक बुझे अझे हस्तरेखा पाखी मनु टेगो ठिटी कठायाको स्वभाव चरित्र भविष्य आदि या त सिका दिटको आलियाई अझे वास्तुशास्त्र कठन व्यवस्थित थिए पास ज्याको थि आदि नापमा बा लागु जीवनशैली या त मसिका दिट वो मसिका दिट ग्वालियाई ढका ढासा छिस अथे टु राशि कठन छिगु यी पाँच स्वभाव ज्या अथे टु ज्याको थि यागु आदि सिसलाई यागु न्यानाको नि याद नाको सिका दि त ग्वाली अरे ठाउँ जी म कहेँ ठिक पनि त वासु शास्त्र यागु खचु त हयास नगुरु ढगा टास न्याब्ले ठेहे जी ठाउँ ठिक पनि त खचु नहस नगुरु झिगो फोन ल्या ख पि सस पि नि नि सात तिन तिन चार दुई दुई दुई अथे न्याब्ले ठेहे छिटो शिल्पा व्यासना डि गुरु नाको चा गार्डन रेस्टुरेन्ट दियो ढका किपु पासिने छाउको पर्न निमेस त छु छु खाजा सेट टका टास लक्ष्मण आवाले जिउ न न्याब्ले ठेहे यका तक यागु रिचार्ज कार्ड थामिस व्यासना डि गुरु अथे फोन लाइने झाडी भाजु अरे मेजु या त लस्को स्याङ्चना हजुर जजुलपा पुष्प रत्न
1: हजुर
0: अहिले खचु पाखी मसाजेल कि छुगु छु छु लुगा खचुको दानी
1: कुमारी पूजा इना विशेष नेवा भोसा
0: घुसा हजुर हस् ठिक पक्का नुजी सापी सक्ने जुए तपी जुली झी चाहिँ ठ्याङ्का वे नाप नाप मेपी पास पनि नझिस सुचमा बिहा उयो कपी नापछि नि
1: आठ नौ गोटे ठिङ्के माथिन दोका जुने ना धुत्यो
0: हजुर हस्
1: एघार गोटे आइतबार
0: हजुर हजुर हस् झी वे नि
1: हजुर
0: अहिले ठाउँ यो खान्छु पाख्यो भने नि झी
1: हजुर
0: हजुर।

0: थयो खचु ठुक कठाण्डु नेपाल बजारे ग्यास यागु अभाव गुली तक्क प्रभावित याट छिट
1: ग्यास ल ओहो यहाँ जिमको ग्यास मर्या छैन चिया आसो आसो कोन त म नाल गनङ गोल ओ ग्यास लाग्य न सुस्तक त उख ग्यास मर्या आसो आसो या कोन त उन्दुक लान्दी मग त न त आल जिरा सब निब ग्यास ल थवा पुत तुम्हारे ठगाना अगर फुन वो पुतिल बर्बाद है जी का
0: हजुर वे खला सक्षिया
1: ग्यास है तो क्यों अब आप जैसे उन दुकान ग्यास ही था गैना का और रहती चिंता बड़े जो तुम दुकान तो ग्यास पसले तो सब मोबाइल उसे सही मोबाइल तो क्यों सब मुझे जो तुम दुकान ग्यास
0: वाला
1: हाँ यार लंदी मो का ग्यास हुआ अच्छा अच्छा इतना मुझे मर गया मनन तुने इतना थोड़ा है जो इतना अच्छा होगा ग्यास में ग्यास की व्यवस्था उपलब्ध है इंद्रियों जो का तो पसली तेरा सुनता तेरा उखाला ना आपको बंदा या तो तुम खाला क्या मुश्किल का
0: अच्छा अलग ग्यास की सत्ता अच्छी में मियो फुटू चला मदिया
1: फुटू तो यार मुझे आज फिर वो सेल्फ ना गुना इंडक्शन चलाया लग गया इन तो ना इंडक्शन चलाया इतना था ना मतलब हमें शेष समस्या ना गुनो
0: आजा
1: किधर से बोले जान कुछ तो
0: आजा
1: आप फोटो चेक करना वो ना मालनेशी में व्यवस्था मालूम दूल्हा माल का कौशल अपाय फोटो देगा जाते जाएगा क्या कि व्यवस्था ना मालने वो ना समस्या जटन कर दिया वह तेरा था उसका तो यहाँ ना यहाँ से उपलब्ध जीवन का मनोन्तुना तक्षिका इनाके इतना गैस दुक्षिका ना यहाँ का वितरण गया है मालूम का सेक्शन का
0: के गति जी रहेको खतुले दिन ठाउँ छिपिन त वास्तुशास्त्रको ठाउँ ढिस या मजुगु छुछु ज्याख नाक नाक ढिस वास्तुशास्त्रको ठाउँ ढिस फुटली छुछु खाद्यान्न त ढिस सिधेका व्यवस्था एना चुन मजु रहेको खतु छिपिनेको झने हयास नगुडु अठेठु वास्तुशास्त्रको ठाउँ ढिस या मजुगु छु छु खचु त ढिस छु छु खट च्याख म च्याख सिक म सिक गुङ्गु मेसा सिक न वास्तवमा यासी छु नजी मुखु सुजिका ढका यापी मन्त्र यको हेडु अठेना मदितन इना दु छ्यारे दासना जिगु जिची रंगो गल्ती हे चित त रंगो समस्या वै गुलि याना जिस जिची रंग गल्ती याना मदितन इना दु वास्तु शास्त्र गठन गय त गु दुगि जिसन सुचि ज्या मजुगु तैगु खे दखले मदे नापांग गठन दु बेली छिरे ढुंका फुटली चुप ठल बल या त गबले न चाहिका दि मति हेर गरे त लु छ्यार गदासन ठुकि जिगु च्याक मच्याक सिक मसिक धन्नास अले वया छे कल बोलनी ढका त या त गुरु नाप नाप छे स नन्दै मखु ढका दै त गुरु छे स दै मखु थैगु थयाउ कठन जे कि जिसन गुली कमिया त उली हे जिगु देवा सिटकाउ टेवा खर्च जिगु अठेटु जिगु उस्यामा भिनासनेगु छु कारण बस छु न छु चिची रौ कारण न जिगु ढेवा भर भर उनी गुठैगु हे म्याक खर्च जि गुठैगु हे जिगु छे स मरगु जिगु लिना छिस च्याक मच्याक सिक मच्याक थनी न छ ठिकिस एली बेली सिधे ढुङ्का न छिस चिप गु थल पल त अनहे टोटा कने सिले ढका चाहिगु या न दिगु खर्च थनी न छ टोटा दिछ छ्यार छिगु धन नाश नाप्नको छे कल अलिहरे छे सधै मकुदुका शास्त्रको नया टुडु अरे फोन लाइने सु भाजु अथे सु मेजु झागुडु या त लस्कु स्याञ्चुना हजुर जोजो लप्पा हजुर जोजो लप्पा लक्ष्मणजी माफु हजुर अलि त्यो नाम भपिसी रौख छिना सिधेका हजुर अले ठाउँ यो खचुसिला
2: यी खसिला
0: हजुर
2: ग्यास मुरिया मुसले त्यसमा स्वास्थ्य बुझ्ने होला
0: हजुर
2: ग्यास यो चिज गएर चाहिँ मैले एकदम संसार दुःख संसार मुन्डोमा आउने ती गरिब गर्नेमा छेउमै सर गर्दै आउँछ होला ग्यास सुझाव नसुमा छेउमै सौर हजुर सरस्वती प्रसाद ज्यू माफु हजुर झिला माफु डेना सिधौ नौ बजे भपिया सिधैला चिउरा हजुर सवा दस हजुर अठे अठे खे मलाई छ हजुरको पाटका अहिले ठाउँ यहाँ खान्छु सिला हजुर नेपाल बजारे ग्यास यागु अभाव गुली तक प्रभाव या त छिट
3: छु
0: ओहो नेला मसी तुई काटिगुला जिउहान ल छिए तुईला मटिला छे चल छु नेला माखु जिम्न पेमया ज ख त सक द पु सक्ता ज्या त ग्यासे या हुन्छ ल हजुर छ कजको फपी छु या ग्यास चको टुका
3: डाले ने ग्यास छ न ओए ओए नौला त मैले सुन्ता जङ्गो लामो सुन्ता
0: हजुर हजुर
3: ठन्डा
0: तयारी
3: मरि पसाउन त्यो वडा वडा ग्यास
0: इनभिला
3: हाको भन्दा यहाँ
0: टपिसमा
3: यहाँ टुगा हाको भन्दा त्यसै यहाँ टुगा यो अम्टा मोदनको ड्रिम
0: लेख हजुर अस्तिको सुभादु हजुर भएको सरस्वती प्रसाद स्वामीज्यू एङ्गा टुवा ये नै दिल भएको नभएको यहाँ गुनु भएको तया दिल अठे चिना ठ या गुनु भएको तया डिफै झिउ फोन ल्याएको पिसो सुपी नि नि नि चार तिन तिन चार दुई डिडी हजुर नाम निसक्लो भाजु मेजुपी अठे न फोन लाइने सुँ भाजु अठे सुमेज छागु डु भएको या त लस्कु सेन्टना हजुर जजेलपा हजुर झिस न भनिदियो नेपाल बजार ग्यास यागु अभाव छिटगुली तक प्रभाव या त
3: ग्यास मरियासन गयो समस्या जात्न ग्यास ग्यास हेमाल ग्यास मर्यासन जाथ्याने समस्या जात्न मला सुलिमाया श्रीकृष्ण एभ्री ग्यास ग्यास क्यु त्याग्यो त्यो त्यागो ग्यास क्यु तथा ग्यासे मला ग्यास जाग्न उयामा हेर्न
0: हजुर हस् खुसु भ्याडु हजुर वेक ख सुजेन महर्जन ज्यू कि पुनः हेर्नै दिल भएको नभएको या गुनु ख तया दिल अठे छिन ठ या गुनु ख तया डिफै झिउ फोन ल्या ख पिसो सोपी नि नि चार तिन तिन चार दुई दुई दुई हजुर नाम भाजु मेजपी ठाउँ यागो खोजु ठुक ठाउँ नेपाल बजारे ग्यास यागो अभाव छिट गुली तक प्रभाव या त हजुर नाम सक्लो भाजु मेजपी अठे दि यहाँ छिपी न मु गएँ भाषु शास्त्र यागो खोजु तया सुनको ख ढका ढा त भाषु शास्त्र छुया मजु छुया जु रहेको खचु नि छिपिनीको न्याने तयार्नु ख अठे हेर्न फोन लाइने हाक्न सु भाजु अठे सुमेज झागु डु भएको यताको सेन्चना हजुर जोजोलपा झिस नवान्द्यो
4: अरे तारा सके
0: हजुर अरे ताराजी मफु
4: मजु करेन्टमा झर्सा नछोराजीले यो आउँछ र गाईका यो को परिवार दुईपिन्टो गाई मुखु गाईलाई नयाँ मुखु टाइम मुखु पुग्छ ठङ्गुना अपरेसनमा उसो हुने यहाँ नाना गाई बोक्से जाउँ ए जुन ऊ पसल जुत्दैछ लुके चुके यहाँ त्यहाँ बजु खेचो
0: शिष्य
4: गेरेजो
0: त्यहाँ म फु झिस झिस छौसठी है अनि दुनी मेवे ज्याचिने फुला हेजुले एना चाहिँ झिस सुतन चाहिँ पाया मयुठे जगा टपेङ्ग झिसे बुले तर बाड्डे जुलका थियो पाया त थाठी जुल थाठी थिए चोगा झिस शङ्खाया झिकुपति या मनोन्से वल नि ग्यास यो अभाव जुल्ने मखला
4: हजुर हजुर हजुर
0: हजुर ग्यास ठिला करेन्ट न या फुटुलेला अब आजकु न न्याउची त तयार मजु नि म यो कोटा इका मलाई ग्यास दस मिनट जिउ ज्या करेन्ट न याबले आधा घन्टा उल्यो नि अलि उल्यो न मुन्टे ठाकुलका हजुर हजुर वे करे तारा साके जो कोई टी ये नया नहीं दिला तर वे कहो फोन लाइन टा लाल डठो हे वे कहो कठ हे वे कहो फोन लाइन वे कहो हे पाखे टा लागू जुले ना वे कह हाँक वे कहो खचु तय डी फोन नई डी साजु अठे फोन लाइन ने हाँक सु भाजु अठे सुमेज छागु डु लस्को सेंचुना हजुर जो जो लप्पा
5: अब यो डोको डोकेसके ग्यासु बारे भ्या भया त
0: मलाई
5: आ ग्यासलाई बजारे मरु मरु खै खट तर पनि मलाई ग्यास हुने छिठो त म सानो मतलब डसानो हे डसानो मरिया भ्या ए न नै त जिते आज उठे ग्यासको त हेर छिके छ निगो ध्याएको न म के यहाँ खुवा ढेको चाहिँ गयो सिलिन्डर दुखै दुःख
0: हजुर दुःख समस्या झिन्स्योको झिन्को झिन प्याङ्गटको दुन झिन्स्यो झिन प्याङ्ग दक्कु झ्याके मापिन खनौटो झिन् हजुर अठै न झ्याकी बेला छ निगो काइपिन्ला एकदमै त्यसको है मार्का परे झिने
5: अलि थोर घन्टा लगेर डर जिता चाहिँ उखुन थुखुम बारम्बार नुहाएर न आ त यहाँ उयो त्यो ठिक छ उखुन दुने बगो बगो ग्यासु नि अबले नखे यो ठो सर्टे चाहिँ ल्या ल्या ल्या ल्याउ नाचनका कस्तो या त अरे कसले ग्यासका उखुन उखुन बगोले बगो ग्यास याख्न फु मलाई दानो यो दानाले हिसाबमा आज पनि छ मिपिन्छलाई अठे थिएँ ऊ त तौल न हुलिएदो मलाई ओके पनि अठिएदो अब ढोकै स्यान छुराइरहेको छ ऊ लक्षी टु छ ठो बाछे म तो ध्यारे
0: कसलाई
5: विमुख थिएँ तँ जितेलाई ऊ ए झ्या बाघ ग्यास त्यहाँ प्रायः मनाउँदैछ
0: मयुङ्गोका
5: न थाहा थिएन चिनियो छिओ डुपिन्छ होला बाघ ढिउलाई यहीँ
0: मयुङ्गो
5: चाहिँ बाघ झुल्याएको त यहाँ त्यहाँ मजिलो मयुङको ल मुङ्गा त्यहाँ त मजिलो छ जु जस्तो मुङ्गा
0: त्यहाँ
5: यही मयुङको ध्या मयुङकोमा हो छियो आए जसिट कुनै कसैलाई ऊ कुनै अब यो को डुपिन्छ होला डिनिएर देवस्तक चाहिँ त्यही त ध्याइक अलि अब ए झुले अब ए ठोए बग न यहाँ ल्या ल्या ल्या ल्या ऊ अब ग्यास चाहिँ मरु थिए झुल कसले उही पिन्छ न गठे ध्याएर जिए छमै पसले खुवा भ्याउ छमै खेउ खुङ्ग खाली उठे हो खाया उल्मछिटै ल्याउँ छुटाल दाछ अनि काई ठ्या पोसा मरिया अनि क्या मफिया चाहिँ काटो उजुलका खालि छ जुल्या न्यु जुल्या खालि टर्छ डोकुन लाइन उना चाहिँ भिन अभिय अब यो नेव च्या छक्ल भित्तै हो अभियाल बिमुखो चिना बिउटा वेटर नेव घुङ त्यही हो मैक निह छक छ छ नि ए यना चाहिँ भिएका अब परिवार दसा मध्ये मुर्मेस त अब डुमेस स्टक टु मेस त भ्युला मुर्मेस त भ्युला थियो
0: हजुर आ डुमेस स्टक टु मेस त भ्यु म हो मरु पिन त नि भ्याछ हो गाजे ठुलो चाका बिन मान्नी
5: म गे दिया छ सा जिबिन त दिन सन्द त कोन ग्रास मि जिम का पोछ त जिबिन त कोन बराबर यना बिमा दे म बिछो आ फुटाई मेला स्विके डु स्विके मुरिए मछु गस न जो क्वेशन ओथारिया वी द क्वेस्टो ओथारिया ए ज्याला जिम सन थन त क्वेस त यो सिलिन्डर लाइन तयार या बिया त न हजुर
0: हजुर
5: लाइन तयार बुटी अनुसार वइटा गुलिख ए न दे आ दुन म छु मरु न म छु
0: हजुर
5: आ ने ए दे दा आ न मरु मे स दे आ बिल्की वो मरु म सुंग चो ने न मखका वो ए ज्या न बि म मरु त जि वइटा ग्यास को या या दै मे म वइटा म बि दा वइटा बियाल फिर बिल दे पछले हा ख
0: ख वइ ख
5: सुंग मानव त दसाए मर एक माउठे जिरो पोसाइ मरिया
0: तर जी ए हा मौना दसा बिउ मर्छ मुहानी दठा मजुनी मेपिनी बिउ रुगा ढाका दिन चाहिँ
5: लक्ष्मी मछिलो मजु थन बाची बाची चाहिँ बाची ए त्या ब्याजम
0: हजुर जिठा चाहिँ हन लक्ष्मी लक्ष्मी अपोजिट हुलो जी ग्यास यु क्यूट हिट्यो देवा न क्या ढुंगल मखला
5: ए
0: अले म बिउ नि जिम्मी गस कबुन अले जिन जिउ छ छिए न नि मौना एसा न मुए बहिनी ग्यास पछा लिए जी नि अले जु जिठा छ ग स्टक द नि छ ग चले न त युट नि ए ज्या दठा मजु गा तया छु ध्यामा उसी ध्यामा लि मलाई गुमुमुख्या छ गए ग्यासु भरे वे उए छ ग ग्यास दकैयामा पिन्ने पहिला बिउ ढाका जिन चाहिँ झिटला ग्यासै मर्सा मिउन अफसन्त नि झिज इलेक्ट्रिक चल्यो आसा जिउ आउ जस्तो या बालन चुनि पिनला ध्यासु ए भरे चुनि पिनला फाल ध्यालाई जु फुटुलाई चाहिँ म खुजु मिमला अझुल एना न जि चाहिँ द हठ्या मजु जिकि मेउ अप्सन नडु एजिया छ ग ग्यास जि मुनि तैते छ ग चले नडु आउ मेउ छ ग तिउ चाहिँ छिन हेब्ले येब्ले छैन दम मुहानी ढका तैबिया छु स्वार्थ सोया म जुठे सुजित सकसु न स्वेमा
5: बराबर
0: हजुर वेक ख रत्न महर्जन जु नखु यानै दिल वेक नवेक यागु नुग खन्तया दिल अठे छिना थ यागु नुग खन्तया दिफै जिगु फोन ल्या ख पिसो छु पि नि नि नि चार तिन तिन चार दुई दुई दुई अठे जना मि सक्ल भाज मेजु पि ठाउँ यागु खचु ठु कठाण्डु नेपाल बजार एक ग्यास यागु अभाव छिट गुली टक प्रभाव या त हजुर जना मि सक्ल भाज मेजु पि हाक्न हन फोन लाइने सु भाजु अठे सु मेजु झागु दु वेक यता लस्को स्यान्चुना हजुर जजु लप्पा
6: जजल्लपा
0: जी सुना मान्दियो
6: सुबिन कुमार
0: हजुर सुबिन जी म आफू नेपाल बजारे ग्यास लागु अभाव छिटा गुली तक प्रभाव या त
6: ग्यासैले अभाव दुई धुमा दसैँ पहिला यहाँ पुवा पिन्द सरकार कार्बे या मागेको
0: सरकार जरिवानो पिक्यु घाटा हो नि छ अब एक पिन्ट अपो ढेवा कया अब ग्यास सुस्का मि पिन्ट ढे सरकार जरिवाना क्या घान त हाउडो नि छ
7: बजार क्षेत्रमा फोहर जथाभावी नफालौ डस्टबिनमा फालौ सभ्य नागरिकको परिचय दियौ हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर
8: 9 नम्बर वडा कार्यालय कृतिपुर नगरपालिका

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: सुन वित्तीय संस्था पासवर्ड पिन आदि गुब्ले काइमको ठोला बैंक हेन काइमको
2: सतर्क
3: सिद्धार्थ बैंक पाखे जनहित जारी सन्देश।
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
5: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति

0: हिसाब
1: थोनी रोकाया माउ खेत छ बिन्दा छैन खेत जति बिन्दा छैन होटेल पसल जे छ खाइमहरू थुप्रै किमो चाहिँ होटेल त्यता अर्कै सिलिन्डर मेरोपट्टि बिमला जति पिन्दा छेँदा पिन्दा मेरो पिन्दा अर्कै न बिमला तुलै बिउ खस सरकार यहाँमा फुल छुन मरो अब म त के भयो कमिना जिल्ला छुइन ऊ यहाँ माउ खु तिना बिमा ग्यास त्यो थुप्रै न ब्ल्याक जाँदै म डुइनसम्म ब्ल्याक ग्यास थपिसम्म ब्ल्याक ग्यास गएको त अब नि ज्यादा हुन्छ आफ्नो साथी भयो अपवाल यहाँ पिउने हो एजा ग्यास जाने ठेठे ज्यादा हुन्छ कमला खुट बिस्कुट पिन्न यो कुरा अहिले खेला पाखा लास्ट थाहा पनि नदियो पाखा मलाई लगाउँ ग्यास दही मुखो जाँदैन नि पाखा लाउँछ अहिले त्यहाँ आएका
0: हजुर सिकेको छु भाइजु हजुर भेक ख पुर्नु बाटो साथी ज्यू इमाडो यु लयनजी ल भेक नभेक या गुनु ग ख तया दिल हटे छिन ठ या गुनु ग ख बिचा धापु तया डिफै छिको फोन ल्या खप्ति ससुपी नि नि नि चार तिन तिन चार दुई डिडी अझै ठाउँ यहाँको खचु थुप कठाण्डु नेपाल बजारे ज्ञान चाहिएको अभाव कुली तक्क छिट प्रभाव बिट या इत्या त हजुर नै लाग्नु सक्ला भाज मेज मेज हेक्न फोन लाइने हेक्न सु भाजु अझै सु मेज धागु दु भेक या
2: राजनीतिक उठल पुठल सरकार दो मङला स्वतन्त्र सरकार सत्ता चुनाव दिने खै यामाउ विचार टोला जनता पट्टिला विचार हेमा
0: खला
2: आठले मरेकै मगापट्टि आदर आवश्यक थियोपट्टि चाहिँ त्यो ग्यास मगला स्पष्ट चाहिँ मरेकै मगा छे चाहिँ ग्यास छ मन्दर गाह्रो अवश्य खने होला फुटुए चाहिँ मुख आछिसन सक्षा भोगे ज्यान चुनौ थोइले मगला आपस खन चाहिँ थो भखा पो इलेन उतिक भोग्या धुन आउ या थो चाहिँ इलेन छिस भोगेन चुनौ गब्ले गब्ले चाहिँ थै सत्या चोनमखन घाट हल्ला हो
0: उठा
2: चाहिँ अनेक चिज चाहिँ समस्या वयुका नाप्न ग्यास चिने आकने छुटो समस्या वै छ फिका काफो मुखो पर निर्भर देश हेमापट्टि सामान त जुल मखला होला आफ्नो प्रकृति न छिटो उसले चाहिँ थोइले छिटो त खै चाहिँ समस्या हयात मखला होला नसिना जिल्ला खुसी बाहुया जिल्ला ठा ठा अयो अवस्था जो इलेन अझ ग्यास समस्या छिटो ब्याज हुँदो मलाई उद्योग मन्त्री चाहिँ उयो गर्न या उयो थै क्षमता मध्ये राइनामा देउल मलाई गौरी कुमारी होला हेलो थोइले छि धन्त त्यसमा छन फिकेटी छ ढाबले चाहिँ छिसा चाहिँ फुटो नापा नापा उयो चाहिँ अनपाते छिसा चाहिँ फुटो च्याकान जाने डो
0: मलाई
2: डो अब फुटो रहेछ छ्या मरेको मगाले गएर छ इले बिले जिउ छिटो थियो या समस्या आएन चाहिँ ठोइले चाहिँ छिटो फुटो चेकमाल अवस्था ख मगला तर आखी गनका आउने सिन माल्ने सिमोरो मगला चक्को चाहिँ अन चक्को चाहिँ सोइदिन्छ अन खरानी आएन च्याको बेलुका मगला अनि सि गनाउँदै सीमा त डक्को फाने बेलुका
0: मगला
2: हरियो वन नेपालको धन ठाउँ ठास हे सिमा मरो लय मरो छेउ छेउ अवस्था देश चलेन जाउँ दुर्गा रहेछ उल्मसी चाहिँ नि थौ हिसाबमा ढाँ काङ्ग्रेस कम्युनिस्ट माओवादी मेमे भुल्न पार्टी त ढो थोइले वेकअपमा दिने पेट्रोल दुई लिटर बिहा चाहिँ नि कार्यकर्ता टाइट चाहिँ अन थासे भाषण जङ्गलत घाट आछ आफैले झन्टै त परे जो टाइममा ज्ञान छ बिउको कारण सुख
0: मलाई
2: त्यो मा खने
0: भोट
2: चाहिँ नि काटो चाहिँ छ्या छ्याउ या नमस्कार झुझल पहिएन धाइदिए आफैले चाहिँ नि छ मसा भाव भा ग्यासको चाहिँ व्यवसाय सत्याएको छ उयो खला वेकअपमा 35 वर्ष तक झिम्सा ठोठ यान ओएनहरूका चाहिँ 47 चाहिँ

0: भेटी पिन्छन् ठौ झन्तै त समस्या डुब्ले त समस्या त चाहिँ नि समाधान या मुखको कारण सुख
1: ग्यास थन डेले मरु अभाव जान मसिन जी ग्यास आए
0: ग्यास आए त बिर्सा न भुल्न समस्या जो झन्ड त्यहाँ त चाहिँ नि पुरै जिउ ख नि पेट्रोल बिफो चाहिँ छ तिनीहरू देशौँ पेट्रोल बिफो मोटरसाइकल पेट्रोल त्याफो भाषण जिङ्गी त त्यहाँ के लागि मलाई अहिले एउ कारण होइन फिगटी छ आयु स्थानीय चुनाव न छिटो ल्याउँछ चाहिँ आयुपट्टि छिटो छ ग्यास ल मेमेपट्टि सामान रुजुल चाहिँ ठोक्याफै रह्यो भावना त्यहाँ मलाई ठोका नै जनता न सचेत जेडी मलाई जनता घन सचेत जिम्मा अनुच्छिस ढुकसी उख
1: मैले
0: चाहिँ अठ्या जिया झिन चाहिँ आ छुया फुटोलाई ढ्याका मलाई सेलियोपट्टि चाहिँ छ पेस्या हया फुटो ढ्याका सिच्याका न म चार पाँच महिना चाहिँ अठ्या नान नै डोका हर्का
1: ढाँचा
0: थोइले छिस मुरका चुने म घेन यो एना चाहिँ छिस चाहिँ तर या सुया माल
1: चिनी
0: मर्छ चाकु मेमे चिज वस्तु टुन डुने गुलगुली छि ठिकेको चाहिँ नि यहाँ उलुले छिटो चाहिँ नि ढुकुजी
1: मलाई
0: बिहे माडो एजो काय न ग्यासलाई मरेका मगाउँछ तर झी छिउ जो झे सक्सियो छ सम्बन्धित थाहा छ चाहिँ सहनिङमा ज्या
1: आइम
0: चाहिँ प्रधानमन्त्री जुल अन उद्योग मन्त्री जुल हामी पनि सुना सुना पो मलाई झन्डै त सुविधा लागि चाहिँ उयोको साथ चाहिँ नि त्यो ग्यास चाहिँ नि याक न या चाहिँ सुविधा अनुसार चाहिँ छ्या छ्या छ्याङ्क बिगामा हो दोकान नि
1: खोले हजुर भएका ख राजेन्द्र नकर्मी जिउनु हिटी ये नहेन दिल भएका नभएका या गुनु खन ढापु विचार तया दिल अठे आ झिगु फोन लाइन क्यागु यी मरे ढुङ्कु गुजु यी म जुई टेङ्गु डु छता इन केन्टङ डु अठे दिया जिस मे छपुन टे पानीको जुगुलु याना आजिस ठोजा जो या त हने कोचा कि त उज फनास नगु डु नाप्ना पहे बासु शास्त्र या गु खचु न जिछौ छिपिन त टेगु टेगु जुई मक्त छ्यार गरा हन इल छिट उज मभी टेङ्गु डु मभी टेङ्गु डु 10 मिनट बाग्दे नि 10 मिनट झोले झिस बिदा क्यामानी नाप्ला पहे झिस अठे टु मे छपुन टोटा भने माग लिएन झिस आ वै गुवाले ल्याउँदा निगु भाषु शास्त्र यागु खचु न जी छिपिने हुने टेगु जी नाप्न पहे वैगु आइडी वा ठिठी सभाय जादो चटारेको बचमा ब्यास नगुडु अठे डिट झ्याब्रे थिए ज्योतिष सल्लाहकार कठ ठु ज्याजोले वास्तु शास्त्र अस्तुका राशिफल सम्बन्धित ज्योतिष शास्त्र कठ सल्लाह ब्याचना डिम डमा बालकुमारी सुस्तु दिएर देखेको सुभ्याडु अठे नु जिट हन थन ठु ज्याजोले शिर्पा टयापना डिपिन योगको सुभ्याडु एक पिङ्ख माकाचा गार्डन रेस्टुरेन्ट ढका खिपु पाहे छौ कुपन समय बजी निमेष ब्यासना डिगुडु ठिठी खादा से त्या कुपन व्यथना दिएको डुर्का राख्छ लक्ष्मण अवाली जिउन निर्काता कया गुरु संस्कार समेस्त व्यथना दिएको डु वेकअपिन नयोगेको शुभ्याडु अठे हेटु आ झिस थन झिटहन फोन है डिपिङ सक्ल भाजु मेजु पिन्न योगेको शुभ्याडु वेकअपिसमा बोटी कया ठठपिङ नुगख ठापिङको विचार ठापु तया दिल नाक्नामा ठठापिङ अनुभव न वेकअपिसमा तया दिल वेकअपिन योगेको शुभ्याडु अठे हेटु फोन या टु ट या हे फोन लगे या ट यी मगा पिन्ट यी इल साथ मौ पिन्न एकको शुभ्याडु एकको मेहनत लागु डु अठे टु फोन मयासे कौशित कठो ज्याजो नेना दिपिन आफ्ना पनि घाटना दिपिन्न एकको शुभ्याडु एकको यी छन छ गौ यागु यी ब्याजना दिगु डु एकपिन एकको शुभ्याडु अठे टु नेपाल भाषा एकाडेमी ने टिनक मिले प्राली या ब्याजुङ ने एफएम सचु खुफ्री खु मेगा हस थो ज्याजो या त छिपिसन हल्ली या ज्याहे रासिकना न्याटाका पिचना न नेवा एफएम छु खुफ्री खु मेगा जागु हरेक ज्यादो या त छिपिसना दिफै नाक्न पहि नै कासना दिफै अटे टु टिकटक लाइभ यत्न डु टिकटक एपको ठाउँ टिकटक लाइभ यत्न जिपिन सक्ल भाजु मेजु पिन नयोगेको शुभ्याडु वेकअपिङको छ गौ ठो ज्याजोले लागु दु काटा छ वेकअपिङ लाइक कमेन्ट सेयर नाप्न पहि टिकटक लाइभ झाया दिपिङ सक्सा न फोन यहाँ दि त इनाम डु अटे डु जितन प्राविधिक ठाउँ गुवाली यहाँ दिम कि जा झ्याम्ले थिए प्राविधिक ठाउँ यहाँ गुवाली यहाँ डिमा कि जा युनिक एट नयाँ स्वभाव यहाँ अटे डु चिकपिडी गुटी झ्याब्रे हे भी ज्या चुनेमा धारा हे थान फोन या दिपी साक्ला भाज मेजु पिनेगो ना झौली कङ्कना थान निम कलर याद ना शिरपा बिगुरु एक पिङ ख झ्याब्रे थे ढापाङ कल कठमाया या थ या गुबिजा फङ्का दिगुरु पुष्परत्न ताम्बाका ज्यू नगट वाई लक्ष्मण अवालीज्यू प्रयाग फुगेल सरस्वती प्रसाद चामी ज्यू एङ्गाट वाई सुजेन महर्जन ज्यू गिपु आर्य तारा साकी ज्यू कोइटिए रत्न महर्जन ज्यू नखु अथेटु सुबिन कुमार रिमोज्यु हिम्मत वाये किरण खत्की नेवाजु चाकु पाटेल पूर्ण बहादुर साकेज्यु इमा डोरेल अथे राजेन्द्र नकर्मीज्यु लुहिटी ये नयाँ नै दिगुरु एक पुनर्क सुबहादुर नाप्राम एक थटापिनीको विचार थटापिनीको अनुगख धापु अथेटु अनुभव यत्न वेकसँग तयार दिल अथेटु आँचीसँग निम्म लक्की कलर क्यागु छोले लागु रत्न महर्जन ज्यु नखुल छ म भाजु माकवाचा गार्डन रेस्टुरेन्ट माकवाचा रेस्टुरेन्ट माकवाचा गार्डन रेस्टुरेन्ट किफु उड्यो ढोकाको ठ यागु कुपन ट्याक्क तारान्तरा डिग्रु एक नहन छ गौ छवा यागु डि स्वाफु तया शिपाकाजी छ इना प्याङ्गु डु नेवा एफएम त छु खुफ्री खुमेगा हाजे स्वाफु तया वेक न वेक यागु शिपाकाजी छ इना प्याङ्गु डु ढुका दास पूर्ण बाजु साके ज्यू इमा डोलीले जम भाजु हन नियर कटक यागु डिसासका ट्याक्क तारान्तरा डिग्रु ठो डिसासका यागु नीति 9841 26 10 85 स्वाफु तया वेक न शिपाकाजी छ इना प्याङ्गु डु डाटा हे हन प्राविधिक ठाउँ गुवाली नी मिजा युनिक या त नस भ्या बिसी जी सरी ना बताले पाउन्ट उज फुनासना उज भ्याति सस भ्या जेमा भ्या नेवा एफएम त छु खुफ्टी खुमी गास मधिक नियन्त्रण दिसन आफ्ना पनि अङ्का दिसन।

0: सफा छ।
1: बजार क्षेत्रमा फोहर जथाभावी नफालौ, डस्टबिनमा फालौ, सभ्य नागरिकको परिचय दियौ। हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर,
2: 9 नम्बर वडा कार्यालय कृतिपुर नगरपालिका।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
4: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
3: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
4: हामीलाई सम्पर्क गर्नुहोस्।
3: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगल टोल, कीर्तिपुर 10,
4: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, कीर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
3: मोबाइल नम्बर 98512336369, 98143263369।

0: एन्ड्रोइड डाउनलोड गर्नुहोस् नेपा एप।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: जोजुलोपा नमस्ते। नेपाल भाषा एकेडेमिया नीति अनक मिडियाया नेबोया भाषा साहित्य वा संस्कृति सँग नेवा एफएम 106.6 मेगाहर्ज रेडियो निर्णय दिशा निङ्का दिशा जी हरिवंश।

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
1: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
0: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
1: हामीलाई सम्पर्क गर्नुहोस्।
0: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, किर्तिपुर 10,
1: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
0: मोबाइल नम्बर 9852336369, 9141233369।
2: नेवा गहना, नेवा देय तिसाख, नेवा जातीय गौरव,
3: नेवा संस्कृति महसिकेट, नेवा नशा तोसाय सक्का सभा क्याट,
2: नेवा लहना रेस्टुरेन्ट, थाहा बहा किपु,
3: नेवा सभ्यताया जीवन्त व खुल्ला संग्रहालय,
2: नेवा लहना
3: छक अवश्य दुसा जासानी। अपील अपील अपील सडक पृथ्वीबाट हिँड्ने बानी गरौँ, दुर्घटनाबाट बचाउँ, मेन अनुशासन कायम गरौँ, सभ्यताको परिचय दिउँ, जथाभावी पार्किङ नगरौँ, सडक सधैँ सफा राखौँ, सडक नियमको पालना गरौँ, सबै नागरिकको परिचय दिउँ, दण्ड र जरिमानाबाट बचौँ, सडक पेटीमा सामान नराखौँ, बटुवालाई सम्मान गरौँ, सबै सहरको परिचय दिउँ। त्रिपुर नगरपालिका, महानगरीय प्रहरी वृत्त, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, नेवा FM 106.6।

0: आजै डाउनलोड गर्नुहोस् नेपा एप।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू। आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: किस्तमा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
2: जथाभावी रुख नकाटौं, वन जंगल हरियाली जोगाऊ, टोल बस्ती वातावरण सफा राखौं, पर्यावरण बचाऊ,
3: रोमाञ्चक पदयात्रा गरौं, किर्तिपुर चारवटाको चम्पा देवी दर्शन गरौं,
4: सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं।
5: किर्तिपुर नगरपालिका, चारवटा कार्यालय, किर्तिपुर, काठमाडौं।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
7: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
6: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
7: हामीलाई सम्पर्क गर्नुहोस्।
6: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, किर्तिपुर 10,
7: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
6: मोबाइल नम्बर 9852336369, 9141233369।
8: बजार क्षेत्रमा फोहर जथाभावी नफालौ, डस्टबिनमा फालौ, सभ्य नागरिकको परिचय दियौ। हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर,
9: 9 नम्बर वडा कार्यालय, कृतिपुर नगरपालिका।
10: जोजो लपा, जी मदन कृष्ण श्रेष्ठ, अनक मिडिया निभोया, नेवा एफएम 106.6 मेगाहर्ज रेडियो, जिना निना सिना निन्दिसा सुपा।

0: छ के बुझेनौ
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस् न्यू कुमार आयरन इन्डस्ट्रिज
2: फलामको मेन गेट स्कुल गेट बेन्च ग्रिल गोलो भर्याङ भर्याङ बार कम्पाउन्ड बार
1: ट्रस च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन गर्नु परेमा
2: हामीलाई सम्पर्क गर्नुहोस्
1: न्यू कुमार आयरन इन्डस्ट्रिज चिठु मंगलटोल कीर्तिपुर 10
2: फोन नम्बर 7330977 वर्कसप ट्याङ्ला फाँट कीर्तिपुर प्रोप्राइटर दिलीप कुमार महर्जन
1: मोबाइल नम्बर 9852336369 9141236369
3: नेवा जातीय गौरव
4: नेवा संस्कृति महसिकेट नेवा नशा तुसाय सत्ता सभा क्याट
3: नेवा लहना रेस्टुरेन्ट थाहा बहा किपु
4: नेवा सभ्यताया जीवन्त व खुल्ला संग्रहालय
3: नेवा लहना
4: छक अवश्य दुसाजा सानी अपील अपील अपील सडक सुटीबाट हिँड्ने बानी गरौँ दुर्घटनाबाट बचाउँ नियम अनुशासन कायम गरौँ सभ्यताको परिचय दिउँ जथाभावी पार्किङ नगरौँ सडक सधैँ सफा राखौँ सडक नियमको पालना गरौँ सबै नागरिकको परिचय दिउँ दण्ड र जरिवानाबाट बचौँ सडक पेटीमा सामान नराखौँ बटुवालाई सम्मान गरौँ सबै सहरको परिचय दिउँ नगरपालिका महानगरीय प्रहरी वृत्त महानगरीय ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर बजार व्यवस्थापन समाज निवा FM 106.6

0: तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: सिक्क हिसिदुपी अतिहे येपुपी तस्क निपुपी मच्च चपी पास्पी थो चुली चिया चौचौ क्यासे ते चुङ्गो मे त झिम्सन निना थो मे त निना बोले झिम्तला तस्क हे यलबा आखिर बाला दे झिम्त जको मुख सक्षित ये उकि झिम्तन अवश्य हे ये जी अले थो क्यासे ते झिम्सन छ पुमी हाल तो तर मस्तेसँग जग हाल त मेउ सयु पुचले थो निम व्रते स गणौल गाचुनी अन झिम्सन वास्तव जिपिनला मस्त खानी आखिर जिमिनला जिम्मा अब यो मस्त खाने है अरे मुखलाई कारा छ
1: खनी मन्दै तर स्वदेशी मन्दै थो क्यासे ते मे हाल तिमी मस्त सिक्के झेला नि सिक्के झेला अन अन दुर्लले थाय खुसुक्को ना बाबाला पि मे फुक्क थौ पिसा हाला जिपी निम सोदा पि मसे त डाउनियाउ भितर यन्त्रमु जिमा वो तर झिउ सहन कम नि मस्त जिमिन अन दुर्लले थाय उना मे चोङका
0: चोङका मुख चोका चोका
1: चोका
0: अन
1: नु बज्राचार्य त लय तैका
0: तेका
1: फर्स्ट क्लास है मे हाल चौदो का न्यो मौसा
0: न्यो मस्त न्यो न्यो क्या खलन्छ नि
2: गुनेशु अल्लाह थप्लाङ।

0: जो जनपा नाप्ना पल्लासको सेनाजुना प्राविधिक भाषा दिलीप कुमार महर्जनले चाहिँ जित्न रेस्थमेया नेपाल भाषा एकाडेमी नीति अनक मिडिया न्युवाया न्युवा एफएम सच्यु खोप्टी खुम मेगा संस्था नेपाल भाषा बुखन्दुङ्गा न्याइगु ज्याजो ख फल्चा फल्चा ज्याजो जुनाव जुनाङ जित्न रेस्थमी थुगु फल्चा ज्याजो मुकैना छुगुहे ज्याजो जुला छिहे नेवा एफएम फोन ल्या 4 33 42 22 फोनिना छिहे छु थाबा टुवाबाले जुयाचुङ्गु थिथि रायाँ जात्रा पर्व लिसले छि छु थाबा टुवाबाले जुयाचुङ्गु जुई धुङ्गु र जुई तेङ्गु छुन ज्याजो दशाना केही विशेषण जानकारी ब्याली भएको जुला नाप्रा पक्ष छ छु थाबा टुवाबाले छुन दुर्घटना जुयाचुङ्गु दशाना केही विशेषण छि जानकारी ब्याली भएको जुला थासे थो बाहेक न छिगु थो देशी जुयाचुङ्गु थिथि रायाँ राजनीतिक विषयवस्तु या त कया छिथाउको विचार ठाउँको नोख तयारी फैको जुला नाप्रा पक्ष अठो बाहेक न सुन विषयवस्तु यता छि लोनादी मडुगो खाचा अथवा छि सरकार कठन चाहिँ ठाउँको नुगोख तयारी मडुगो खाचा न छि तयारी फैगु ल ओके निधि फोन न दिस नेवा एफएम फोन ल्या 4 33 42 22 फोन न ठाउँको विचार ठाउँको नुगोख तयारी फै दासे जिगु थ जाजो हालि न्यु तना न न दि फैगु ल नेवा एफएम सच्यो पप्टीको मेगाज पाखे www.newafm.com.np लगन न न दि फै छ अथे पे हाम्रो पात्रो नेपाली पात्रो नेपा एप डाउनलोड न तपिङ के निपेको त खे छि फेसबुक पेज बाखेन लाइभ स्वयाचना दिग्दो थुगु फल्चा ज्याजो नेवा एफएम सच्यो खोप्टीको मेगा ज्या फेसबुक पेज बाखेन लाइभ स्वयाचना दिपे पासपिन छ लाइक सेयर र कमेन्ट नदिद इना आपिना चुना तासी अले छिगु थ फल्चा ज्याजो हालि निङ चुना ने नेना दिफैगु ज्या हालि निङ चोपी पासपिन छ थगु विचार थगु नुगु खते दिफैगु जुल विदेशी चोपी पासपिन छ थगु नुगु खते विचार ते हुने ति व्हाट्सएप नम्बर 9843031264 9843031264 छ व्हाट्सएप नम्बर फोन न थगु विचार थगु नुगु खतेयादी फैसा नेपाल दुने चौपी पास पिछ तपिङे नेवा एफएम फोन ल्या 4 33 42 22 फोन न ठगु बिचा थगु नुगु खतेयादी फैतासे छिटन बनाजु न नेवा एफएम फोन ल्या 4 33 42 22 फोन न ठगु बिचा थगु नुगु खतेयादी फैगु जुल अले थौ निसे चाहिँ जे नेपाल छौ पर्व कठाया काइगु कला नेपाया छिथो तीज ठाउँ निसिने आगो डो छ्यार गाटाले कने तीज बटो निसा अले कस ऋषि पञ्चमी न लागो दोसा ठाउँ चाहिँ डर नेगो ठाउँ निछि जाने ताको डर ने चाहिँ कने निछि बटो चुना चाहिँ पूजा आराधना यहीला तीज छौ धार्मिक जे कने तीज बोलेला अझ विशेष सेनालाई पशुपति देवथा मो म जुला पशुपति लगायत माड्य या फुक्क देवथा हे मो म जु ख गुला कोचाल मिग गुला कोचालाई मिग पार भएन चाहिँ गुला कोचालाई छिक्पिन स्वयम्बी न्यानी ठा स्वयम्बी छायाचना दिपी पासपिन गन गन मना थो धर्म कर्म यहाँको गुला ख गुला पर्व न मिगको निसे कोचाको जुला मिग बुङ्गिएन तस कयम म मजु गुजुला बुङ्गे भक्तजन पि म मजु गुजुला अले बाजा गाजा लिसिएन वया डिपी अन बुङ्गे अझ पौवा तन थिटी कटाया अन बया डोला छिन सोया दिल जिम्मा बुङ्गे मिग झे कर्णामे दिथ्या तस कहे म मजु गुख छेक्पिन चाया दिल जिम्मा ओके जी ल छुत्याला छेक्पिन चाया दिपिन छ तपिङ्गे खजे अन छुचैना टौट्या तासै थन फोन यसो पासा चाहिदिगो छेको थो फल्चा ज्याजुले थाउको विचार थाउ नुगो खे नि वेका त लस्कुस्या जो जलपा
1: हेलो नेलेक्सु
0: जदलप जिसवान्ति तव नुगा हजुर स्वाति तव जो छिता न फल्चा ज्याजु छ लस्कु स्यासे थागो बिचा थागो नुगा खतै दिता इन आफ्ना छ
1: बिचा खन मको न किन दक छु ज्याजु न नतर छ जसे म आकल प बन्ने के आकल से आकल के वते ठाकुर दे बल्ल बल्ल आकल छु फल्चा ज्याजु न इन्ते न थु थु जु थु जु औ न निगला म जो थौ आकल नेवाय छन दास म न के म ज्या जि ते ठाकुर जि प रेडियो उता हुँका स्याना आफ्नो त्यहाँ तिमीहरू कि नापसर मान्ने रहेछ सर नापसर तुरन्तमा ऊ वेके ठाकुर वेके एक सुन सुन मिनट त कस्तो नाचनमा ऊ जे जु कौ कसको झिङ्काजी त ऐना तन्चुना नेवा एफएम छगु मुन्यु सेना द नै के तिले मुगेना कस्तो नचुने ऊ बल्ल बल्ल बल्ल आफ्नो बन्न यत कि आफ्नो त्यहाँ तिमीहरू कि हुई वेके ठाकुर त कातको वया होमियोपति रेडियो अडियो राहु लानु नाप नाप लाथेन त आउँथ्यो स्टेसन त कसको फिङ्गर जित नाप्थेन त नुरा तयार ग फोन हेर्नु पर्छ त सुभा
0: हजुर यो कुकुर सुभा दिसा छ वेका खास स्वाथी त हजुर नुगा पाखे फोन नदिएको जुल वेकन ठाउँको नुगा ख तयारी हुन्छ छिगो थो नेवा एफएम बालक मोठोको विषय त कयाला अवश्य न ख ठो छिगो तावरे भिङ्किएको ज्या याको नीति चाहिँ स्वापट या चुना दिउ ख वे ख प्राविधिक जो वेद घाटा आगो ख चिता बचा ब्या दिउ ख मौला मिग शनिबार जुला मिग न मौला सम्भवत वे ख थौ चाया दि जिला सोया न अझ थन छुजु ख व सी मखनी होला वे कन सोया अले अन छुजु ख व भिङ्किएको नीति हलाजुला फेरे आमा खस सामान त फेरे आमा खस व कया या फेरे जुला अझ न छन् जुनु चाहिँ यी चाहिँ काइचिन थे ताला ओ ज्यादै छिपिन्दा धैर्य हेना लचना दिँदा चाहिँ विशेष इना पनाचनाला थो छठ्या जो मखो न्यङ्क रहे जो खाला तासे छिन ठाउको बिचा थाउ नुगो खतयारी फे ओके नि फोन नदिस न वाइफ मे फोन ल्या 4:33:42 तासे थन फोन यसु पास चाहिदि गो वेक त लस्कु स्या जो जलपा
2: हजुर
0: जोजलपा ज्याजो सर लस्कु स्या न रविन साके जो
2: हजुर दाइ
0: हजुर छिता न फल्छ ज्याजो सर लस्कु स्या चाहिँ थाउको बिचा नुगो खतै दिता इना पनाचन सुबा
2: दाइ हजुर आजै त उद्योग मन्त्री राजनामा बिबले छौ एकदमै आँटना छौ चिज नुहाउना हो व्यापार त्यही बारे कर्मचारी त्यही बारे जुन चिज सही खा वो झी स्वतन्त्र मनोटेसँग सोचे आफूले झिझन सोचेन वो मलाई सन्तै कर्मचारी तन्त्र शङ्का देश पर्या तर वो शङ्का हुने हुनुहुँदो छ कर्मचारी तन्त्र त ठगीको शङ्का हुने हुल्का अब नेतृत्व हामी वेमा कर्मचारी चाहिँ माने जिए मगो ऊ चिज चाहिँ मन्त्री नुहाउना हुनका ऊ लातार जुल लातार जुया चुना निस्या बरु टोटा हुने भेष वन टोटा हुने हो चाहिँ जनता त्यही त सुशित चेना हुन्छ मलाई जनता त्यता चाहिँ थे थे जुया जाउँ दुई ल्याए आउनु उहाँ त्यहाँ त आज थो नर्मल चिज मगो नि नि हजारौँ ग्यास वा जाउँ सिलिन्डर वा जाउँ तर यहाँले अभाव छ मेवै खेल ज्यादा हुँदो छ त सरकार यसरी छुट्याइ थाले आयो लागि सरकार असफल आयो लागि मलाई तर मेवै खेल ज्यादा हुनु तारा छोटाको कर्मचारी तको प्ला बिहे मेउ जे प्लामो जुजो ल प्लामो जुजु पनि योगदान चाहिँ छिसन लुमङ्कियामा को छुट्याएर हिँड्छ थै पनि विरासत टोटा सुनको चुनाउनु छु जनतै पनि नासो जनता त बिउ र्या सुनको टोटा आउनु भयो निला निला थै पनि विरासत टोटा आउनु उहाँ उहाँ छुएँ विरोध न मया उहाँ छु नो न मया उहाँ छु यहाँ मया छ तर थुपी जम्मा 35 वर्ष शासन तले आफै पालम्पा हो न पालम्पा तले आफ्नो छ गएपट्टि सत्ता गुमे जो बोले उहीँ जुल थुपी
0: हजुर
2: यही अटी हाला हाला थुपी यही अटी सना हाला मलाई न उही त देशी माया खण्ड त छन न उही त जनतै माया खण्ड त न उही त सुरक्षा कर्मी त माया खण्ड त छो माया सुयो खण्ड त उयो कार्यकर्ता तको माया खण्ड छ नि त कार्यकर्ता याउजको ख मेबी ऊ सुरक्षा कर्मी त्यसमा अनुभव थिए विपटे खटे ज्यादा पनि सुरक्षा कर्मी त्यसमा या आउन जान मख मलाई जन त्यसमा ढुक्सिया त हुन मख जन सुना ढुक्सिया खन्नेहरूलाई कार्यकर्ता त्यसमा ढुक्सिया गर्नु छ रात बिल हिमतय छेपी मनोटेसमा छिदा शासन नाचौँ गाका
0: अहिले
2: छेपी मनोटेपले लिउल्यो झिका थक सत्त घुमे जुबले उहीँ जुल उहीँ गेना ढलैया गेना भया आ अनाज चुराइ थिए तराईले उना रौँदो तराईले उना मरेसतिर उस्के नाचौँदो मलाई थन अनुहार मिडिया सोल ल्याएर आएको छ जनता त्यो त गेना उसके या गेना उसके नआएपछि यो यो चाहिँ नुहाउन आउँदो छ्यारा तिमी हिमी चाहिँ आउँदो छ तिमी त देशी माया दया नुहाउन आउँछौ मखोट देशी माया रु ख रहेछ ठोटाई मेला त कोही यहाँ ग्वालिन रु विपद परे जुपिन्द उडारी है जो राई ठोखन मन त ठोखन मन त राजनीति गोन्ठालको विपद होला अन्ठालको राजनीति यो यो चाहिँ दया राजनीति नाचाउँदो उगे थुप्रै मनोट मसिक्यो पनि उत्तम समय रहेका छ एउटा विपद भयो देशै विपद भयो उत्तम समयका थुप्रै मनोट मसिक्यो
0: आन
2: विपद वया चाहँदो ठो एकदमै उत्तम समय मलाई इमो पनि बोली उमे पनि भुटु छुछु तको वया चाहँदो सुयु सुयु तको नुहाउन चाहँदो ला वो वो सुहाउका थयो ढुक्सिया चाहँदो आर्मी त्यसमा थयो ढुक्सिया चाहँदो सशस्त्र प्रहरी थयो ढुक्सिया पुलिस त्यसमा मलाई अनि ढक्कु चिज जान चाहँदो तर इमो त धन्यवाद छ मरा इमसँग झाइन चाहँ त झाइना चाहँ दुध याटकै मरा थियो पनि मनोटो गएका नेता देशी पनि नेता देशी टोटलमा पार्टी त थुपी तिमीसँग छुटा होला झिम कार्यकर्ता त खटेज आउँ झिम कार्यकर्तासँग ज्ञान आउँदो झिम कार्यकर्तासँग चौचौ छौ नयाँ झेन आउँ उल्टी गएका म मुटी थियो पनिसँग देश त लिएर आउँ गएका तिमी त देश मापिए कि इम कार्यकर्ता त मापे ठन्डाले सिक्यौ छिसँग उलेर अरे
0: हजुर एक एक सुबह साँचा रविन साके जो पाखे अवश्य न खुवाइकन तैदी थिए जी नेपाली सेना अले नेपाल प्रहरी सशक्त प्रहरी पनि अले स्वयंसेवक पि यो पहिला त टस्क डोखैना सुर खुजबा वसिए नि सिंह नेपाली सेना लिसे सशक्त प्रहरी निसे जनपद प्रहरी निसे वेकअप इन चाहने मरासी चाहिँ उल्लिए खटे ज्या छौँ दो उल्लिए उद्धारे नीति लगे ज्या छौँ दो थो लगे ज्या छौँ ल खे खत थो सुना सुत कनाचो ने मुआ सकस्यान खनाचौँ दो तर ए अढै जुइको जुइक न आ सुरुङ्गे थाहा चोपी अचन जीवित लुइने तिनी धैको आश चाहिँ ठो उद्धारे ज्या चाहिँ यनाह्या चौँडो सुङको चौँ मर्ने आटक न झिस रविन्द्र धैदी थिए झिस मसिकी उदैको थियो विपत्ति वेब लेख गठेकी भूकम्प बोला 2072 साल कुल भूकम्प बोला भूकम्प वे रङ्गा झिस मसिला तर मस्यान छ हाक्न वया चुनावे चुनावे हाक्न झिस इमित हे फोट बिहा ट्याक्ल अठे झिस चुनावे मसिकी उख चुनावे छुया फट झिस जनता या पावर ढोगेको चुनाव लेख अले ओ जनता थो चुनावे भोट सुत बिल उही व बालका ज्याइदिएको झिस आशयमा आ ठो हे वया झिस नु पाटे या त बिल उदयमान पार्टी नो नोपी जेएनजी आन्दोलन नुङ्का जोगो थो चुनावे आ ओ सरकार गुली जाइना चौँदो छिन प्रत्यक्ष रूपमा खना चौँदो जिमा या त धासालाई देखि फुनी तो लोट न चा चा हे चा नि मरासी याना चाहिँ आ प्युन्यानु भित्र हे चाहिँ लो चाहिँ तयारी या रङ्कल आ अन नि घौले चाहिँ बाघो बाघो होइन चाहिँ अन निगो तर्फे मखो छौतर्फे छौतर्फे जग्सा ल आ गाडी झ्याकिएको नारायणगढ मुगलिङ सडक खण्ड अन चल वङ्गो थाहा छ अन नुगुपट्टि ट्र्याक खोलेना ओए नयाँ चोस चाहिँ जङ्गले अन ट्र्याक खोलेना आ ग्राभिलिया बाँकी दन्त घाटा आउँदो ग्राभिलिया गा छन्युनु हे सम्भवत मङ्गलबारभित्र दुनि हे चाहिँ ठ ल चाहिँ निगो तर्फे सञ्चालन या कोठा चाहिँ ठो यार गाना छौँदो या त ढासालाई या फुखनी नि अले थियो ल राजमार्ग अवरुद्ध जबले छिस्वनगावासी त गुल दुख च्या छौँदो ग्यास छ क्यागो नीति आ बुलेट वेमा फोको हुने चाहिँ ग्यास छ क्यागो नीति हे छिस उलुलमा फुलाचनमा आउँदो अझ ग्यास शुल्पका तल धैगो थ्या थासे ग्यास शुल्पका तल धैगो वगुन डो अठे हे छि छिगो थासे न सुना न अठे ग्यास हया चाहिँ इनाम अभियोगो अथवा शुल्पिका तको छिओसा चाहिँ प्रहरी या त खबर यान दिशाहरूका चाहिँ ठो प्रहरी पिन्छ गृह मन्त्रालय पाखेन थो सूचना जारी याको डो अहिले सुना न अपो ढेब काला धका टास सरकार गुली घोषणा घोषणा त उख थो निडो खुइटकाले चाहिँ अहिले गाडी भाडा धुवानी कठा चाहिँ सचिव न्याटका ठप हिना चाहिँ ठो सचिव न्याटका खुइ च्याट खुइ च्याको ढेब चाहिँ खुइ च्याको खै सुइ च्याको ख उसले ढेब ठप्ना चाहिँ क्यारेका चाहिँ थाहा हुँदो वस्या आपाकाल धास छिन रिपोर्ट हेर्न दिफै पुलिस या त खबर न दिफै अहिले थो कारवाही यहाँमा छ्यारका टाइपले थो कालो बजार अथवा हाकु बजार यहीपिन यक्कु खाना चौँदो थ्या थासे होला तासै छिन फोना दिफी थन फोनै सुपास चाहिदिग्रो भएको त लस्कु स्या जोजलपा
3: हेलो जुजुलपा तिर्ख पशुर विनायकर रत्नलाल श्रेष्ठ न्यवा
0: हजुर रत्नलाल श्रेष्ठ न्यवा जो छिता फल्छ ज्याजो छ लस्कु स्या चाहिँ थाहाको विचार नभएको खत्तै दिँदा यिनी आफ्ना छ
3: टुको दाइकी तपाईँ के वासप भइभाइदिउँला त्यो छु निनोखा वासप भए त्यहाँमै वासप भइभाइदियो इना बिनाथमा तर चाहिँ हि दुनि नेत्र त छुट्याउला नेत्र त आउला नायर त आउला छुट्याउ कि त एकदम हैरानी गरेर चाड आएको छ कि त दुनि हरेक चिजमा आठ जब बजार भा एकदम थाहा चौँदो ठु मुजु ठेचो जुसे आठो जाकी भाना अट्य ठाउन जिन याना उठ्नु मनख छु छोरी जाकी ता विभिन्न किसिमले खा पिकिया ठगेना चौँदो ग्यास न छु चिज ग्यास ल ग्यासै खाने बाबा हरेक चिज नमस्ते श्री तिर नाम चाहिँ सुख रड्डी हो ग्यास ग्यास बाँधे छ तिमी हरेक चिज ठगेने हिसाब यहाँ हो त सरकारमा यहाँ उहाँ चाहिँ माटै हो इनाम इनाथमा
0: हजुर एक अङ्क सुवादी साँचमा एक अङ्कला श्रेष्ठ निवाजु नोटा फुस खोप पाखे वेकन ठाउँको सरकार किन युजला ठाउँको विचार तयारी युजला जनता यता आपद विपद जुइबले चाहिँ चिसो थो अझ राहत बिमाको ख गुहाली यमाको ख तर बिचौलिया अथि त्यसले व्यापारी त्यसो चाहिँ ठिजोको आपद विपद जुइबले हे तस्क ठिकै यहाँको याना चौडो भुख व खटना रसुवा अनला आ निडो निसपट्टि चाकि त आया चाहिँ अन डो जिडो टक्न ठ्याको पनि भुख भया चौडो आ लो मरो गठिना निको हाहाकार जिरोको लन तर आ सरकार चाहिँ अन राहत ठिङ्कीको नीति चाहिँ आ हेलिकप्टर टक्न मुनिमा फुट्या चाहिँ ड्रोन एना चाहिँ ड्रोन टक्कको आ चाइना पाखे गुहाली बिउको द्रोन हेना चाहिँ अन नकिन्ने नसा टर्सर चाहिँ ठोप यिङका अन ठेङ्केको याना चौँदो ऊ द्रोन चाहिँ छक यिङ्केकोले चाहिँ 60 किलो तक चाहिँ यिङ्की फैर्घाटाबाट ठो अठे याना चाहिँ अन ने नीति नसा टोर्स यिङ्कीको अलि यिङ्केको व्यवस्था याना चौँदो थो सरकार याना चौँ थो सरकार याना चौँ यता सुभाइलाई देखाएमा तर उकेन चाहिँ आज मरुलेलाई आ उनी नपुहे मरेर कालाई अन गुली डु उकेला बिचौले आठे टाइपले व्यापारी त्यसोलाई सहज रूपमा चाहिँ नाप गुली डु खे ठिकै मजु नि ठिकै मजुको हुनेमा चाहिँ नापय कया ह्याटौ नाप चाहिँ वहे मूल्य चाहिँ बी मागु ख मी मागु ख तर व्यापार त्यसै अरियाई मखो ओ छु बच्चा ठेउ सङ्कट खने दे खन हे सुचकाबी अले सर्टेज गाटका तया चाहिँ ठिकै क याना मी वो ज्या चाहिँ बजार अनुगमन नियन्त्रण याको नीति बजार अनुगमन यामाला बजार अनुगमन याको टोली चाहिँ खाद्य तथा प्रविधि गुण नियन्त्रक पाखे चाहिँ वाणिज्य पाखे चाहिँ ठो चाहिँ यामाला ठो नियन्त्रण याको नीति चाहिँ ठ्या थासे पस पसपट्टिका चाहिँ अनुगमन यामाला छौ हे थासे हे पस फरक जुल नासा ओके पा फरक ज्या छु नि वही सामान्य चाहिँ न्यर्का चिर्का पाना छुने वो छु ज्या जुलले हैगुल वहे खनी अठे ज्या ठो तडर पसले जगमुख तर पस निसे चिर पस तखन अनुगमन चाहिँ यामाल अले अनुगमन योको अपकाल लगाट आशा ठो ठिकै यामाल व्यापारी धेको व्यापारी याको धेको चिसम छु भच्च कमे या उनी ख तर अठे खसान चाहिँ गुली पर्सेन्ट मार्जिन त्याग कमैयाको खले उसलाई सरकार कोसना टाउको डो अहिले ओस्यान यको अपकाय ठाथे मरुको ठो मरेको इले चाहिँ झन अठे याना चाहिँ ठो यको यको ठिकै कमिएको शुल्पिका टेको अठे याको यको खनाचना विदेशी न थठे जुई विदेशी चाहिँ ठठे झुल लगाएर छौ टाइम इले जग्गा ओ पसच्याकी ई कोसना त्यही पसच्याकी अनसक्ता हल जल तै अहिले ओ बी अहिले थोर असिना चाहिँ ठिकै एना मिल्ला छ तत्काल हे कारवाही है तर चिठा चाहिँ अठै जुया छ मरो दासै छिन फना डिफे नेवा एफएम फोनलाई 4:33:42 फना छिन थाउको विचार थाउको नुक खत्या दिफे ओके नीति फना दिस नेवा एफएम फोनलाई 4:33:42 फना थाउको विचार थाउको नुक खत्या दिफे दासै छिगु थौ नेवा एफएम सच्यो खोप्टी खो मेगा पाखी ज्ञान चौ फल्चा ज्याजो ख फल्चा ज्याजो छि सुथास्या नेपाल भाषा बुख ढुङ्गा ज्ञाना डिफेको ज्याजो ख नेपाल भाषा बुख ढुङ्गा न्याइगो ज्याजो ख फल्चा ज्याजो मुख होइन छिगु ज्याजो ल छि हे छिगु थाया भए टुवाले ज्या चौँ ठिटी कठाया ज्याजो या विशेष जानकारीमा बिहा डिफेको जुला जात्रा पर्व लिसिएको या ठिटी कठाया छि जानकारी बिहा डिफेको ओके निटी फोनमा दिस नेवा एफएम फोनलाई 4:33:42 फोनमा ठाउँको विचार ठाउँको नुक खटाया फैटा चाहिँ विदेशी चुनाव सोया ज्ञान डिबी पास पनि छ ठाउँको विचार ठाउँको नुगो खते हो नि वाट्सएप नम्बर 9843010164 छ वाट्सएप नम्बर फोन एना ठाउँको विचार ठाउँको नुगो खत्या डि फैटा चाहिँ अठेटुए मिग सुनाएको थिए ठो लाखे लाखेको ज्यान जुल लाखे थो स्याको ठो पालेको कठा चाहिँ केनीको ख ठो बोसिगामे थो लाखे कम्पिटिसन जो बोले नाप लागो ख ठुगो लाखे बजा लाखे लाखेको ठो ज्या चाहिँ ठो मिग सुनाएको थिए कोचाको जुल सुनाएको थिए मिग फुक्क भजन खल निसे दाफो खल निसे कया चाहिँ ठो लाखे चाहिँ पिटु बेगु ज्यायागु ख अले वो ढुङ्गा चाहिँ बहनी चाहिँ अन लाखे सक्ता लाखे ल्वाकेगु त गाताइला खासमा चाहिँ लाखे ल्वाकेगु त गाताइगु यागु ख अन थो ना थो छगु चाहिँ किम्बदन्ती कथा चाहिँ नापा नापा जुइगु बजे ठो सिकामुनि बोले अले लाखे त्यसमा चाहिँ दुःख बिगु कष्ट बिगु ओके या त चाहिँ कया चाहिँ ठो लाखे पालिगो लाखे ल्वाका चाहिँ अहिले लाखे यता स्याइगो कठ चाहिँ ठो केनीगो ख वे अन मिग सुनाएको थिए अन कोइ लाछे दाइ थाहा अन जोगु ख त्यसै थछु न जानकारी बिहा छेक पिन्दा चाहिँ छिन फोन ना डिफे नेवा एफ मेरो फोन ल्या 4:33:42 बाइस छेउ फोन पिया चना उदो होला वजिया चाहिँ छिन फोन ना दिता इना पेना चना तासी छिगो थो नेवा एफएम सच्यु खोप्टी खो मेगार्ज पाखे चाहिँ छि निनाचना दिएको दो तासै थान फेसबुक पेज कमेन्ट वा कमेन्ट छ फोन दिना छिगो फोन पिप्यु चिरन मानन्द जो पाखे कमेन्ट चोया छया दिएको दो वेकन चोया छया दिएको दो सरकार दुई तिहाई बल्लागो खसा सरकारी कार्यालय फुक्क हे थासे फुलापी नेता प्रधानमन्त्री थापिन्छ नापा हे याना टपी नियुक्त कर्मचारी तेस जाया चोङ ठ्याख ठौकने ठोहे निगु या डठी जुइगो डोन्ड याना झिगो देशे समस्या जेङके फै चोङ्गो थे फै म फै चोङ्गो थे जित तारका तयारी डोला अवश्य न ख चरण मानन्द जो छि तयारीको अवश्य न प्याछे ख ठौकने दुई तिहाई सरकार ख बल्लाको सरकार ख सरकार निर्णयलाई यही तर हो निर्णय या त लाग यही सुना कर्मचारी त्यसै ख अलै वो कर्मचारी त सुपी ख छिन स्यो छिन छिन तयारी थिए हे छिन स्यो सकस्याना स्यो वो हे राजनैतिक नियुक्ति नाटपी नापा सत्ता चौपिन छ नियुक्ति नाटपी इपी हे लाना चौडो अले इम्स सेङ्काटे रङ्गोको ठप कर्मचारी तन्त्र छक्लाक पिङ्के त तस्कहे थाको भुलो भुलो पिङ्के गन गन यो कोठासेला अझ पिनावया चौँदो ठ्यार गरेर तत्कालै एक्सन कया चाहिँ कारवाही याको निसी याना चाहिँ तस्कहे पिना चौँदो अस्पतालले न बुलो बुलो सुधार ज्या चौँदो सा अठे ठो मालपोट कार्यालय चुल अन्न सुधार ज्या चौँदो अठे हे टप्पिङ्गे खनेटुकोला मालपोट कार्यालय हो यातायात कार्यालय ख यातायात कार्यालयलाई तस्कहे सुधार जोगो चाहिँ महसुस या फो आ चिप्यो मुनि बोले छ्यार गरेर ठो नापठे चाहिँ बिचौले त मो मो मरो थौकने अठे दत्ता छ तुरन्त हे थो सिभिल या प्रहरी त न परिचालना टाउँदो होला हो तत्काल हे जोना चाहिँ यङ्की वो याना चौँदो वो ज्या चाहिँ नापठे चाहिँ बिचौले त मरो ओ हे ज्या बुलो बुलो चाहिँ जुई आठो उल्मोसी दर हुँला थो सेना चौक कर्मचारी तन्त्र त छक्लाका भिङ्केला थाहे था पनि ठो चिस जाडु या छडी चले आउँदा ताइनेला जाडु या कठी चले आउँदा नि फु या खान चाहिँ थो पिनी मखो ओ ज्या छु द अजन ई काई चिनी दक्षिण जिर अजन ई काई चिनी भुलो भुलो सुधार ज्या आउने सुधार या ज्या ज्या चौँदो नाप नाप जस विपत्ति वै बोले छुजियो ख विपत्ति वै बोले थो नाप विपत्ति वबले खुसीबा वबले हेलिकप्टर ठुल्चुङ पढी झालनिहाला आ ठुक्सी विपत्ति वबले हेलिकप्टर फुक्क हेलिकप्टर त्यो त हे ठो निजी उडान याकमा बसी चाहिँ ठो उडारे ज्या चाहिँ उडान याक ल ठो सरकार जमाया काट्या बोझ्यो याना चौँदो तर बामला उज्या तासा चिसो खबरदारी यामा ओके निटे नछिपी सतर्क ज्या चुने यामा तासै थन फोन यसो पास चाहिँ वेके त लस्कुसिया जोजलपा
4: जोजलपाजी विश्वनाथ नेवा सामा खुसी याको पाटो आपासी
0: हजुर विश्वनाथ नेवा जो छिता फल्चा जाजु छ लस्को स्यासे थाको विचारनु खन्तै दिदा इना आफ्ना चना
4: सुबा छिन फोन यन दिला छिन थाव विचार तै दिला रका करि सुइचना करिब करिब 18 मिनेट ल अझ समय धनि फोन चालु जुल फल्चा वेपी मुनु त कम जुला छु कारण क वजी मुखिर छिन नक्तिनी छौ तै जुल शब्द तस्के शानदार बेक क जनता सक्रिय जीमा
0: मुखला
4: जनता सक्रिय जी त नैतिकता विकास सीमाका इमानदारी तै विकास सीमाका फै सन्दर्भ कया जी छु नवा चिन्छ छ व पी खुर नेपाल सम्बन्ध चिन्छ छ व पी खुर कौला ठो पारो भिग नल्समा पिया अठे नल्समा पी पी मोनी एक महिना निहराई मुखला नल्समा पिया अखे नल्समा पी पी काठमाडौँ नै खोपे यहाँ अछि गोर्खा भरतपुर पोखरा यो कुटु मोनी छौ एक महिना यहाँ माने आइपुगे मात्र ओछ्याले ढाबले सुनान थुपिसेले चाहिँ नि अपासँग चासो म त जु फेसबुक बोबी हापिन टु छुछु ढापिन टु आया पिनसँग बोबी न छु टिप्पणी उठाया न जिज्ञासा तस जिउ नि छु कारण एक महिना यहाँ माने आमा हो
0: थै
4: रहस्य छु थै अर्थ छु ढ्यामा हो कि अखे ढाउ नैतिकता मालक इमान्दारीता माल पछि ज्ञानी खङ्खो आ ठुके टिप्पणी यान्छु न झुला मुझुला मुछु झी नेवा त्यसँग खोप छ सय वर्ष निसे सुधार ल्याएको डुका ऊ सुधार धेउ छुडे ढाबले यमणि पुनि वा ज्या पुनि ठिक समयले मानिन्छौँ डुका आजलाई 428 वर्ष ज्ञानी सिंह सुधार चौटो एक सिंह शिवजी अन्य सिंहासन प्रदर्शन यहाँ यहाँ टक्को घटना त दुनी तर यहाँ त्यो रोग छुछु राख्छ क्वेसनिङ या हो पानीयमहरू छ्या छोटी यावती छु कारण यावती ढेउ भतिज सुनान जिज्ञासा त जिउ ठेचौँ मतलब ठुकै अप टिप्पणी उठ्याउँछु नि समय दैमा हो तर ठनजी नयाँ चुनाउ कारण छुराछ छिपिन त छु इन्ट्रेस्ट दर्छ पात्रो सोइदिएसँग पात्रो भुलि गल्ती गल्ती चुइटाउटो अहिले थो पात्रो निर्माण यही सुख पात्रो टेकी पात्रो त सेन्सर चाहिँ यही सुख उठ मालिकुले या अर्थ ठुके ठुकाइ हान टिप्पणी या इच्छा दसान सुनान हेस तल्लास जवापी आठौँ सन्दर्भ वैचौँदो ग्यास ग्यास ग्यास ढाँचिउला मजुला मुसु विदेश उनौ अनुभव अनुसार अनि निक्ति जुल्लाओ पुलिस त खबर यही पुलिस तुरन्त दुई तिन मिनट पुलिस वही छुयामा कारवाही यही जापान जिमान दक्षिण कोरिया उत्तर कोरियाले मको डच उत्तर कोरियाले भने महानी दक्षिण कोरिया फ्रान्स जर्मन जापान होइन जापान निकाला त अमेरिका यो कुठासे डुटौँ तर नेपाल छ्या मजुरले धेरै त्यो ग्यासियो अभाव आज मेवानीसँगलाई समाचार उठाउँदो सुनासना ग्यास शुष्कता उठो कारवाही मतलब तर आम नागरिक त इनापिया छिनो छिउजी छिउ छिमेकी गोदाम त्यताउटै ग्यास अनि ग्यास धु मरु छिउ छिउ
0: सी
4: रिपोर्ट बिजिउ नि ए फल्ना खास ठुली ग्यास त्यता ठुली उसले मरा छ अनि ग्यास धु ढासला पुलिस उया कारवाही जिउ नि तर यही मको खासेना अप म यही पिसु नेवाट माओला वा दुश्मनी मासा मासा छाकर पिने जाइना नै चुवा पिन त टाहा या उठायो तन ग्यास भा चाहिने 3,000-4,000 कया ब्ल्याक क्याना मेसिन्छौँ न सिउ तर त्यसमा विरोध यही मको विरोध या सानो नापाइ पि सरकार पट्टि त कमी कमजोरी टु वास्ता यही मको आठ ठाउँलाई सक्रिय जतिन्छौँ दुनी ए जोडी राष्ट्रप्रति छि इमान्दारी खर्च राष्ट्रप्रति नैतिकता यो छु खुला मास्ति होस् छिउ छर छिमेकी उखे सुनान विकृतिपूर्ण ज्याइन चन्दा छ उही त खबरदारी आओ लागि गठे रेडियो ठुए फल्चा अपवास पाँच मिनटसम्म फोन या अठे ढेन्टु एघार 111 फोन या जिउ नि तुरन्त फोन उठाइ तुरन्त कारवाही जी जिगालाई अहिले अनुभव डो पछि त खिटीको जोल्ला 111 फोन या नेपाल सरकारी हटलाइन अहिले माओ कारबारी आएका नैतिकता ढेगुका नैतिकता हे माओ लागि मोनी सुन्ती न्याउ नखर्न एक महिना न्याउ मनाया माओ कोही विषयले सुनान चासो तर आछ अझ व्याख्यात्मक रूपमा खुलाओ कोसिस या ठाउँ त बासुबा जे सोनिग जे नेवा जे नेपालबाट
0: हजुर यो कोही कसो भए साँच्चा वैक ख विश्वनाथ नेवाजो सामु खुसी याको पाटवा यहीँ पाखे फोन नादिएको जुल वैक वैक छम पर्व सुधारे अभियान लगे जाचना दिम ख वैक अवश्य न ख ठो सुधारे आएको सुनाले चिगु थो नगमा पात्र पिकाइ पिला पञ्चाङ्ग निर्णायक समिति पाखे ख ओके छुसुयामा सक्ता पञ्चाङ्ग निर्णायक समिति यहीको ख पञ्चाङ्ग निर्णायक समिति सुधारेना यटा मेगु दहे चिगु थो पर्व सक्ता सुधारेना चाहिँ यङ्की फो छसी कथ तर थो चाहिँ जुया छौ मरो ऊ के नीति चाहिँ ठेक वेकअपी विश्वनाथ चो वेकअपी छौ पुच हेदो आवेखन तयारी गन गन डो ठिठी थासे हे थो पर्व सुधार नापा वेकअपी छ थौ चाहिँ नल सोनी गो जायना आवेखन पिन्छ तयारी उडो लक्ष्मी न्याकाको चुल ला पर्व सुधार एकन चाहिँ तासे लिपा लिपा थुके विस्तृत विवरण छिकना दिदैको आशा भला सकाया छु नासे थन फोन यसमा पास दाइदे उडो वेक त लस्को स्या जोजो लपा हजुर जोजलपा झ्याजो सर लस्को सेना चुना सुरेन्द्र सुरामा रञ्जित छौँ हजुर छिताना फल्ते झ्याजो सर लस्को स्या चाहिँ थको विचार नभएको खताइ दिँदा यिनीहरू
5: पञ्चाङ्ग निर्णायक हुख या ऊ चाहिँ एकदमै बाला ख छिटो चाहिँ नि त्यो पर्व विभिन्न किसिमे चाहिँ नि पर्व पर्व थौ यसले छनु खपे छनु वे ज्याइ त्यो पाका पाका भेटौ त हरेक क्यालेन्डर फरक जु कारण विभाजन जेचौँ अवस्था थियो छौले खट या धास चाहिँ हातमा छरी जी छौल नपुखोले जी या थो या माउ ठुकै त चाहिँ त्यो अभिमा थो या त्यो सुरुवात सुभा मेरो चाहिँ नि खुख विश्वनाथ दैन ढाल छिसँग खबर या ढाल खै ख खबर या हो मिडिया युपट्टि छिसँग चाहिँ प्रयोग या हो वा थ्रु डिजिटल प्रणाली सदुपयोग गभर्मेन्ट गुख नम्बर नम्बर भेटाउँदै प्रयोग या हो फोन या हो गणना गलत ज्याजु लाग्छ तुरन्त गलत ढङ्ग छु घटना जित्याउँछ सेले प्रहरी दु एक सय दुईले एम्बुलेन्स दु अथवा मेरो विभिन्न दु छिसँग तर मुनु त झि त तिनै वर्षलाई फटाफटै आएको थियो फोन झिनेबाट चाहिँ अलिक कारण छुरा चाहिँ नि छोला ठुके थो झिसँग चाहिँ नि यहीपट्टि गुख गुनासो हो गुनासो सुना या त उही पता रिक्स नढुका खाला उही त रिक्स नढुका सिधा ग्यास ढुका झिसँग पुलिसले फोन एपले एक्सिन लाग्छ हो मुनि त रिक्स नढुका तर थो चाहिँ नि सस्पेन्ड चिज त खुले या मजुरको पुलिस स्टेसन रिपोर्ट दिउमा छु ढाकमा छु तर खुले जुग ठोखौँ त्यो चाहिँ प्याउ कतिने ऊ अनुसम्बन्धित मनुङ्गेङ्गले झिठा चाहिँ पुलिस प्रशासनिक कमजोर ढाल कि छिरा हो सरकारी ढाल कि गृह मन्त्रालय ढाल त्यो चाहिँ नि छौ नि जित मिनाउनु भयो झिसँग सुना न गतिविधि जुन लाग्छ पुलिस एउटा फोन या पुलिस उयो ज्या तर ऊ सुना आयो गे आयो गठिया गोप्य त्यहाँ माने होला तर ऊ लिक डु लिक डेबले छुरी केही सुन विरुद्ध फोन लाग्छ चाहिँ नि ऊ मुनु न कने सिल लाग्छ छिट चाहिँ नि हात्न मेरो किसिम ढङ्ग छिट चाहिँ हामीलाई या फुका अहिले एजो निम्ति थो चाहिँ नि स्ट्रिक्टली ठिटो चाहिँ नि गभर्मेन्ट न त्यो जनगुनासो चाहिँ नि यति सुना न पिना जुन चाहिँ लिक यता लाग्छ छौ ल ऊ मुनि त असुरक्षित भेज ल आजसम्म चाहिँ नि सुन गुनासो या ग्यासको झिमको लामी उजुको झिमको अथवा मेमे झिमको गुन्डा गरेर झिक्छु नि गुन्डा गरेर ढाका तथ्य लुटपाटमा चाहिँ हामी चाहिँ नाम नछिसँग रिपोर्ट या पनि अनि यो नाम यसलाई थाहा छ छिटो चाहिँ असुरक्षा जुका ए जुन कि ठिटो चाहिँ नि सरकारमा चाहिँ नि सुना न सुराकी बिउ पनि चिजले त एकदमै स्ट्रिक्टली उयो चाहिँ नि अभिषित मया सिंह उयो चाहिँ नि एकदमै गोप्यतामा त्यो गोप्य भङ्ग या म प्रहरी सु जुन लाग्छ अनसुन नाने लाग्दा छ उही त न तरौँ कारवाही या माछ सरकारसँग छुनि जुन लाग्छ झ्यामेसा याउँका पुलिसहरू खबर या झ्याली आ छिटा छन् चाहिँ सुना न खासिना चाहिँ माका थियौँ रिक्स काहीँ छुने सा ढाका धासँग थियौँ रिक्स लिप मुनु त व्यक्तिगत इबी तौन डु ऊ इबी कारण छुटका धासँग लिप या फुले दिउ थो टौ थो या थो धारी लिप खुले जु उल्की ऊ मुनिलाई चाहिँ ठाक रिपोर्ट विचार यहाँ जी चाहिँ महिनाको थाहा चाहिँ छिटो चिज चाहिँ नि अप्ठ्यारो परेर इन्स्टिट्युटको वास्तविक खैरो जी नसेना छिटो प्रश्न अप्ठ्यारो परेर ज्या जी चाहिँ के चाहिँ नि बेहोरा या बुझ्या तर आस्टार जो खल मही जनगुनासो चाहिँ परिस्या पनि फाँसी पनि मुटेर चाहिँ नि सम्बन्धित निकाय नसूचना भ्या कानुन कारवाही
0: गुनासो हजुर यो कुकुर सुभा दिशासँग वेकाख सुरेन्द्र सुनामा रञ्जित जो पिण्ड टाइ पाखे वेकन फोन आदिगुल वेकन ठगो अनुभव न वेकन कनादिगुला तासे ठगो बिचा तयारी रु छिन फोन आदि फेस छु फोन पिपियो चाहिँ थन फेसबुक पेज को कमेन्ट छ बन्दिना नील हेला टुला रु बाकि जजलपा भि सुता नरेश जुरगा चाहिँ छ दिगु जजलपा नील हेला जो छतान फोन याना दिता इन आफ्ना छ फल्छ जजले सरकार केना दिस नि वाइफ मे फोन ल्या 4:32:42 सुपास चाहि दिगु वेकत लस्कु छ जजलपा
6: स्मार्ट सेल सम्बन्धी बारे हाम्रो सरकारले फोन हेर्नुगा फोन फोन यही रेस्पोन्स म युगा त्यही कारण तपाईँको गुनासो हामी पुऱ्याइदिन्छौँ तपाईँ नम्बर दिनुहोस् है निकटमा जो मोबाइल नम्बर टिपिआएको छैन अँ छ क्या फुनेन म होगा
0: हजुर
6: आजकै स्मार्ट टेलिकम या सिम निको सिम धनी निवल लगभग 100 रुपियाँ धनी गरी साथ
0: हजुर
6: चित्तले जो म होगा मलाई ठिकै भएर जिन गुनासो जान अँ फोन नम्बर टिपिया त रेस्पोन्स यहीँ म होगा होला आठ के चाहिँ आइएम सभासद जो चिज हो रेस्ट नभए संचार मन्त्री योगेन लाउडा खुवाइ चुन्डु छुजो चुन सरकार सरकार चाहिँ स्मार्ट टेलिकम कर म पुग्ने चाहिँ उता सरकारीकरण वो दूरसञ्चार प्राधिकरण नियन्त्रण काल तर छुजो चुनले छ क्या बारे झन्डै छुवाला छौँ त्यही मैले नि सिम कार्ड छुवाला खगी म कि चाहिँ भोलि त बिमा तिमी सिम कार्ड रेन्ज भोलि त बिमा कि चाहिँ ऊ फोन यहाँकै बिमा
0: होला
6: आठ चाहिँ लु सरकार ऊ ठुन छुएको ठुलो न लगभग 6 महिना ड्यामेज हुँ ल छुएको रेस्पोन्स जुम मुनि आठ त्यही रिपोर्ट ल्याउँदै मिले पर्व सुधार सम्बन्धी चाहिँ आसी प्रेसिडेन्ट ल्याइन हामीले पटक पटक ठोकखट हेरी छुन्न खर्चको लागि वेगन ठोकखट हेरी छिजै उयोको पनि लक्ष्मी हो माने जिउ खाए खट पकाए खट मलाई छिजै आठ गठे पर्व सुधार लगे मुजुनी म छु मलाई छिजै लक्ष्मीले पाएर स्वान्टे उ खक
0: हजुर यो कुकुर सुभाइ साँचोरा वै कका गोपाल भूमिजो कमेन्टलाई खोप पाखे फोन नारिउ ल वैकन थको विचार तयारी उज्ल अवश्य न ख ठो वैकन त्यही थिए आज पर्व सुधार लगेजी मागुला खाए खत ठो पर्व सुधार लगेजिया चाहिँ सक्ले लगे मजी याकत जग लगे ज्यान छ्या ओके विशेषण दक्क सक्तासी माल पर्व सुधार याना चाहिँ नगमा पिक्ना दिल्ला छ मुख होइन झिन्वा त्यही सँग ठो पर्व सुधार यानामा जो छ नगमा पिक्ना चाहिँ अभियानै झ्याकपट्टा छ अझ प्याचिजी अले ठो हली न्युक आठो विश्वन्यङ्क हे आची नेवाटेउ नगमा न विश्वन्यङ्क छि नेवाट डुग्ज्या अनन नठेना छौँ डो अले ओ एक कथा चाहिँ पर्व सुधारे ज्या चाहिँ पर्व सुधार या मुख चाहिँ आठो पञ्चाङ्ग पाखे पिकाको नगमा कथ हे चाहिँ जुसाना चाहिँ छि सुन्तिया र चाहिँ तस्कै बिबारे लागे झाप्ले दे दसैँ बिबारे लागे सुन्तिया म पूजा लक्ष्मी पूजा म पूजा केज पूजा ओ सोनोला झाप्ले थे बिबारे लायला यी यसले चौबिन्छे छौ भने खोपे चौबिन्छे छौ छनु भने अरे यी चौबिन्छ छनु भने यसले चौबिन्छ छनु भने याना चौँडो ठठे जुइबलेला छि थठय पाट नि अहिले म पुजे याना किज पुजे आउने कि किज पुजे याना म पुजे आउले थिजौ टक्न ज्या चौँडो आछे सक्ले छि खोपे चौपी यसले ब्याए नभया चौँडो यसले चौपी खोपे यी यी चौपी यसले खोपे अठे ब्याए नहुना चौँडो अठे जुइबले छनु हेर मलाई बोलेला तस्क ठाकुइ फो छ्यार घटाइ होला थन यसले चाहिँ किज पूजा म पूजा जुवा चौँछ अन यी अन किज पूजा लाउन ढुङ्गे अले थन यसले म पूजेना किज अन याउन बे किज पूजा जुए ढुङ्गे अठे जे अले अठे याउन टन टस्क ठाकुल छु डन अनि चाहिँ थटे विवाह झाप्ले लाना जाउँ ठो पर्व सुधार याउने ती चाहिँ ठो ठो भिङ्कीको निति चाहिँ पञ्चाङ्ग पाखेन सरकार केन्मा तर ठो पञ्चाङ्ग पाखेन झाप्ले अल्मले लाका चौँ हजुर ठो आ ठोठे मलाकी युनिटि झि सरकार डुपी झि नेवा त्यो ठो सङ्गठन त डो हो सङ्गठन त्यसमा चाहिँ बी माला सुधार हेर्न आठ चाहिँ थोप थोप नगमा पिकाई पिन्ट चाहिँ पञ्चाङ्ग पाखे चाहिँ आवान या रुङ कुटो थोप तिन वर्ष या चाहिँ थोप पञ्चाङ्ग पाखे पिकाई वो थो नगमा या चाहिँ धल चोया चाहिँ छोया दिस अर्का वही ज्या इले हे सरकार तया दिस इले हे चाहिँ अनुमना चाहिँ झिगो पर्व या गुब्ले गुब्ले छुच्छु लाउ ख पिङ्की उनी छनु हे ल्या उनी याना दि त इना पिना चुना तासे ठाउँ या छेउको फल चाहिँ ज्याजो इन कोही चाहिँ त्यो गुडो वही ज्या ठाउँ फना डिपे पास हुनु नासका क्या वेगा पिङ्ख स्वाथी त वजन नोगा रविन चाके जोइएल रतनलाल श्रेष्ठ नेवा लोटा फो सुरेन कप विश्वनाथ नेवा साउ खसी याको पाटो है यहाँ सुरेन्द्र सुदामा रञ्जित पिण्ड टो यहाँ गोपाल भूमि कमल बनाए खोप पाखे फना डिउ थटक सरकार केना डिपे सकल पास यो कोही सुभाइ दिसा चाहना छ ठो फल चाहिँ ज्याजो हालि नियुक्त राजना जा डिपे सकल पास यो कोही सुभाइ दिसा चाहना लिस्ट चाहिँ जित थो फल प्राविधिक रङ्गवालदेव दिलीप कुमार महर्जन ज्यादा यो कोही सुभाइ दिशा जी नरेशमा ठाउँ या त भने त उजा बिहारी छ ठाउँ या छु लिन्डुगुडी पिजीमा निना चरण दिशा नि वाइफएम सचिव खुफ्टीको मेगा सुभाइ जय माता
7: थोखर भाषा साहित्य व संस्कृति या स नेवा एफएम 106.6

0: नियम पालक नागरिक नै सभ्य नागरिकको पहिचान हो।
1: बजार क्षेत्रमा सडक पेटीबाट हिँड्ने बानी बसालौ, दुर्घटनाबाट बचौ र बचाऊ। 9 नम्बर वडा कार्यालय कृतिपुर नगरपालिका।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
3: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
2: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन गर्नु परेमा
3: हामीलाई सम्पर्क गर्नुहोस्।
2: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, कीर्तिपुर 10।
3: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, कीर्तिपुर। प्रोप्राइटर दिलीप कुमार महर्जन।
2: मोबाइल नम्बर 9852336369, 9141233769।

0: G-Plan, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
1: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
2: Kajaria Tiles, your world-class luxury.

0: गुगलमै डाउनलोड गर्नुहोस् नेपा एप।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: ठोस माझे छम मनु या त कोठुनी गुनिटी गबले चुए न टुटी जना साली गबले कुए न टुटी जना साली गबले जौ ढासा गबले खौँ साली ऐसा न थ यागु आत्मा विश्वास दत्तले थ यागु धर्म बल्लातले देव त्यो बित्तले हमेसा न्यागु हे या सान छुहे पाइ मखु जो जो लप्पा ज्या जो सिके मागु खौ न्याना चना दिता न्याब्ले थे लपी आफ्ना दिम छिट डु नुलन्से लस्कु स्याना चना निने सिया झिन्चाइ लन्से छता इ तक न्याब्ले आइटु बापटी कमैको ज्याजोले छिटिक छाया मसिको खसिका दित गर्ने त जी सरिना बजचारे भाषा साहित्य संस्कृति सहजना नेपाल भाषा एकेडेमी नक्मी डेप्राली न्याब्ले चुङ्गु नेवा एफएम सच्यो खुफुडिखु मेगा छथा नेवा सो ठेकस नगुडु ठो ज्याजो या त हली या न्याठा ठासे न्याठा कापिचना न नेवा एफएम खुफुडिखु मेगार्स नेनाफना डिफै नाफना पहे नेङ्कासना डिफै चिसँग अथेटु नेना मिसक्ला भाज मेजु पिङ टिकटक एप्स कथना चिकसँग टिकटक प्राइस आफ्ना डिफै खर्चा लाइक कमेन्ट सेयर नाफना पहे फोलो गरे आफ्ना डिफै टिट न्याले थिए प्राविधिक ठाउँ ग्वाली नाफना डिगु डु चिजा युनिक हजु नेना मिसक्ला भाज मेजु पिङ ठो ज्या जो या त अलि या न्याठा ठासे न्याठा कापी चुना न चिकसँग नेना आफ्ना डिफै नेङ्क आफ्ना डिफै सय आफ्ना डिफै नाफ्ना फोक्स आफ्ना डिफै अथेटु ज्या जो मुख कहे छिकु ज्या जो ज्याजो कठन न्याम्ले थिए हस्तरेखा वास्तुशास्त्र राशि फुलियाको खङ्गो टेक बुझी अझ हस्तरेखा पाखी मनु टेगो ठिटिका ठाउँको स्वभाव चरित्र भविष्य आदि या त सिका टिटको आलियाई अझ वास्तुशास्त्र कठन व्यवस्थित थिए पास ज्याकुटी आदि नापमा बा लागु जीवनशैली या त मसिका डिट वो मसिका डिट ग्वालियाई ढका ढासा छिस अथे राशिको ठाउँ छिगु यी पाँच स्वभाव ज्या अथे ज्याकुठी यागु आदि शिशुलाई यागु नेनाको नि याद नाको सिका दि त गुवाली अरे ठाउँ जी म कहेँ छिपिन त वासु शास्त्र यागु खचु त हयास नगुरु ढगा टासा झ्याब्ले थिए जी ठाउँ छिपिन त खचु नहैस नगुरु जीको फोन ल्या ख पिसो पि नि नि नि सा तिन तिन चार दुई दुई दुई अरे झ्याब्ले थिए जी त शिल्पा भेट्ना डी गुरु नाको त गार्डन रेस्टुरेन्ट जो ढका किपु पाछि छाउको बनाउने मेस्ट थु थु खाजा सेट ढका टासा लक्ष्मण आवाले जी न झ्याब्ले थिए यर्का त कयागु रिचार्ज कार्ड थमिस्ट भेट्ना डी गुरु अरे आफ्नो फोन लाइने झाडी भाजु अरे मेजु या त लस्को स्याङ्चना हजुर जोजेलपा पुष्प रत्न
1: हजुर
0: अहिले खु पाखे म साँझेल के छुगु छु छु लुगा खु दानी
1: কুমারী পূজা এনা বিশেষ নেওয়া ভয় নাকি গোসা
0: বৈঠক हजुर अस्ति पक्कन वेगुजी छ्याडासन वे कपी सक्ने दुवे तताजुली झी चाहिँ ठ्याङ्का वे नाप नाप मेपी पास पनि नजिस सुचमा बिहा वे कपी नापछि वे नि
1: आफ्नो गोटे भित्र सिङ्गे मार्टिन दोका दुनियाँ ना धुत्यो
0: हजुर
1: निगार गते आइतबार
0: हजुर हजुर अस्ति वे नि
1: हजुर
0: अहिले ठाउँ यो खान्छु पाखे भने नि जी
1: हजुर
0: ठाउँ यो खचु ठुक्क ठाउँ नेपाल बजारे ग्यास यागु अभाव गुली तक्क प्रभावित या त छिट
1: ग्यास ओहो ग्यास मर्या छैन चिया आसो आसो कोना ग्यास लागि न सुख ग्यास मर्या आसो आसो या कोना त उनको लान्डी मगो आल जिरा सब निगो ज्ञासैलाई ठगा त উপলব্ধ आफू बन्दा या त
0: गे गठी जी रहेको खजुले दिन्छौँ छिक्पिन्त वास्तुशास्त्रको ठाउँ दिस या मजुगु छुछु ज्याख नाख नाख दिस वास्तुशास्त्रको ठाउँ दिस फुटली छुछु खाद्यान्न त दिस सिधेका व्यवस्था चाहिँ मजु रहेको खजुले छिक्पिनेको झने हयास नगुडु अठेठु वास्तुशास्त्रको ठाउँ दिस या मजुगु छुछु खचु त दिस छुछु खट च्याख म च्याख सिक म सिक गुङ्गु मेसा सिक न वास्तवमा यासी छु न जी मुखु सुजिका ढका या पि ढेवा खर्च जिगु अठेटु जिगु उस्याम भिनाचनेगु छु कारण बस छु न छु चिची रङ कारण न जिगु ढेवा भर भर उनी गुठैगु हे म्याक खर्च जिगु ढैगु हे जिगु छे स मरगु जिगुली याना छिस च्याक मच्याक सिक मच्याक थनी नछे चिक्पिस इली बेली सिडे ढुङ्का न छिस चिपगु थल पल त अनहे टोटा कने सिडे ढका चाहिगु याना दिगु खस थनी नछै टोटा दिस छ्या छिगु धन नास नाकमाको छे कलह अलिहरे छे सधैँ मकुदका शास्त्रको नयाँ टुडु अथेन फोन लाइने सु भाजु अथे सु मेजु झागुडु बेक या त लस्को स्याञ्चुना हजुर जोजो लप्पा लक्ष्मण जी माफु हजुर अलि जो नाम भपिसी गाउ ख छि हजुर सिना सिधेका भयो ख हजुर अले
1: ल्यान्ड
2: ग्यासका बिमुर छिएन यहाँ ग्यासै बिमुर यो खुन्डा बिलादा खुन्डा
0: त्यही
2: ग्यास पनि अफो केही
0: पुका
2: छिजो या टिटा छोटिया छिटा त्यहाँ म चाहिँ थो ग्यास चाहिँ गरिब डर पुगेर इना बिहा पुगिन होस्
0: हा
2: बाला पुग इन्टा डिबी उना ग्यास कहाँ छ ग्यास मल्टी आयो पनि सरकारी कमजोर हुने सरकारमा पुरा मलाई ग्यासै बिजान सुनेन मन हो रहेन बिहाउन ज्ञान गरे आउने हजुर सरस्वती प्रसाद ज्यू माफु आज जे न माफु डेना सिधाउ 9 बजे भपिया सिधै ल छिवा हजुर सवा 10 हजार अठे अठे खे मलाई 6 हजार पाटका अहिले ठाउँ यहाँ खुवाउँछु उसी ल हजुर नेपा बजारे ग्यास यागु अभाव गुली तक प्रभाव या त छिट ग्यास यागु दुके छ स्टप हजुर
3: अपन दिदी कहि दियो
0: हजुर छ ग्यास छिट गुल्टुले
3: जिरा छ मैले यो ग्यास छ 7 मिनट हो
0: हजुर
3: 7 मिनट
0: नेला नेला तु टाइपले छिन छु त पपियु छु त भम पियु ग्यास छु छ या सुन्छ नि के छु
3: इला
0: हजुर
3: यस त्यसको जाने के
0: हजुर
3: त्यसको जाने लेगा
0: उले अले निने बनी छ पपियु मखो
3: आइ हिने नि यो पिने चटनी ले पिने पसिंगा बनी
0: हजुर
3: चटनी ओले रे के गर्न गर्दिन सकाउन निकाल भइन हजुर
0: उले
3: लाली लगाए नगे मैले यसको लाटेको
0: हजुर टाइपले नेला तु ओहो नेला मसि टिका दिगला जिउ हेन न छिए टुइला मटिला छे चल छु नेला
3: जानि को दिदी हिया खता
0: मखु जिम्न पे मे ज ख त सक द पु सकता ज त ग्यास ये या हुजु ल
3: जी या खता जु या खता ज जी त्रा दे जी खतर जाने भनि
0: हजुर छ पाच को भपि जु या ग्यास चको
3: टु का डाले ने ग्यास या न वे वे नौला तमा सिन्ता जंगल आम सिन्ता
0: हजुर हजुर
3: जुटाले
0: त्यो
3: वडा यो ग्यास इनभिला अब इनभिला
0: हजुर
3: मतलब यो टेन्डो वही आसे बाँडेगा ओ म यहाँ गएको थिएँ मकै कतै यहाँकै ग्यास होला छैन तिर त अब यति साह्रो म नै थुन पुलि पऱ्यो मन
0: झिपिदिएको
3: अनि त्यहाँदेखि के मन रुलो म नै त्यो छेका पट्क भालाम भालाम टमी भालाम टमी नि सँग सँग भाला टमी लिएको उकेन छ अब आउँदा उकेन जाने हाको भन्दा यन्त्र बिच
0: सबै
3: यन्त्रहरू हाको भन्दा त्यसै यन्त्रको
0: फोन लाइने सु भाजु अठे सुमिजु लस्कु सेन्टना हजुर जजलपा नेपाल बजार ग्यास यागु अभाव प्रभाव या त
3: ग्यास मरिया छ गयो समस्या ज्यास ग्यास ग्यास हेमाल ग्यास मरिया छ जाथिया ने समस्या ज्यास न मखला हजुर आज सुलिमाया श्रीकृष्ण एभ्र ग्यास ग्यास क्यु त्यागियो त्यो त्यागियो ग्यास क्यु तथा ग्यास म मखला ग्यास जाक्न उयो मारे हेर्न
0: हजुर हस् खुसु भ्याडु हजुर भेका ख सुजेन महर्जन ज्यू कि पुन एनआइडी ल भएको नभएको या गुनु ख तया दिल अठे छिन ठ या गुनु ख तया डिफै झ्यु फोन ल्या ख पिसो सोपी नि नि नि चार तिन तिन चार दुई दुई दुई हजुर नाम नि सबै भाजु मेज पि ठाउँ या गु खचु ठु कठाण्डु नेपाल बजारे ग्यास या गु अभाव छिट गुलु तक प्रभाव या त हजुर नाम नि सबै भाजु मेज पि अठे दि या छि पि नप मु गए भासु शास्त्र या गु खचु तया सुन गु ख दका दात भासु फोन लाइन हाक्न सु भाजु अथे सुमेज झागुडु भेकको सेन्टना हजुर जोजलपा चिस नवान्द्यो हजुर अरे ताराजी मफु
1: अन्न जिफु अपकालके थर्ट फाइट दैरगा त्यही त होला अन्न या मजु होला मनोदेव ग्यास जाने जाने अपरेसन मार लुके लुक चुके मजु सेतो सरकार चोल भयो
0: दुध
1: पसलको देशमा जाने किट मजु
0: होला
1: करेन्ट झर्सान छोराजीले यहाँ आउँछ होला गाईका यो को परिवार भइपिन्छ गाई मुखु गाईलाई मुखु टाइम मुखु पुग्छ ठाउँ अपरेसनमा उछौने यहाँ नाना गाई बोक्छ जाउँ ए जुन ऊ पसल रुच्दैछ लुके चुके यहाँ बजु हेर्छु शिष्य गेरे जाउँ
0: मफु छौसठी है हाम्रो दुनि मेवे ज्याचिने फुला हेजुले एना चाहिँ ठिसँग सुत न चाहिँ पाया मैले उठे चौका टपेङ्क झिसेबुले
1: हजुर
0: बाध्य जेल काठी त पाया त थठी जुल थठी थिए चौका ठिसँग शङ्खाया झिकुपट्टि या मनन से वल नि ग्यास अभाव जुग्ने मखला
1: हजुर हजुर हजुर टाइममा मगाएको
0: हजुर
1: के अनि मलाई
0: हजुर ग्यास ठिला करन न या फुटुलेला अभ्यास क यो याक्नु न न्याउ छिसन तयार मजु निमा यो कोटा इका म ग्यास 10 मिनेट जिउ ज्या करन न याबले आधा घण्टा उलिउ नि अलि जुलि न मुन्ते ठाकुलका म
1: ठाकुल सँग त
0: हजुर हजुर
1: ए जुलि जैले सिके समस्या त ग्यास छ त
0: हजुर
1: सबै संसार छ म जुले लुकिले
0: हजुर
1: आराम र
0: हजुर हजुर वे ख आरे तारा साके जो कोही टिए नयाँ नै दिल तर वे क यागो फोन लाइन टाल हाल डठु हे वे क यागो कठौ हे वे क यागो फोन लाइन वे क यागो हे पाखे टाल हागु जुलिना वे क हाक्न वे क यागो खचु तय डिट फोन नै दिसा ज्यू अठे न फोन लाइन नै हाक्न सु भाजु अठे सु मेज थागु दु वे क लास्को सेन्चुना हजुर जुजु लप्पा
4: जुजु
0: लप्पा जिस न मान्दियो
4: कि लखुडो बाटा रत्न मर्छ
0: हजुर रत्न महर्जन
4: ज्यासु बारे भ्या आ ग्यास ला बजारे मरु मरु खये खट तर पनि मलाई चिठो त म सानो मतलब डसानो छे डसानो मरिया ध्यान एन जित आजको ठे ग्यासको त हेर छिके छ निगो ध्याएको न मक्की यहाँ खु ढेको च्याको ए सिलिन्डर दुखै दुखा
0: हजुर दुख हमेसा जिन्सुको झिन्को झिन प्याङ्गटको धुन झिसु झिन प्याङ्ग डक्कु ज्याके मापिन खनौटु झि हजुर अठै न ज्याकी बेला छवानीको काइपिन्तला एकदमै तस्कै मार्का परे झिने
4: मलाई थोर घन्टा लग जिता हुन थुखम बारम्बारे नयाँ नआएको बग बग ग्यासु नि अबले नखे यो ठो सर्टे चाहिँ ल्या ल्या ल्या ल्या उना तनका कस्तो याताले कसले ग्यासका उखुन उखुन बगोबले बगो ग्यास याख्नु फु मलाई दानो यो दाल हिसाबमा आज पनि मी पिन्छ अठिया थिएँ ऊ त तौल न उलिएदो मलाई उके पनि अठिएदो अब त क्वेसन छुराइरहेको छ ऊ लक्ष्य टु छ थो बाछे म तो ध्यारे विमुख थिएँ त जितेला वो ए ज्या बगो ज्ञान से प्रेम मनु दे समय उनको का ले वो न तो सना ताते न बचनी वो छियो तो पिन सला बगो रे ले ये मय उ
0: हजुर वो चाहिँ
4: खा अ वो चाहिँ बगो ले त या ते मजल मय उनको मुंगा ते त मजल छो जु जु से मुंगा ते यो ये मय उनको दे मय उनको म हो छ न्य वो ए आए जसित कने कछु ल कने आ वो यो कुडु पिन सला दचिनी र देवस्थक के ते त या जों बोल अलि अब एज उसले अब ए ठोए बग न यहाँ ल्या ल्या ल्या ल्या उहाँले ज्ञान चाहिँ मरुथे जुल पछिले उयो पिन्छ न गठे ध्या जिए छमै पछिले खुवा छमै छेउ कुनै घुङ खाली उठे हो उल्मछि तैले उहाँ छुटाल दाछ अन्काई ध्या चाहिँ पोछ मरिया अन्का मुखिया चाहिँ मुङ्गा त उजुलका खालि छ जुल्या न्यो जुल्या खालि त छ डोकुए न लाइन उना तिमी भिनो अभिरे अब यो ढेव च्याउ छक्ल बिर्तै हो अब बिमुखो छिना दुईवटा वेटर ढेव घुङ्ग त्यो हो मैस निह छक छ छ निह ए यना चाहिँ बिहेका अब झिम नुटे छ यहाँ ठठम यहाँ ठो सोटे जना तुन डताया
0: हुन
4: ए जुला दिन्छ त ए भिमे छ यो कुमुङका एटै मेस सोया सोया दिया भिए म बिहे छ अब छ ग्यासको परिवार पिए म दोस्रो वेटर लक्ष्य ल पिरह्यो बा लक्ष्य तुई मन अब नियो छङ आएमा कनेमा ऊ ए बिना डोक थियो समस्या बिहा डोक समस्या परे यामा गठक यना मन प्यारा छ झिउ बानी के नेवा त झिपी नेपाल त कसकै लोबिदिनु मुसर्ना थियो बराबर स्विके दु स्विके मुरिए मछु गसन न क्वेशन अथारिया आउ द क्वेस्टो अथारिया न ए ज्वाला जिम तो न थन द क्वेस्टो ए सिलिन्डर लाइन तयार या दिया तन हजुर
0: हजुर
4: अल्लाह इन त या गुटी अनुसार उइटा गुली ख ए न आ दु न मछु मरु न मछु
0: हजुर
4: आ ने ए दिया दा न मरु मे स दिया बिल्की वो मरु म सुंग तो नि न मखका वो ए दिया न बी म मरु त जि वइठा ग्यास क आया दाइ मे म मानव त
0: तर जी ए हामौना दसा बिउ मर्छ मुहानी दठा मजुनी मेपिने बिउ रुगाटाका दिन चाहिँ
4: लक्ष्मी मछिलो मजुठन बाची बाची चाहिँ बाची ए त्या ब्याजम
0: आज जिठा चाहिँ लक्ष्मी लक्ष्मी अपोजिट हुँले जी ग्यास वि क्यूट एट्यो दे भन के आ ढुंगल मखला
4: ए
0: अले म बिउ नि जि मिगास कबु न अले जि जिउ छ छ न नि मवना एसा न ए बहिनी ग्यास पचा लिए जि नि अले जु जिठा छ ग स्ट्रोक द नि छ ग चलेन त युट नि ए ज्या द अठा मजुगा तया छु त्यहाँमा आउँछु त्यहाँमा लि मलाई गुङमुख्या छ गए ग्यासु भरे वे वे छ ग ग्यास अनि दकैयामा पिन्ने पहिला बिउ रगाटा जिउ चाहिँ झिटला ग्यासै मर्छ मिउनु अस्वन्तु नि झिला इलेक्ट्रिक चले आसान जिउ आऊ जस्तै या बाल चुनी पिनला ग्यासु ए भरे चुनी पिनला फाल ज्यालाइ भुटुला चाहिँ म खुज मिमला जुलिना न जि चाहिँ द हठाए म जु जि कि मेउ अप्सन नडु ए ज्या छ ग ग्यास चाहिँ जि मुनि त तैते छ ग चले नडु न आऊ मेउ छ ग तैउ चाहिँ छि नैब्ले यब्ले छि दस दम दम मुआनी ढगा तैबिया छु स्वार्थ सोया म जुठे सकसिउन
4: बराबर उइदा ब्यासै म मेम बिल बुइदा बिल रे आउ द दक्ले म यु ए व आ आउ यु म
0: खडियाला ब्युस जस जस बि म खसु गुंगुमे छ्या
4: माया दिया ब्यासै त थने म रुस म उठे खडिया ब्यासै द बियाले ओले वइ पछु न थे द कसलाई बुइदा बिल द म गु दे आ मे पि आउ यु
0: ओए ख अले व या शत्रु जीवले म भिनि बले पसल म म म भिनि उगा
4: हजुर म या तयारे ज्ञान कुनी कुनी नकला हा शिरो म गु ज्ञान
0: हजुर ख ख हजुर हजुर वेक ख रत्न महर्जन जु नखु या नै दिल वेक नवेक या गुनु ख तया दिल अठे छिना थ या गुनु ख तया दि फै जिको फोन ल्या ख पिसो छ पि नि नि नि चार तिन तिन चार दुई दुई दुई अठे जना मि सक्ल भाज मेजु पि ठाउँ याको खचु ठुक ठाउँ नेपाल बजार ए ग्यास यागु अभाव छिटो गुली टक प्रभाव या त हजुर जना मि सक्ल भाज मेजु पि हाक न हन फोन लाइन ने सु भाजु अठे सु मेजु झागु दु वेक यता लस्को स्यान्चुना हजुर जजलपा
4: इको
0: भोइस बोल छु हजुर नेपाल नेपाल बजारे ग्यास यागु अभाव छिटा गुली तक प्रभाव या त
5: ग्यास यागु अभाव ल दे धुम दक्षे पहिला न्या फोटो मिन्द सरकार तु त कारबे या मा हेलो
0: हजुर छि छि वना सोन मालगाला एसा
5: छि छि वना सोना वशिगा या मालगा गुंगु मिलो पसो वान त सना मा अबो कया छ अबो कया ये बिउ या ला मजु
0: हजुर सरकार जरिवान पिक्यु घाटा हो दु नि छ अब एक अया पिन त अप्पो अप्पो ढेवा कया अब ग्यास सुस्का मि पिन त ढेव सरकार जरिवान क्या घान त हाउ दु नि छ
5: पिन्द कार्बे या मल मनो पिन्द ग्यास मल दिल ग्यास मनो स्या बिमल छ सजक बिमार युवासँग पिङ यहाँ बिलकि उपसा वाले न कार्बे या मल जुन फल ने मुखन छे सारा संसार फुक्सिदो न ने माने मला फुक्सिना पाजामा छ जाने राय पिन्द अरे पुण्या फुवा बिहा या लाज वस्तो सुना सु दिल सिका तुरन्त देखि कम्प्लेट होइन उयो त कार्बे या त
6: बजार क्षेत्रमा फोहर जथाभावी नफालौं, डस्टबिनमा फालौं, सभ्य नागरिकको परिचय दियौं। हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर
7: 9 नम्बर वडा कार्यालय कृतिपुर नगरपालिका।

0: पातो जोड्छ नेपालीलाई।
1: सिद्धार्थ बैंक पाखे जन हित जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
3: सूर्य ज्योति सही प्लान, यो प्लान ले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: जो जो लपा जी मदन कृष्ण श्रेष्ठ अनक मिडिया एनजुया नेवा एफएम 106.6 मेगाहर्ज रेडियो जीना निना चिना निन्दिसा सुपा।

0: हजुर हजुर सिकेको छु भाडु हजुर भेक ख पूर्ण बाटो साके जिउ इमाडो यु लय नै दिल भेक न भेक या गुनु ख तया दिल अठे छिन ठ या गुनु ख बिचार धापु तया डिफै छिगो फोन ल्या खपि ससु पि नि नि नि चार तिन तिन चार दुई डिडी अठे ठाउँ याको खचु थुप खाण्डु नेपाल बजारे ज्ञान चाहिँको अभाव कुनै तक छिट प्रभावित या इत्या त हजुर जना मिल सक्लो भाज मेज मेज हेक्न फोन लाइन हेक्न सु भाजु अठे सु मेज धागु दु भेक या त लस्कु सेन्चु ना
1: राजनीतिक उठल पुठल सरकार दो मंगला स्वतन्त्र सरकार सत्या चुना दिने यामा विचार टोला जनता पट्टिला विचार हेमा
0: होला
1: आठले मरेके मगापट्टि आदर आवश्यक थियोपट्टि चाहिँ त ग्यास मगला स्पष्टय चाहिँ मरेके मगाउ छे चाहिँ ग्यास छ मन्दर गाल हे पा ध्यानले अवश्य खने होला
0: फुटुया चाहिँ
1: मुख आछी छ न सक्षा भोगे ज्यानै तुन ठोइले मगला आपत खन चाहिँ नि थो भखा पो इले न उठिक भोग्या धुन आउया थो चाहिँ नि इले न छिस भोगे न तुन दो गब्ले गब्ले चाहिँ थै सत्या चुनमखन घाट हल्ला हो
0: म
1: ठासा अनेक चिज चाहिँ समस्या भएका
0: नाप
1: ग्यास चिने आकने छुचो समस्या भए छ फिका काफो मुखो पर निर्भर देश हेमापट्टि सामान्त झुल मखला होला आफ्नो प्रकृति न छिटो उल्या चाहिँ नि थोइले छिटो त खे चाहिँ नि समस्या हया तौ दो मखला
0: होला
1: अल्मसिनाय जिल्ला खुसी बाया जिल्ला ठा ठा अय अवस्था जो इले न अझ ग्यास समस्या छिटो बिहा चौँदो मगला उद्योग मन्त्रीजीलाई उयो गर्न बिहा उयो थै क्षमता मध्ये राइनामा देउला मगला गौरी कुमारी होला हेलो
0: हजुर
1: झन् त त्यसमा छ न फिकेटी छ ढाबले चाहिँ नि छिसा चाहिँ फुटो नापा नापा उयो चाहिँ नि अनपाते छिसा चाहिँ नि फुटो च्याका न जाने डो मगला डो अब फुटो रहेछ छ्या मरेको मगाले गाह्रो छ इले बिले जिउ छिटो थियो समस्या आएन चाहिँ नि ठोइले चाहिँ छिटो फुटो चेकमाल अवस्था ख मगला
0: तर
1: आखी बनका आउने सिना माल्ने सिमोरो मगला सबको चाहिँ नि अन सबको चाहिँ नि सोही दिशा अन खरानी आएन च्याको बिलका मगला अलिक सिको नै सीमा त डोक्को फाली मिल्का
0: मगला
1: हरियो वन नेपालको धन ठाउँ ठासे हे सिमा मोरो लय मोरो ठेउ ठेउ अवस्था देशले जाउँ दुर्गा रहेछ उल्मसी चाहिँ नि थौ हिसाबमा ढाका काङ्ग्रेस कम्युनिस्ट माओवादी मेमे भुल्न पार्टी त ढो छोइले वेकअपमा चाहिँ नि पेट्रोल 2 लिटर बिहा चाहिँ नि कार्यकर्ता टाइटल चाहिँ नि अन थासे भाषण जङ्गल घाट आशा आठैले झन्डै त परे जो टाइममा ज्ञान छ बिमुखको कारण सुख हिजोमा ख नि
0: भोट
1: चाहिँ नि काटो चाहिँ छ्या छ्याउ या नमस्कार झुझल पहिना धाइदी आठैले चाहिँ नि छ मुसा भावभा ग्यासको चाहिँ व्यवसाय न
0: सुख
1: सत्यको छ उयो खला वेकअपमा 35 वर्ष त झिम्सा ठोठ या न ओएनआरका चाहिँ नि फुटी साटो चाहिँ धैर्य पिसा ठाउँ झन्तै त समस्या डुब्ले त समस्या त चाहिँ समाधान या मुखको कारण सुख ग्यास आए त व्यवसाय भुल्न समस्या जो झन्त त्यहाँ चाहिँ नि पुर्याइदियो ख नि पेट्रोल बिफो
0: तिन
1: देशौँ पेट्रोल बिफो मोटरसाइकल पेट्रोल ट्याफो भाषण जिङ्गी त
0: ठेकियो
1: लागि मलाई अहिले एउटा कारण होइन फिकेटी छ आयु स्थानीय चुनाव
0: हेर्न
1: छिटो ल्याउँछ चाहिँ आयुपट्टि छिटो छ ग्यास ल मेमेपट्टि सामान रुजुल चाहिँ ठोक्याफै रह्यो भावना त्यहाँ मलाई
0: ठोका
1: नयन जनता न सचेत जे मलाई जनता घन सचेत जिम्मा अन छिस ढुकसी उख
0: मलाई
1: चाहिँ अठ्या जिया दिन चाहिँ आ छुया फुटोलाई ढ्याका मलाई स्त्रीपट्टि चाहिँ नि छ पेस्या हया फुटो ढ्याका सिच्याका न सुम्मा 4-5 महिना चाहिँ अठ्यान नै डोका हर्का
0: ढाका
1: थोइले छिस मुरका चुने म घेना जो एना चाहिँ छिस चाहिँ तरे या सुया माल
0: चिनी
1: मर्छ चाकु मेमे चिज वस्तु टुन डुनी गुलगुली छिन ठिकेको चाहिँ नि न्यासै उलुले छिटाउँदै नि ढुकुजी मलाई

0: के छ, बिहे माडो एजो काय न ग्यासले मरेकै मगाउ, तर झिछिउ जो झे सक्सियो छ सम्बन्धित थासेया चाहिँ सहनिङ माजिया आइम चाहिँ प्रधानमन्त्री जुल अन उद्योग मन्त्री जुल हामी सुना सुना पो मगा झन्डै त सुविधा लागि चाहिँ भएका साथ चाहिँ नि त्यो ग्यास चाहिँ नि याक्न या चाहिँ नि सुविधा अनुसार चाहिँ छ्या छ्या छ्या छ्या बिगे माउ दोका नि
1: खुले त हजुर सिजु सुभादु हजुर वेका ख राजेन्द्र नकल मिजु नु इति ये न हेने दिल वेका न वेका यागु नु ग ख धापु बिचा ताया दिल अथि आ जिगु फोन लाइन क्यागु इ मरे रुगु गजु इ मो जि टेम गु दु छताइ न केन्टंग दु अथि दिया जि समे छपुन टे बानी गु जुगु याना आ जि स थोजा जो या त हने को च्याकि त उज फना सम गु दु नापना पय वास्तु शास्त्र यागु हजुर न जी छौँ छिपिन टेगु टेगु दुई मक्ट छ्यार गरेर राख्न इल छिट उज मभी ट्याउँहरू मभी ट्याउँहरू 10 मिनट बाद चाहिँ 10 मिनट झोले झिसँग बिदा क्यामानी नाप्ना पहे झिसँग अथि टुङ्गा मेसा पूर्ण टोटा भने मागलिएना झिसँग आ वै गुवाले ल्याउँदनेगु वास्तुशास्त्र यागु खचु न जी छिपिने अनि टेगु जी नाप्ना पहे वैगु आइटी वा ठिठी सभा जा जो चटारेको बचमा व्यासन गुरु अठे डिटर झ्याब्रे थिए ज्योतिष सल्लाहकार कठ ठु ज्याजोले वास्तुशास्त्र हस्तुरेखा राशिफल सम्बन्धित ज्योतिष शास्त्र कठ सल्लाह व्याचना डिम देवमा बालकुमारी श्रेष्ठ दिवेर देखेको सुभ्याडु अठे नु झिट हन थन ठु ज्याजोले शिर्पा टयात्ना डिपिन यगको सुभ्याडु एक पिङ्ख माकाचा गार्डन रेस्टुरेन्ट डेवा ढका किपु पाखे छौ कुपन समय बजी निमेष त व्यासना डि गुडु ठिठी खाँदा सेट या कुपन व्यासना दिएको डुर्का राख्छ लक्ष्मण अवाली जिउन निर्काता कया गुरु संस्कार समेस्त व्यासना दिएको डु कपिन नयोगेको सुभ्याडु अथि हेटु आ झिस थन झिटहन फोन हैडी पिन सक्ल भाजुमेज पिन नयोगेको सुभ्याडु एक कपिसमा बोटी कया ठठपिन गुनु ख ठठपिन गु विचार ठापु तया दिल नाक्नम ठठपिन अनुभव न एक कपिसमा तया दिल एक कपिन नयोगेको सुभ्याडु अथि हेटु फोन या त कुट या या हे फोन लगे या त यी मगा पिन्ट इल साथ म ऊ पिन्न एकको सुभ्याडु एक पिनको मेहनत लागु दु अथि हेटु फोन मया सि कौशिकको ठो ज्याजो नेना दिपिन नाप्ना पनि घाटना दिपिन्न एकको सुभ्याडु एक पिनको यी छन छ गौ यागु यी व्यजना दिगु दु एक पिन्न एकको सुभ्याडु अथि हेटु नेपाल भाषा एक मिनेटिनकमिने प्राली अनि व्याजुङ्गु ने एफएम सक्छु खुफुडीको मेगा हस ठो ज्याजो या त हली या ह्या खासितना नेटाका बिचना न नेवा एफएम सच्छु खुफरी खुमेगा जागु हरेक ज्यादो या त शिक्षण जनासना डिफै नाक्ना पहि नै गासना डिफै अटे टु टिकटक लाइभ एस नडु टिकटक एपको ठाउँ टिकटक लाइभ गर्दा डिपिङ सक्ल भाजु मेजु पिन्न लगेको सो भ्याडु एक पिनको छ गौ ठो ज्याजोले लागु दु टुकाटा छ वेक अप सँगना लाइक कमेन्ट सेयर नाक्ना पहि टिकटक लाइभ ए झाया डिपिङ सक्सा न फुल म यान्तना दि त इनाम दु अटे दु जिता न प्राप्तिक ठाउँ गुवाली नासना डि म किजा न्याम्ले थे प्राप्तिक ठाउँ या गुवाली पुष्परत्न तामाकाजु नुगटवाई लक्ष्मण अवालीजु प्रयाग फुगेल सरस्वती प्रसाद च्यामीजु एङ्गाटवाई सुजेन महर्जनज्यु किपु आर्य तारा साकीज्यु कोइटिए रत्न महर्जनज्यु नखु अठेटु सुबिन कुमार हिम्मज्यु हिम्मटवाई किरण खट्की नेवाज्यु चाकुपाटेल पूर्णबहादुर साकेज्यु इमाडोयल अठे राजेन्द्र नकर्मीज्यु लुहिटिए नयाँ नै दिगुरु एक पुनको सुभ्याडु नाप्ना पिसमा ठटापिनीको विचार ठटापिनीको अनुगख धापु अठेटु अनुभव यत्न भेकअपसँग तयार दिल अठेटु आजीसँग निम्म लक्की कलर क्यागु छोले लागु रत्न महर्जन जु नकुल छ म भाजुङ माकुवाचा गार्डन रेस्टुरेन्ट माकुवाचा रेस्टुरेन्ट माकुवाचा गार्डन रेस्टुरेन्ट किफु उड्यो ढोकाको ठाउँ यागु कुपन टेक तारान्तरा डिग्रु एक नहन छ गौ छवा यागु डठी स्वाफु तया शिर्पाका जित इना नगुडु नेवा एफएम त छु खुफ्री खुमेगा हजे स्वाफु तया भेक नभेक यागु शिर्पाका जित इना नगुडु ढुका ढास पूर्ण बाजु साके ज्यू इमाडो लिएले जम भाजु हन निरकटक यागु डिसास्कार टेक तारान्तरा डिग्रु ठो डिसास्कार यागु नीति 9841 2610 85 2610 85 स्वापु तया भेक न शिर्पाका जित इना नगुडु ढाडा हे न प्राविधिक ठङ गुवाली नी मिजा युनिक क्याट न सुभ्या बिसिन जी सरी ना बता चारे पाउन उज पुनना उज व्यक्ति सुभ्या जे मा भ्या नेवा फिल्म त छु खुफ टिखु मिगास मधिक नियन्त्रण दिसन अपना पोन्यंका दिसा।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: जथाभावी रुख नकाटौं, वन जंगल हरियाली जोगाऊ, तोल बस्ती वातावरण सफा राखौं, पर्यावरण बचाऊ,
5: रोमाञ्चक पदयात्रा गरौं, कीर्तिपुर चारवटाको चम्पा देवी दर्शन गरौं,
4: सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौ। कीर्तिपुर नगरपालिका, चारवटा कार्यालय, कीर्तिपुर काठमाडौं।
6: Kajaria Tiles, your world class luxury.

0: आजै डाउनलोड गर्नुहोस् नेपा एप।
1: प्रभाग कीर्तिपुर बजार व्यवस्थापन समाज निवा FM 106.6।

0: तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाईं पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा सुबसायतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: दैनिक रु 197 रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: जथाभावी रुख नकाटौं, वन जंगल हरियाली जोगाऊ, तोल बस्ती वातावरण सफा राखौं, पर्यावरण बचाऊ,
5: रोमाञ्चक पदयात्रा गरौं, कीर्तिपुर चारवटाको चम्पा देवी दर्शन गरौं, सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं। कीर्तिपुर नगरपालिका, चारवटा कार्यालय, कीर्तिपुर काठमाडौं।
6: Kajaria Tiles, your world-class luxury